0: पर्यो तपाईलाई
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
0: ए के के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहानी र छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जडैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहालेँ।

0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। जुँ बेला खेमरिदे गरम ओबोदिनी जेउ बेला सुनो फुरिकता ओचुदिनी जेउ आउ बेला क वन जङ्गल ल ने लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल मे लागिने सज जिमी तिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिनुगेको ठयल घेलागी नाटे जन धनी नि खेप्पा छेती ताउदु होकाई
3: गेछो छानियाला बल्ल घेलागीले कुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
2: वन जङ्गल सज मिरा आइरुरी बाली एमएल एमए ओसो छानियाला लिउसोकर पोटोराले पार जगेर हटे
3: सलाई लाइटर स्याउला मेस चल्ने चिस्राले
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: डडेलधुरामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइतेको डडेलधुरा अस्पतालमा उपचार हुँदै।
0: स्वास्थ्य मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन थाल्ने, उच्च रक्तचाप मधुमेह लगायतका दीर्घ रूपका औषधि उत्पादनको तयारी।
1: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा, 27,000 जग्गा पाए, पुनर्स्थापना अझै बाँकी।
0: मेक्सिकोमा 7.3 म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी।
1: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज राति इंग्ल्याण्ड र फ्रान्स भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। डडेलधुरामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तर्गत अमरगढ़ी नगरपालिका साथ खरसिया खानमा धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01-001-1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजे दुर्घटनामा परेको हो। चालक सहित 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा दार्चुलाको अपि हिमाल गाउँपालिका 1 का अन्दाजी 45 वर्षीय सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी 28 वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्द्रले जानकारी दिनुभयो। घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका 50 वर्षीय अमर सिंह ठगुल्ला र अपि हिमाल गाउँपालिका 1 का 35 वर्षीय सरस्वती लोथ्याल रहेका छन्। यसैगरी जीप चालक बैतडीको डिलासिनी गाउँपालिका 2 का अमृत घरेडी पनि घाइते भएका छन्। घाइते 3 जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। जीप सड़कबाट करिब 400 मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ाइएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। त्यसका लागि आवश्यक अनुसन्धान र विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको आपूर्तिका लागि उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसैगरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
0: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा भएको छ, तर धेरै मुक्त कमैया परिवारको पुनर्स्थापना अझै पनि हुन सकेको छैन। सरकारले जग्गाधनी प्रमाणपत्र लाल पूजा उपलब्ध गराए पनि सुरक्षा कायम नभएका कारण उनीहरूले आफ्नो जग्गा कानूनी रूपमा प्रयोग गर्न, बेचबिखन गर्न वा धितो राख्न नसकेको गुनासो गरेका छन्। कैलालीको गोदावरी नगरपालिका 1 विजयपुर शिविरका मुक्त कमैया परिवारहरू दशकौंदेखि मालपोत कार्यालय धाइरहे पनि समस्या समाधान नभएको बताउँछन्। उनीहरूको मात्र होइन, त्यसप्रकार धेरै मुक्त कमैया परिवारले परिचय पत्र पाएर पनि पुनर्स्थापना सुविधा नपाएको, अनुपयुक्त वा डुबानग्रस्त जग्गा प्राप्त गरेको तथा स्वच्छता कायम हुँदा अधिकार प्रयोग गर्न नसकेको अवस्था छ। सरकारी तथ्याङ्क अनुसार दाङ, बाँके, बदिया, कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवार मध्ये अधिकांशले घर वा जग्गा पाएका छन् भने हजारौंले सिप विकास तालिम लिएका छन्। तर मुक्त कमैया समाजले प्रस्तुत गरेको विवरणले अझै पनि उल्लेखनीय संख्यामा परिवार पुनर्स्थापनाबाट वञ्चित रहेको देखाएको छ। आर्थिक वर्ष 2075-76 पुनर्स्थापनाको काम सुस्त बनेको छ। आहार संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
4: मार्बल कास्टिङ एजेन्सी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको जीवन।
2: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको साउन 11 गते उद्घाटन हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने गरी तयारी भइरहेको नागढुङ्गा सुरुङ मार्ग आयोजनाले जनाएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालन तयारी भइरहेको छ। उद्घाटन तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउने भन्ने बारे छलफल भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहबाटै उद्घाटनको आवश्यक तयारी र छलफल भइरहेको छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षण काल हुने बताउनु भएको छ। उद्घाटनपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीलाई मात्र सुरुङ मार्गबाट आवत जावत गर्न दिई परीक्षण काल सञ्चालन गर्ने तयारी गरेको छ। नागढुङ्गा सुरुङ मार्गको पश्चिमी पोर्टलमा स्थानीय उत्पादन बिक्री केन्द्र र पार्किङ सहितको सर्भिस सेन्टर निर्माण गर्ने योजना रद्द भएको छ। सञ्चालनको अन्तिम तयारी भइरहँदा नागढुङ्गा सुरुङ मार्ग आयोजनाले सो सर्भिस सेन्टर बनाउने निर्णय रद्द गरेको हो। सुरुङ मार्ग आयोजनाको पश्चिम पोर्टलमा जग्गा प्राप्तिमा देखिएको जटिलताका कारण सर्भिस सेन्टर निर्माण हुन नसकेको बताइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। देशको दक्षिणी प्रशान्त महासागरी महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गैराती 7.3 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्वाडोरसम्म महसुस गरिएको थियो। शक्तिशाली धक्काका बावजूद कुनै पनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ। यद्यपि दक्षिण मेक्सिकोमा 2 जना घाइते भएको समाचारहरूमा उल्लेख छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार स्थानीय समयअनुसार हिजो बिहान 8:49 गएको भूकम्पको केन्द्रबिन्दु चियापासको तटीय क्षेत्र नजिकै रहेको अखिलेश सेडानभन्दा 48 किलोमिटर दक्षिण पश्चिम र जमीनको सतहबाट 15.2 किलोमिटर गहिराईमा रहेको थियो। मुख्य भूकम्प जानुअघि समुद्रमा अलि टाढा केन्द्रबिन्दु भएका साना धक्काहरू महसुस गरिएको थियो भने मुख्य भूकम्पपछि 7.4 म्याग्नेच्युडदेखि 6 म्याग्नेच्युडसम्मका कम्तीमा 10 परकम्प रेकर्ड गरिएका छन्। भूकम्प लगतै अमेरिकी सुनामी चेतावनी प्रणाली र मेक्सिको नौसेनाले प्रशान्त महासागरीय तटीय क्षेत्रमा खतरनाक सुनामीको लहर आउन सक्ने चेतावनी दिए पनि पछि उक्त चेतावनी फिर्ता लिएका थिए। तटीय क्षेत्रका वासिन्दाहरूलाई भने चनाखो रहन र सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: फिफा विश्वकप 2026मा तेस्रो स्थानका लागि फ्रान्स र इंल्याण्ड भेट्दैछन्। फ्रान्स र इंल्याण्ड बीचको खेल अमेरिकाको मियामी स्टेडियममा आज राति 2:45 शुरू हुनेछ। सन् 2018 विश्व च्याम्पियन तथा 2022 उपविजेता बनेको फ्रान्स यसपटक पनि उपाधिको प्रमुख दावेदार मध्ये एक थियो। टीम लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा थियो, तर सेमी फाइनलमा युरोपियन च्याम्पियन स्पेनसँग पराजित भएपछि त्यो सपना समाप्त भएको हो। स्पेनसँग फ्रान्सको यो लगातार तेस्रो ठूलो प्रतियोगिताको सेमी फाइनल हार थियो। त्यसअघि पनि फ्रान्स युरो 2024 र यूईएफए नेशन्स लीगको सेमी फाइनलमा स्पेनसँग पराजित भएको थियो। त्यसैले आजको खेल फ्रान्सको प्रशिक्षकका रूपमा डीडीएर डेस्च्याम्प्सको अन्तिम खेल हुनेछ। उता इंग्ल्याण्ड सेमी फाइनलमा अर्जेन्टिनासँग 2-1 पराजित भएको थियो। लियोनल मेस्सीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले खेलको अन्तिम समयमा 2 गोल गर्दै इंग्ल्याण्डमाथि 2-1 पुनरागमन जीत निकालिएको थियो। फाइनल खेल आइतबार राति हुनेछ।
0: आज देशभर नै भारीदेखि अति भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको निम्नचापीय रेखा पश्चिमतर्फ स्तरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ स्तरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विभागले सम्भावित वर्षाका कारण गेग्रान बहाव बाढ़ी पहिरो तथा भूचाईको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। राति देशभर अधिकांश स्थानमा बदली रही पहाड़ी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। पछिल्लो छ घण्टामा कञ्चनपुरको दोधारामा 67.2 र कृष्णपुरमा 55 मिलिमिटर वर्षा मापन भएको छ। अर्घाखाँची नुवाकोट लगायतका जिल्लामा मध्यम वर्षा भएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: डडेलधुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीनजना घाइतेको डडेलधुरा अस्पतालमा उपचार हुँदै।
0: स्वास्थ्य मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन नेपालमै गर्ने। उच्च रक्तचाप, मधुमेह लगायत दीर्घ रोगका औषधि उत्पादनको तयारी।
1: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा, 27,000 जग्गा पाए, पुनर्स्थापना अझै बाँकी।
0: मेक्सिकोमा 7.3 म्याग्नेच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह।
1: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज राति इंग्ल्याण्ड र फ्रान्स भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो
5: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बृष्टेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी, भतिजा एक भाइ साल बहादुर डाँगी, भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजू तर्फ दाजु धन बहादुर खर खत्री, स्वर्गीय आमाजू खिरमाली खत्री, भान्जा तीन भाई, भान्जे तीन बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाई चित्र बहादुर थापा, भान्जा दुई भाई, भान्जी पुष्पा थापा एक बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हीरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै चार भाई तीन बहिनी भदैनीहरू, कान्छा भाई देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई भदैनी तीन बहिनी, जेठी दिदी आइटी डागी, भिनाजू भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति डिप्लक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्सिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
7: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
6: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
7: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070.
6: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
8: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
6: क्विन केयर क्रिम रे,
9: क्वीन केयर क्रीमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
8: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
9: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
8: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
7: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा छैन कहिलेदेखि भन्दासु दाना छैन कामबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडेखेल रोल्पा
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ के फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
4: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
3: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
3: बाथरोग युरिक एसिड हाड जोडी दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
4: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
3: सेतो पानी बग्ने यौनी चिलाउने गन्नाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
4: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
4: सम्पर्क मोबाइल 9578821105
3: 9479702
4: 9095282605
3: र 9103939440

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

गुरु सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ। मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ। सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। बाहिका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ। लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: एएलसी का राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।
2: कैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब?
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908 5570 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: Alternative Toplu Sound Megahertz. Zalzala time check. यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।
3: भाका भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाची सबै दृष्ट नबुझे बृष्टेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डागीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डागी, जेठो छोरा चोम बहादुर डागी, कान्छो छोरा स्वर्गीय धनबहादुर डागी, जेठी छोरी स्वर्गीय आइती डागी, बुहारी संगीता डागी, छोरीहरू अमृता डागी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डागी, किस्मत डागी र कृष्ण डागी, ससुरा हस्तो डागी, सासु मैसरी डागी, जेठा तर्फ चन्द्र बहादुर डागी,
5: भतिजा एक भाइ काल बहादुर डागी,
4: भतिजी स्वर्गीय छोरी भागीसरा डागी सहित 5 बहिनी, नातिनी बुहारी सपना डागी, जेठानी दिदी खर्कमाली डागी, बुहारी गैरी डागी,
5: नाति मनिष डागी,
4: जीवन डागी, देवर लालबीर डागी, देवरानी श्यामकुमारी डागी, भतिजा आशिष डागी, भतिजी अस्मिता डागी, हिमशिला डागी, देविना डागी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डागी, नाति नवराज डागी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डागी, माहिली नातिनी बुहारी पवित्रा डागी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डागी, दिप्सन डागी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डागी, ज्वाई सीताराम डागी, भतिजा भतिजीहरू, चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डागी, ज्वाई झुप्ले डागी, भतिजा भतिजीहरू, तीन भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई, भदैनी तीन बहिनी, जेठी दिदी आइटी डागी, भिनाजू भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दीपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: ଦିଦି ତ ହଇରାଣ ପାରିଶ କିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ କରଛା ଦାଁତ କୁ ଉପକାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗୋ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौ रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7140 318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
8: जङ्ग शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीपुर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
6: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेल पूर्वासी हार्ट जोनी तथा नसा रोग विशेषज्ञ
8: जेनरल मेडिसिन फिजिशियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थायराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्याटेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श
6: पम्पटौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दा

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाममा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
4: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98578-43123, 98478-07-670।
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
5: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोटुरी जेउ बेला सुनो फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगीको ठयल नेलागी नाते जन धनी नि खेप्पा छिटी ताउदु हो फोकाई
6: गेछो छानियाला बल्ल नेलागीले पुरा रङ्गे नौ पुराले चौसो खेल गिरी
5: वन जङ्गल सर मिरा आरिमरी बाली एमएल एमए ओछो छानियाला लिउ सोतर पोतर राले पार जगेर हटे
6: सलाई लाइटर स्याउला मेस चाउने चिज राले जा बाङजा र यामा देने पोल गेने या इतौ चिज र रैदे वन जङ्गल याल के भाबा या
5: पिकनिक वन भोज बाको मेस चाउसो छिन्ने नेले चाउसो सय देखि खनाले वन जङ्गल ओछो छामि दैके बारीको चुरो दिदि ओरेको नै कोबा
6: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ले छ अनुगमन दिने व्यवस्था चाउस गिरिए
5: गेछो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिम गाई गेज मेके लैजु अब नजरे बनाए गेम एल गेज मेके न लागे औले लायो के लागे
6: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिले के खेले यहाँ
5: वन जङ्गल मेलाइ गेमाइए
6: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
5: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: पनि भएको छ। असिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: भन्छिन।
1: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578443122 र 98578443123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, धमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे, गरम ओभोतिरी जेउ पेला सुनो, फुरी कता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउ ये जुने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिलेने लखेप्ता असर किएने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो, चासो खेलगेमा दुख जन धनी खेता छेती खोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोछा मेला लिउसोतर पोतोरालाई पार्जगे रहटे
4: सलाई लाइटर्सी औला मे सचाउने चिजरालाई जबाङजा र यामाडेने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल गे भए
3: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चाउसो सहिदे कि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरे पनि कोबाजे केन्द्र माथि
4: नाङखार नामलो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दुने व्यवस्था चौसर्गी दुए
3: गेछो छानेला खोरे ल चाउसी खोलिए होलिदे तरिम गाई गेज निकेलाई जु अब नजिरे बनाए गेम येलो गेज निके मलाई औलेम लायो के लाई ये
4: वन जंगल स जुडिसी हो गेम बारी ल बाली नाली कुचुला चुली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सैले के खेले या
3: वन जंगल मेला दु गेमाई ये नेवला दिकिनी पार्सोना खरना मारे दिदेको नै सानो स ने गेसले
4: बतास उचुली जु बेला त हिजिम के कोटल ने के सतांगी ने हेनोखिम छिनी ने चाउसो गेसले या
3: ने लागि ने निताए गेम ने के पछि ए सोनो अरुले मने के पछि या
4: के छ छामला पोयाल ने लागि किसन किनी के छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका ए उनी कार्यालयले खबर दिए
3: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिलो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घर तुलसीपुर दाङ,
1: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
2: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराहे दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 98654483383।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेट बाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
0: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
0: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645878232।
3: काममा फर्किएको छैन। नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन। बन्दरगाह सम्बन्धी जिम्मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई छ। अब बन्दरगाह कसरी बनाउने भन्नेमा कुनै छलफल नभएको समितिका प्राविधिक निर्देशक युवक डंगोलले बताउनुभयो। चीन सरकारसँग समन्वय गरेर चिनिया कम्पनीलाई फेरि काममा फर्काउने वा सरकारले नै बनाउने भन्नेमा दुई विकल्प रहनेछन्। चीन सरकारको 2 अर्ब 16 करोड़ लगानीमा 2076 मंगिरदेखि बन्दरगाहको निर्माण थालिएको थियो। 30 महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएमा कोरोना भाइरस संक्रमणले गर्दा काम अघि बढ़न सकेको थिएन। त्यही बेला बाढ़ी आएको थियो। रोल्पामा पैदल हिँडिरहेका एक व्यक्तिलाई बाटो माथिबाट झरेको पहिरोले पुर्दा ज्यान गएको छ। परिवर्तन गाउँपालिका 4 पाछाबाङ सल्ले बोटका 57 वर्षीय देव प्रसाद घरतीको मृत्यु भएको जिल्ला प्रहरीका निमित्त प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताउनुभयो। छोराको ससुरालीबाट पैदल हिँडेर घर फर्किँदै गरेका घरतीलाई हिजो साँझ सिरबारी भन्ने ठाउँमा माथिबाट झरेको पहिरोले पुरेको थियो। प्रहरी निरीक्षक चन्दका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय पाछाबाङमा स्थानीयले आज बिहान 5:30 बजे मात्र खबर गरेका थिए। स्थानीय सहित प्रहरीले पहिरो पन्छाएर घरतीको शव आज बिहान निकालेको हो। घरतीको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिएको छ। साथै अविरल वर्षाका कारण झरेको पहिरोले अवरूद्ध दाङ घुराईदेखि रोल्पा जोड्ने शहीद मार्ग बिहानदेखि सञ्चालनमा आएको छ। प्रहरी चौकी कुरेलीबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बहादुर साईको नेतृत्वमा टोली पुगेर सड़क अवरूद्ध बनेको खण्डमा जेसीबीको सहयोगमा पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ेको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुप्तचर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाई छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादकलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा भएको छ। तर धेरै मुक्त कमैया परिवारको पुनर्स्थापना अझै पनि हुन सकेको छैन। सरकारले जग्गाधनी प्रमाणपत्र लाल पूर्जा उपलब्ध गराए पनि श्रेष्ठता कायम नभएका कारण उनीहरूले आफ्नो जग्गा कानूनी रूपमा प्रयोग गर्न, बेचबिखन गर्न वा धितो राख्न नसकेको गुनासो गरेका छन्। कैलालीको गोदावरी नगरपालिका 1 विजयपुर शिविरका मुक्त कमैया परिवारहरू दशकौंदेखि मालपोत कार्यालय धाइरहे पनि समस्या समाधान नभएको बताउँछन्। उनीहरू सहित देशभरका धेरै मुक्त कमैया परिवारले परिचय पत्र पाएर पनि पुनर्स्थापना सुविधा नपाएको, अनुपयुक्त र डुबानग्रस्त जग्गा प्राप्त गरेको तथा श्रेष्ठता कायम नहुँदा अधिकार प्रयोग गर्न नसकेको अवस्था छ। सरकारी तथ्याङ्क अनुसार दाङ, बाँकी, बर्दिया, कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तर मुक्त कमैया समाजले प्रस्तुत गरेको विवरणले अझै पनि उल्लेख्य संख्यामा परिवार पुनर्स्थापनाबाट वञ्चित छन्। आर्थिक वर्ष 2075-76 पछि पुनर्स्थापनाको काम झनै सुस्त बनेको छ। र ककरोच जनता पार्टी सीजेपी का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हड़तालमा बसेका छन्। पार्टीको आधिकारिक एक्स ह्यान्डल मार्फत आज बिहान यसबारे जानकारी गराइएको छ। भारतको दिल्ली पुलिसले पर्यावरण कार्यकर्ता सोनाम वाङचुकलाई धरनास्थलबाट उठाएर अस्पताल लगेपछि सीजेपीले संस्थापक अभिजीत दीपके आफै भोक हड़तालमा बस्ने निर्णय लिएको हो। अभिजीत दीपकेले पनि एक्स पोस्टका माध्यमबाट यसको पुष्टि गरेका छन्। वाङचुक 20 दिनदेखि अनशनमा थिए। वाङचुक लद्दाखका प्रसिद्ध शिक्षाविद, वैज्ञानिक तथा वातावरण अभियन्ता हुन्। भारतको विद्यमान शिक्षा प्रणालीमा सुधार हुनुपर्ने र परीक्षामा भएको धाँधलीको जिम्मा लिँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने मागसहित भएको धरनामा युवाहरूको समर्थन छ। यसअघि ककरोच पार्टीले समेत यही मुद्दा उचालेर दिल्लीमा पहिलो आन्दोलन गरेको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
4: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
5: भतिजा एक भाइ साल बहादुर डाँगी,
4: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देवीना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिप्लव केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
7: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
8: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
7: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
8: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
7: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 095 14 652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनि चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिंट टीटर सिलनेट दात में लगाएर दात लाई किरा लग्नबाट बचाउने निशुल्क दंत चेक जात गरिने दुखी को दात लाई नदुखाई जरैबाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जानेहरुको लागि विशेष खालको दात भरिने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड नीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
9: B&B डेंटल क्लिनिक घोराही 15 दान
10: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुओ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी पतास ओचुदिरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्तक सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाबे वातावरण मिलेने ल खेप्ता असर केने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखा नामले ल मे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिनगे को ठयल मेला की नाते जन धने में खेपा छेती ताउद हो खोकाई
11: गेछो छानियाला बल्ल मेला की ने पूरा रहुदे नौ पूरा ले चाउसो खेल गिरुए
10: बन जंगल सग मेरा आई उरी बाली एमेल एमे ओ छानियाला ली उसकर पोतर राले पार जगे रहते
11: सलाई लाइटर स्याउल मे सचाउने चीज राले जबांगजा र यामा देने पोल गेने या इतौ चीज र रहिदे बन जंगल याल के बाबा या
10: पिकनिक बन भोज बाको मे सचाउसु छिनि मे ने चाउसो सैदे के खनाले बन जंगल ओ छानि दैके बारी प चुरोद विधि ओरे बनै कोबा
11: नाङखार नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
10: गेसो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लाइजु अब नजिरे बनाए गेम एल गेज मेके नलागे औलेम लायो के माइजे
11: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सचाउसो छिने ने चाउसो सैलेकी खेले यहाँ
10: वन जङ्गल मेलाकी गेमाइए ला दिकिनी पार्कमा खर्नामार मिली दिएको नै सानो जमे गेसै
11: बतास उचली जु बेलाको हिजिनके कोटल ने के सताकिने हे नखिम छिन्ने ले चाउस गेसै या
10: ने लागिने निताई के मने के बसिए सुनो अरुले मने के बस या
11: के छ थामला पोयाल ने लागि किसन किने के छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर गिरिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
2: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
3: सम्पर्क मोबाइल 98571 2105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन, के भाछ र तपाईलाई
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, फुल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: छैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?
12: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा
12: हुन्छ। क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक।

0: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु

0: भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुनिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर तिम्राले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा।
2: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
3: खै योमा त दाना छैन, कहिलेदेखि भन्दासु दाना छैन, कहाँबाट ल्याउने हो भनेर तिमुराले सुन्ने काम नहुन्न भने
2: सुक्कै बिर्सेछु। जाउ जाउ दिमाग चुली खेल्न सिकै, रुपा स्टोरबाट दाना लिएर आऊ त।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ थुडेखेल रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अरे भाई सामान पुराने आइहाल अरु सामान पुराने
1: मार्बल को पाइप जलन गए घर के एकदम ठीक है कुरा मिला
0: नमस्कार
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
0: यो त साइड जब दाइ यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
0: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लोकार्ट र डेटफ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
0: मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
0: जीवन
4: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
5: समाचार अब विस्तारमा सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा कैदीबन्दीहरू आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ जेलर रूपक मण्डलको सरूवाको माग गर्दै उनीहरू आन्दोलित बनेका हुन् त्यसपछि पाँचजनाले मट्टीतेल खनाएर आत्मदाहको प्रयास समेत गरेका छन् जेलर मण्डलले चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलफिल गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् स्रोतका अनुसार उनीहरूको यो आन्दोलन तीन दिनदेखि नै चलिरहेको थियो आज दुई समूहको आन्दोलन थप चल्किएपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव बढ़ेको थियो पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि प्रहरी पछि हटेको थियो यद्यपि जिल्ला प्रहरी कार्यालयले भने यस्तो कुनै घटना नभएको दावी गरेको छ जेलर मण्डलले भने मट्टीतेल खनाएको स्वीकार गर्नुभयो अहिले सम्झाइ बुझाई गरेपछि अवस्था सामान्य बनेको छ मण्डलले आफूमाथि लागेका आरोपहरूमा छानबिन गर्न आग्रह गर्दै आफू सघाउन तयार रहेको बताउनु भएको छ
3: एक वर्ष अघि लेन्दे खोलाको बाढ़ीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ 2.25 अर्ब रूपियाँ चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन बन्दरगाह सम्बन्धी जिम्मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई छ अब बन्दरगाह कसरी चलाउने भन्नेमा घटनापछि कुनै पनि छलफल नभएको समितिका प्राविधिक निर्देशक युवक डंगोलले बताउनुभयो चीन सरकारसँग समन्वय गरेर चिनिया कम्पनीलाई फेरि काममा फर्काउने वा सरकारले नै बनाउने भन्ने बारेमा दुई विकल्प छन् चीन सरकारको 2.16 अर्ब लगानीमा 2076 मंगिरदेखि बन्दरगाह निर्माण थालिएको थियो 30 महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोरोना भाइरस संक्रमणले गर्दा काम अघि बढ़न सकेको थिएन त्यसपछि बाढ़ी आएता काम शुरू भएको छैन
5: डडेलधुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भीमदत्त राजमार्ग अन्तर्गत अमरगढ़ी नगरपालिका साथ खरसिया खानमा धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 001/001 1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजे दुर्घटनामा परेको हो चालक सहित 3 जना घाइते भएका छन् मृत्यु हुनेमा दार्चुलाको अपि हिमाल गाउँपालिका 1 का अन्दाजी 45 वर्षीय सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी 28 वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका 50 वर्षीय अमरसिंह ठगुन्ना र अपि हिमाल गाउँपालिका 1 का 35 वर्षीय सरस्वती लोथ्याल छन् यसै गरी चीप चालक बैतडीको डिलासेनी गाउँपालिका 2 का अमृत घरेडी पनि घाइते छन् घाइते 3 जनाको टलधुरा अस्पतालमा उपचार भइरहेको छ जीप सड़कबाट करिब 400 मिटर तल खसेको छ दुर्घटनाको कारण खुल्न सकेको छैन
3: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा भएको छ तर धेरै मुक्त कमैया परिवारको पुनर्स्थापना अझै पनि भएको छैन सरकारले जग्गाधनी प्रमाणपत्र उपलब्ध गराए पनि श्रेष्ठता कायम नभएका कारण उनीहरूले आफ्नो जग्गा कानूनी रूपमा प्रयोग गर्न बेचबिखन गर्न वा धितो राख्न नसकेको गुनासो गरेका छन् कैलालीको गोदावरी नगरपालिका 1 विजयपुर शिविरका मुक्त कमैया परिवारहरू दशकौंदेखि मालपोत कार्यालय धाइरहे पनि समस्या समाधान नभएको बताउँछन् उनीहरूको मात्र होइन देशभरका धेरै मुक्त कमैया परिवारले परिचय पत्र पाएर पनि पुनर्स्थापना सुविधा नपाएको अनुपयुक्त वा डुबानग्रस्त जग्गा प्राप्त गरेको तथा श्रेष्ठता कायम नहुँदा अधिकार प्रयोग गर्न नसकेको अवस्था छ सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवारमध्ये अधिकांशले घर वा जग्गा पाएका छन् भने हजारौंले सिप विकास तालिम पनि लिएका छन् तर मुक्त कमैया समाजले प्रस्तुत गरेको विवरणले अझै पनि उल्लेख्य संख्यामा परिवार पुनर्स्थापनाबाट वञ्चित रहेको देखिएको छ
5: <ण्णाग। ण्णाग>। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी दुई वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ेको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ मानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, नाग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाड़ी तथा हिमाली क्षेत्रमा बहाव बढ़ने भएकाले नदी किनार तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अप्नाउनुपर्ने अवस्था छ। मनसूनी गतिविधि बढ़न गई देशका हिमाली पहाड़ी भूभागका कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
5: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानमाथि लगातार सातौं रात हवाई आक्रमण गरेको छ। एक्समा सार्वजनिक गरिएको विज्ञप्तीमा अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्ना सेनाले निगरानी केन्द्रहरू, सैन्य पूर्वाधार, भूमिगत हतियार भण्डारण स्थल तथा सामुद्रिक सैन्य क्षमतालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानले यसको जवाब स्वरूप यस क्षेत्रमा अमेरिकी सहयोगीहरूलाई निशाना बनाएको दावी गरेको छ। यसमा कुवेत पनि समावेश छ, जहाँको सेनाले इरानको आक्रमणपछि आफ्ना हवाई प्रतिरक्षा प्रणालीले क्षेपास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। जोर्डनको सेनाले पनि रातभर आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका इरानी 10 क्षेपास्त्र अवरोध गरेर खसालेको जनाएको छ। अमेरिका र इरानबीच जारी युद्धका कारण विश्वका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन प्राय ठप्प बनेको छ। सामान्य अवस्थामा विश्वले करिब 5 मध्ये 1 हिस्सा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसार पसार हुने गर्दछ। इरानको सरकारी संचार माध्यमका अनुसार मध्य इरानको याज्द शहर, किस्मा टापु तथा जलमार्ग नजिकै रहेको बन्दर अब्बास बन्दरगाह क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। शुक्रबार इरानका सशस्त्र बलले कुवेत, बहराइन, जोर्डन तथा पहिलोपटक सिरियामा रहेका अमेरिकी सैन्य संरचनामाथि आक्रमण गरेको दावी गरेका थिए, तर अमेरिकाले उक्त दावी अस्वीकार गरेको छ।
3: अब खेल समाचार। एसीसी अण्डर 19 एसिया महिला कप छनौटमा नेपाल तेस्रो भएको छ। आज बिहान भएको खेलमा इण्डोनेसियालाई 9 विकेटले पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा इण्डोनेसियाले दिएको 69 रनको लक्ष्य सामान्य लक्ष्य नेपालले 14.2 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा सना प्रवीण 39 बलमा 25 रन बनाएर अभिजित रहिन्। सावित्री धामीले 23 बलमा 24 रन बनाउँदै उत्कृष्ट शुरूआत लिइन्। उनी रन आउट आएपछि क्रिजमा आएकी करूणा विष्ट 24 बलमा 16 रन जोड्दै अभिजित रहिन्। त्यसैगरी टस जितेर ब्याटिङ गरेको इण्डोनेसिया विश्व ओभरमा 9 विकेट गुमाउँदै 68 रनमा सीमित बन्यो। इण्डोनेसियाका लागि डेर्नी राम्बो बाङ्गीले अभिजित 34 रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। कप्तान हिल्भा नुराउलिया सियामी लुकमानले 4 रन जोड्दा विकेट किपर निपुतु एभिन नोबिता देवीले 11 रन बनाइन्। नेपालकी मनिषा उपाध्यायले 4 विकेट लिइन्। अनुकडायतले 2 तथा रचना कुमारी चौधरी, तेसना विश्वकर्मा र कप्तान सोनी पाखरिनले समान 1-1 विकेट लिए।
5: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सप्तरी कारागारमा तनाव, 5 कैदी मध्येले गरे आत्मदाहको प्रयास, जेलरमाथि लेनदेनको आरोप।
5: गत वर्षको बाढ़ीले क्षति पुगेको टिमुरे भन्सार स्थित सुक्खा बन्दरगाहको काम अलपत्र, चिनिया कम्पनी काममा फर्किएन, सरकारले गरेन पहल।
3: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा, 27,000 जग्गा पाए, पुनर्स्थापना अझै बाँकी।
5: अमेरिकाद्वारा इरानमा लगातार 7 रात पनि आक्रमण, प्रतिवादमा इरानले गर्यो खाड़ी राष्ट्रहरूमाथि हमला।
3: र एससीसी अण्डर 19 महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल तेस्रो।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ, नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Kesara ho, khasya.
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.

0: तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 94 14 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
1: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखेको दात लाई न दुखाई जरै बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जानेहरुका लागि विशेष खालको दात भरिने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
9: मेरा लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुमो बेला खेमरिजे गरम ओबोटिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्तक सम्भावना पाए आउ ये गिमी प्राकृतिक सम्पदा र सखेप्त जस खेमनारी वातावरण मिलेने लगेता असर किएने रि उमूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाते जन धनी में खेता छिपी ताऊ दुबो फोरकाई
10: गेट्सो छानियाला बन्न मेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
9: वन जंगल सर मेरा आज मेरे बाली एमएल एमए ओ सचानियाला ली उसको तर पोतर डाले पार बजे रहते ही
10: सलाई लाइटर सियाला मे सचाने चीज डाले जबांगजा रो यामा डेने पोलो गिने या इतो चीज रो रही थी वन जंगल याल गिर आवा या
9: पिकनिक वन भोज बाको मे सचान सो छिन्नी मेले चौसो सही देखे खिनाई वन जंगल ओसो छानी दाई के बारी को चुरो विधि ओरे को नहीं कुबार
10: नाङथार नामले लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
9: गेछो छामेला खोरेल चाउसी पोरिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाई गेम येल गेज मेके नलागे औले लायो के लागिए
10: वन जंगल छ जुडिसियो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चौसो सहिले के खेले या
9: वन जंगल मेला दुगे माइए मे अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्। हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98571
3: 98479028002,
2: 98095862605
3: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: डाक्टर चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो भएको, क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ

0: खिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हात जोर्नी तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्याटेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक ग्लास तथा रिपोर्ट परामर्श
0: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08951670
0: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाषा र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
5: अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
4: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
8: थैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
9: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
9: ए हो र त्यहाँ

0: पछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
1: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
0: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँडी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्छन् भने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: अब जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: ଆଜି ତୋ ହଇରାନ ପାରି ହକିଓ ଅଲେ ତୋ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ ଗର୍ଭା ଦାତ କୁ ଉପକାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାତ ତୋ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କସ୍ତୁ ନ ସୁଆଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରୁନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
1: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट फिटर सिलनेट दात मर्न गएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
8: B&B डेन्टल क्लिनिक घोराही 15 दान
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोटी जेउ बेला सुनो खुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेत ज सक्षम नारे वातावरण मिलेने ल खेता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चासो खेलगेमा दुख भिनुगेको ठयल घेलागी नाथे जन धने मि खेपा छिति ताउदुगो खोकाई वन जङ्गल सर मेरा आदिमी बाली एमएल एमए ओछो छानेला दिउँसोकर पोतरालाई पार जगेर हटे
10: सलाई लाइटर स्याउला मे सचाउने चित्रालाई जा बाङ्जा र यामाले पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
9: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चाउँछु सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने दाइके बारीको चुरो दिदी ओरे बनै
10: लाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
9: गेसो छानेला खोरेल चाउसी पोलिए हरिदे करिम गाई गेजो मेके लैजु अब नजरे बनाए गेम एल गेजो मेके नलाए औले लायो के लाइए
10: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिले के खेले यहाँ
9: वन जङ्गल मेला दिमाइए
10: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्षमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095082605
2: र 98103940.
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि, कहिले निको हुने होइन।
8: होइन के भाछ र तपाईलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
12: छैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुच्छा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
9: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
10: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
9: ल उसो भए म सामान लिन गइहाले।
10: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
10: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
15: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
16: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
19: सबैजना जुटेर आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रूपा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार
1: साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर

0: जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 60 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 98578 22 275, रेणुका रोगा 98481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98578 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपडेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्देऊ नानी
1: खै यो त दादा छैन कहिलेदेखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर किबुराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848505171 र 9855241 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडेखेल रोल्पा।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि को निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିହ ଖାନ ପନି ଦିଗୈନ ଦୁହେ ଗୋ ଦୁହି ଗର୍ଝା ଦାତ କୁ ଉପକାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୁ ଦାତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କର
1: ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204 र 9849394412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: मम्मी दाजु के म त खाना खान नि सक्दिन
8: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट थीटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरी बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने
8: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
9: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना झुङ बेला खेमरी दे गरम ओबोत्री जेऊ बेला सुन फुरी पतास ओचुरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र सक्षेप र सक्षम नाभे वातावरण मिलेने लख्यापा असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिनी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगी को ठेल नेला की नाते जन धनी ने खेता छेती ताऊ दुबो फोकाई
11: गेचो छल्याला बल्ल नेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
10: वन जंगल सर मेरा आदमी बानी एमएल एमए ओ सचाने लाली उसो कर पोतो राले पार जगे रहते
11: सलाई लाइटर सियाला मे सचाने चीज राले जबांगजा र यामा रेने पोला गेने या इतो चीज र रहिदे वन जंगल याल गेवा बाया
10: पिकनिक वन भोज बाको मे सचांसु छिन्नी मेले चौसो सई देके खनाले वन जंगल ओ सचाने दैके बानीको चुरोद विधि ओरेको नै कोबाजेंगे माछी
11: नानथार नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी होने ढालने च अनुगमन दिने व्यवस्था चौसर गिरिए
10: गेसो छामेला खोरेल चाउसी फोरिए हरिदे तरिम गाई गेजो मेके लाइजु अब नजिरे बनाई गेम येल गेजो मेके मालाए औलेम लाइयो के लाइए
11: वन जंगल सजुडिसियो घेम बारी ल बाली नाली कुचुला चुली यात्रा सताउसु छिनी मे चाउसो सहिरे के खेले या
10: वन जंगल मेला जुगे माइए मेला जिकिनी पार जना खरनाम नारे मिली देखो नहीं सानो जन मेह के सही
11: बता सुचली जू बेला तो यीजिम के कोटला मेह के सतांगी ने ये नौखे मच्छिनी मेह चावस के सही है
10: मेह लागी ने निताए गे मने गे बच्चिये सुनो अरुले मने गे बच्चिया
11: गे चो थामला पोयाला मेह लागी उगी संकिनी गे चो टाउडा कार्यले परहरी कार्यले सर सुनसरी गाँव पालिका गाँव कार्य पालिका उमी कार्यालय ल खबर गिरी है
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई,
1: युरिक प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ତି ଦୈନ ଦୁଃଖେ ପୋ ଦୁଃଖୀ ଗର୍ଝା ଦାତ କୁ ଉପକାର ପନି କରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୁ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁହାଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରୁନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल में जानू निको हुना
3: हजूर हमी कहा दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात रिजा को संपूर्ण उपचार कर
1: हजुर आउनुहोस् चौबीसै घंटा तपाईको सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 94
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: होइन
7: यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
7: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीसी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जड़ी बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना जुँ बेला खेमरिदे गरम ओभतिरी जेउ बेला सुनो भुरी कता अचुरी जेउ आउ बेला वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये जुन प्राकृतिक सम्पदा र त खेप जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल घे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठयल मेलागी नाते जन धनी नि खेतका छेकी ताउदु हो फोकाई
9: गेचो छानेला बल्ल मेलागीले पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
6: वन जङ्गल सर मेरा आयुरी बानी एमएल एमए ओ सछानेला लिउ सोकर पोतर राले पार जगे रहते
9: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जा बाङजा र यामा देने पोल गेले या इतो चिज र रहिदे वन जङ्गल याले के भाबाय
6: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चौसो सैदे कि खनाले वन जङ्गल ओ सछामि दैके बारीको चुरोद विधि ओरे बनै
9: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
6: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम गेल गेज मेके नलाए अरूले लायो के लाइदिए
9: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिदेखि खेले
6: वन जङ्गल मेला दिगेमाइए मेला दिखिनी पाँचजना खरनामदार मिलिदिए भने सानो जेसे
9: बतास उचुलिजु बेलाको हिजिमके कोटल मेके सताङ्गिने हेनौखेम छिन्ने मेर चाउसो के
6: मेला गिने निताई गे मने गे बचिए सोनो अरूले मने गे बस या
9: के छ छामला पोयाल मेला गियो कि सन्तिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर दिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन विजय व्यस्त स्वस्थ रहनु भएको छ होला र तपाईँ साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि हामीलाई शुरूदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गलेको छु हजुर यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना निकन्दरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै म टिकटक लाइभमा पनि आइसकेको छु आज पनि प्रिया दत्त जुन र स्वाच गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा देख्न सक्नुहुनेछ तपाईँले प्रिया डट तेजेन्द्र सर्च गरे पनि हुन्छ र तेजेन्द्र डट प्रिया सर्च गरे पनि तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा भेटाउन सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबार श्रृंखलामा छौ शनिबार श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने चाहिँ म तपाईँलाई जानकारी गराइहाल्छु आजको बसाईमा जुनसुकै विधाबाट पनि गीत गाउन सकिन्छ आजको बजाईमा लोकगीत फिल्मे होइन आधुनिक गीत जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ जुनसुकै विधा भनिसकेपछि आधुनिक विधा होइन फिल्म विधा त्यसै गरी हुन्छन् नि होइन लोक विधा तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भनि आउनुहोस् जसको लागि हामीले खुल्ला गरेका छौ 97 45 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु तपाईँ पनि हामीलाई छोडेर कतै पनि नजानुहोला

0: हजुरकै सम्झनाले छाती सरेछ र हर हर महादेव यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब साउन महिना लाग्यो क्या र हरियो चोरा मेहन्दी लाउने रहर छ होला तपाईँहरूको पनि, होइन रहर कसैले पूरा गर्नुभयो होला होइन। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गरिसकेको छु। अब भने पालो तपाईँको रहनेछ 3745-89-3620 है त। हरियो चुरा खै त भनेर मलाई सोध्दै हुनुहुन्छ होइन, तर म चाहिँ हरियो चुरा लाउँदिन, म अलिक सिधा साधी होइन सबै भने क्या म चाहिँ, त्यसै कारणले गर्दा म चाहिँ हरियो चुरा लाएन होइन। योभन्दा अब हुन्छ नि होइन, अलि सानो उमेरमा चाहिँ रहर लाग्थ्यो क्या, अब रहर लाग्ने समयमा किन्न सकिएन, किन्न सक्ने उमेरमा चाहिँ मैले किन्नै मन लागेन, रहरै लागेन भन्छ नि त मान्छेले, त्यस्तै नै हो क्या। हर हर महादेव हामीले गीत राखिसकेका छौँ कार्यक्रमको शुभारम्भ स्वरूप। अब पालो तपाईँको रहनेछ 3745-89-3620 पनि लागिसक्यो त भन्दैन होइन, तिज आउन अझै एक महिना बाँकी छ होइन, एक महिना भन्दा पनि अझै धेरै छ होइन, भर्खर त साउन महिना लाग्यो, साउन महिनाको एक गते लाग्यो भने होइन हरियो चुरा मेहन्दी होइन हरियो कपडा लाउने चलन छ र तिज अब तिज त आएको छैन होइन, तर पनि गीत सुन्ने भनेकै साउन महिनामा हो होइन, त्यसै कारणले गर्दा हामीले हर हर महादेव भन्ने गीत राखिसकेका छौँ पालो तपाईँको रहनेछ। तिज आउने अब 10 दिन छ भन्ने बेलामा गीत बजाए त के नै छ र होइन, सुन्न पनि त्यतिखेरै अलिक खल्लो लाग्छ होइन, त्यसै कारणले गर्दा मान्छेले सुन्न चाहन्छन् कि साउन महिनामा नै सुन्न चाहन्छन्, त्यसै कारणले गर्दा मैले हिजोदेखि नै सुरु गरिसकेको छु। हामीले गीत राखिसकेका छौँ 3745-89-3620 को लाइन भएर सहभागी जनाउनु होला। आजको बसाइमा तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ भनिसकेको छु। 3745-89-3620 फोन डायल गर्नुहोला, तपाईँले फोन डायल गरिसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाईमा है त। 3745-89-3620 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यतिखेरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु, कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुन्छ अरे गाउँपालिकाबाट, नाम के भन्नुभयो? रामजी पुनमगर। के छ रामको हाल खबर? अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यतिखेरको समयमा बसिराखेको छौँ है।
0: बसिराख्नु भएको छ है?
1: हजुर।
0: अनि खाजा खानुभयो?
1: हजुर खाइसक्यौँ।
0: खाइसक्नुभयो?
1: हजुर।
0: अनि आज सहभागी जनाउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ त? ल हुन्छ सुरु गरौँ।
1: यो मन जस्तै रुँदै फुल जस्तै भन्न मन त मलाई तिम्रो बस्ना छ मेरो कुरा सुके छैन मेरो मनको
0: ल हुन्छ। कार्यक्रममा आउनुभयो, गीत त गाउनुभयो तर पुरा गाउनु भएन होइन?
1: हजुर
0: हुन्छ, आगामी दिनमा आउँदै गर्दा अझै गीत गाउन सक्छु भन्ने हिम्मत लिएर आउनुहोला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्, साथीहरूलाई सम्झिनुहोस्, साथीहरूलाई सम्झिनुहोस् भनेको। उहाँसँग हामी कुराकानी गर्न सकेनौँ, उहाँले आवाज सुन्नु भएन या हामीतिर ध्यान दिनु भएन त्यो त मलाई थाहा छैन होइन। तपाईँले फोन डायल गरिसकेपछि ध्यान हामीतिर दिनुहोला। आवाज गड्याङ गुडुङ आउने काम चाहिँ नगर्नु होला, होइन। एक ठाउँमा बसेर बोल्नुपर्छ, हामीतिर ध्यान दिनुपर्छ फोन डायल गरिसकेपछि, उतातिर होइन है। त्यसै कारणले गर्दा तपाईँले फोन डायल गरिसकेपछि एक ठाउँमा, एकदमै सुनसान ठाउँमा गएर बोल्नु होला र नेटवर्कले अलि राम्रोसँग कभर गर्ने ठाउँमा गएर मात्र फोन डायल गर्नुहोला भन्छु म चाहिँ। अब भने म अर्को गीत राख्छु। कुन गीत हो त? एक बारको जिन्दगानीमा गीत राख्छु भन्दै थिए साथी आइसक्नु भएको छ, हुलमा नराखौ होइन। अर्को साथी नमस्कार। हजुर
2: हजुर नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुनसहरी गाउँपालिकाबाट शर्मिला मगर, के छ शर्मिलाको हाल खबर?
2: एकदम ठिक छ भन्नु पर्छ। तपाईँहरू के छ सुनाउनु?
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो शर्मिलाले?
2: कोदोको बिउ छिन्दैछ भन्नु पर्छ भाइ।
0: कोदोको बिउ छिन्दै हुनुहुन्छ होइन? अब कोदो रोपाई त अन्तिम अन्तिमतिर होला होइन? ए भर्खर भर्खर सुरु हो होइन? अनि खाजा नास्ता खानु भयो कि भएन शर्मिलाजीले? भएको छैन है? लौ त भएको छैन भने उता लिबाङतिर दगुडी हाल्नु होला, त्यो कोडाको बिउ चाहिँ हामी गएर गोडाउला क्या है। लौ त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज के गर्नुपर्छ जानकारी छ? जानकारी छ भने सुरु गर्नुहोस् है।
2: संसार जिते माया उनकै कारण जिन्दगी दिया जलाई जलाई म जिउ न सक्दिन मुटु
0: नछोड है मलाई, होइन, नछोड्नु होला भन्छु म चाहिँ यहाँबाट, होइन। को हुनुहुन्छ? अब जो भए तापनि तपाईँलाई नछोड्नु होला भनेर म चाहिँ यहाँबाट आग्रह गर्छु। सुनिराख्नु भएको छ भने होइन, गीतमा मात्र हो। ल हुन्छ, गीतमा मात्र सुनि राख्नु होला क्या अरे। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा तपाईँलाई सम्झिन चाहन्छु प्राकृतिकमा बस्नुभएको मित्रलाई। अनि साथीमा भनेको राधिका मगर, मनिषा मगर, एरिना मगर, सुनिया मगर, अनि मैसँग रहनुभएका सम्पूर्ण नमस्कार।
0: नमस्कार, यतिखेरको समयमा सुनसहरी गाउँपालिकाबाट आउनु भएको थियो यो साथी शर्मिला मगर, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। पालो तपाईँको रहनेछ 97 46 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। अर्को साथी आउनु भएको छ, म त्योभन्दा अगाडि हामी फेसबुकमा नभएर टिकटकमा भिडियो लाइभ आउँदै गर्दा साथीहरूले कुन एफएम कुन ठाउँ हो भनेर सोधिराख्नु भएको छ। यो चाहिँ रोल्पाको सदरमुकाम लिबाङमा रहेको सामुदायिक रेडियो जलजला हो। यो चाहिँ म तपाईँलाई जानकारी गराए 96.4 मेगाहर्ज तपाईँले भेटाउन सक्नुहुनेछ होइन। अर्को साथी आउनु भएको छ, म भेटाउँछु, त्यसपछि हामी एक दिनको जिन्दगानीमा भन्ने गीत राखौला। साथी नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? आवाज त दबिएर आयो क्या र? घोराही 19 कमलापुन मगर। तपाईँको आवाज त दबिएर आयो, कमलाजीले त मोबाइलै बनाउनु भएको रहेनछ। अब बनेको थियो फेरि बिग्रियो होइन? अब त्यो मोबाइललाई कहाँ राख्ने होला त, त्यो बिग्रिराख्ने मोबाइललाई कहाँ राख्ने होला, त्यो थोत्रो मोबाइललाई कहाँ राख्ने हो, राख्ने हो होइन? त्यसलाई अब पर खोलामा लगेर फाल्नु पर्छ या होइन? अनि के छ त हाम्रो कमलाजीले साउने संक्रान्ति कसरी मनाउनु भयो? मनाउनु भएन? ए हामीले पनि मनायौ क्या र भात मासु खाएरै मनायौ हामी त।
2: हजुर हामीले पनि त्यही हो।
0: ए तपाईँ पनि त्यही नै हो?
2: हजुर।
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज कुन गीत गाउनुहुन्छ? ओके ल त सुरु गर्नु।
2: आफ्नो बोल्नु चले कै साथी हो, हे त माया लगाउनु गति हो, हाति कुनको आकाश जुनकै हो, मैले बाटाको समय खाइसके, जुनी जुनी माता उनकै हो,

मैले बाचा कसम खाइसके जुली जुली म त उनकै हो होइन ल त हुन्छ कार्यक्रममा आउनुभयो एकदमै राम्रो गीत गाउनुभयो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झनु

नमस्ते यतिखेरको समयमा साथी आउनु भएको थियो कमला फुन मगरको राही 19 सयगाहबाट भन्दै हुनुहुन्थ्यो 11 होइन उहाँसँग हामी कुराकानी गरिसकेका छौँ तीनजना साथीलाई भित्र सके अब भने एक बारको जिन्दगानीमा भन्ने गीत राख्छु त्यसपछि फेरि पनि उपस्थित हुने नै छु।

एकबारको जिन्दगानीमा कमाउन नै जान्नै पर्छ, रमाउन नै जान्नै पर्छ, आफ्नो जिन्दगीमा आइपर्ने कुराहरूलाई आफै ध्यान दिनुपर्ने पनि हुन्छ होइन। कमाउन पनि पर्यो होइन, आफ्नो पेट पाल्नलाई कमाउन पनि पर्यो, रमाउन पनि पर्यो होइन। दुखी पो नहुने हो होइन, दुखी पो हुनु भएन, तर रमाउन त जान्नै पर्छ नि त। त्यसै कारणले गर्दा तपाईँहरू पनि दुखी चाहिँ नहुनु होला, एकबारको जिन्दगीमा खुसी हुनु पर्छ होइन, रमाउन पर्छ। साथी आउनु भएको छ भन्दै थियो, आउनु भएको छैन रहेछ, फोन डायल गर्नुहोला। हाम्रो टिकटक लाइफमा कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले पनि जानकारी दिनुहोला, म अनुरोध गर्छु। 97.45, 99.36, 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्छौँ। यता आजको विषयमा आज जुनसुकै बिदाबाट पनि गीत गाउन सक्नुहुनेछ। यो

0: म तपाईलाई जानकारी गराए। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। सहभागिता जनाइसकेपछि हामी तपाईसँग कुराकानी गर्नेछौ। खै त साथीहरू, किन यसरी हराउनु भयो? हराउनु भएन का, हराउनु भएन। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा र टिकटक लाइफमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। प्रिया डट तेजेन्द्र डट तेजेन्द्र सर्च गर्नुभयो भने चाहिँ त्यहाँबाट हामीलाई भेटाउन सक्नुहुनेछ। है त मसँग जोइन हुने साथीहरू चाहिँ अन्तिमसम्म सुन्नुहोला। है अर्को साथी आउनु भएको छ, दोस्रो ल अर्को पहिलो साथी। नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: म सुनसरी गाउँपालिकाबाट प्रिया मगर।
0: सुनसरी गाउँपालिकाबाट प्रिया मगर,
1: हजुर।
0: कतै कतै मेरो सम्झिनी त पर्नुहुन्न
1: होला,
0: हुन सक्छ। अनि के छ त हाम्रो प्रियाजीको खबर? ठिकै छ होइन?
1: हजुर,
0: परिवारको भने होइन के मैले प्रियाको भनेको?
1: हजुर,
0: परिवारको भन्ने होइन के मैले प्रियाको भनेको? अनि खाजा नास्ता खानुभयो कि भएन?
1: नास्ता त खाइसकेँ दिदी।
0: नास्ता खाइसक्नुभयो?
1: हजुर।
0: एक्लै एक्लै?
1: हजुर,
0: एक्लै एक्लै खाइसक्नुभयो? ए राखिदिनु भएको छ मलाई पनि।
1: हजुर,
0: म त माया गर्नु हुँदैन कि क्या मलाई भनेको
1: थिएँ,
0: तर राखिदिया छु भन्नुभयो, म ढुक्क भयो। ल
1: पठाइदिन्छु।
0: पठाउनु पनि भएको छ होइन?
1: हजुर।
0: ल त हुन्छ, आयो भने चाहिँ खाउला, आएन भने अब कुरेरै पर्छ होला नि त। कसो नआउलाएर पठाउनु भएको छ भने त आउला होइन? प्रतीक्षा गर्नुपर्छ, प्रतीक्षाको फल मिठो हुन्छ भन्छन्, आउँछ होला होइन?
1: हजुर।
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज के गर्नुपर्छ, जानकारी छ?
1: हजुर, जानकारी छ दिदी।
0: जानकारी छ भने चाहिँ आज कुन गीत गाउनुहुन्छ?
1: म अलिकति छोटो गाउँछ है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: मायालाई के रे मैन फुल देवकी मायालाई के रे मैन फुल देवकी
0: मायालाई के दिउँ म बहिन फुल देउकी फुलको तेरोमाला होइन?
1: हजुर।
0: मायालाई चाहिँ फुल नदिनु होला, फुलको तेरोमाल नै दिनु होला कि है?
1: होइन, गीत मात्रै हो दिदी।
0: ए गीत मात्र हो?
1: हजुर।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु ल। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, तपाईँलाई सम्झन चाहन्छु।
0: धन्यवाद।
1: अनि प्राविधिकमा बस्नुभएकालाई, अनि तेरो मेरो साथी सुप्रिया पुनगर र प्रिया प्रजनीलाई मेरो अगाडि पछाडि आउने साथीलाई सम्झन चाहन्छु। नमस्ते।
0: नमस्ते। यतिखेरको समयमा प्रिया मगर आउनु भएको थियो सुनसरीबाट, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। 43 मिनट गइसकेको छ 2 बजेर, पालो तपाईँको रहनेछ 97 45 99 36 20। आज त फुर्सदिलो समयमा हुनुहुन्छ कि भन्ने लागिरहेछ आज त, किनभने शनिबारी बसाइ हो। आज कबदा धुने होइन, सरसफाई गर्ने, आफ्नो शरीरलाई सरसफाई गर्ने दिन पनि हो। त्यसै कारणले गर्दा फोन डायल गर्नु होला 97 45 99 36 20। साथी नमस्कार हजुर।
2: हेलो।
0: नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? अर्चना पुन मगर।
2: हजुर,
0: कुन ठाउँबाट भन्नुभयो?
2: त्रिवेणी
0: गाउँपालिका 5 जुगारबाट। के छ हाम्रो अर्चनाको खबर? ठिक छ है?
2: हजुर, खाना भयो?
0: हाम्रो खाना भइसक्यो। अनि तपाईँको भयो? भाछैन
2: हजुर
0: किन भएन त
2: अब खाने हो
0: ए अब खाने हो होइन लौ त हुन्छ कार्यक्रममा आउनु भएको छ अब खाने हो भने चाहिँ यसो मलाई पनि राखिदिनु होला थोरै ए आउने हो ल म आइहाल्छु तपाईँले भनिहाल्नु भयो क्यार होइन थोरै राखिदिनु होला अनि साउने संक्रान्तिको मासु पनि होला क्या अरे अब त्यो पनि राखिदिनु होला है के राखिदिनु हुन्न अर्चनाजी ए भगवान् के भन्नु अब उहाँसँग कुराकानी गर्दै थिएँ म फेरि अलि जिस्काउन मन लाग्छ क्या मैले हेरे धेरै अब के गर्नु यस्तै त हो होइन बोलिराख्न मन लाग्छ होइन उहाँ भने अब कुरा नगरिकनै भाग्नुभयो मलाई दुःख लाग्यो क्या यसरी फोन काट्ने काम चाहिँ नगर्नु होला अर्को साथी नमस्कार हजुर
3: नमस्कार
0: नमस्कार खुन्ठाबाट बोल्दै हुनुहुन्छ प्युठानबाट जनक दरलामी मगर होइन के छ हाम्रो जनकजीको खबर बताउनु पर्यो
3: मेरो हाल खबर एकदम ठिकठाक छ मौसमको कुरा गर्नु पर्ला पानी पर्ला पर्ला छ म गोठालासित छु कार्यक्रम सुन्दै गर्दै भनौँ न
0: के हो प्युठानका साथीहरू त सबै गोठाला जान्छन् त
3: धेरै गाई बाख्रा पालेर होला नि त
0: धेरै गाई बाख्रा पालेर हुन सक्छ होइन धेरै गाई बाख्रा पाल्नु पर्दैन क्या थोरै थोरै पालेपछि त पुगिहाल्छ नि त हाम्रो जनकजीले चाहिँ धेरै पाल्नु भएको छ भन्ने सुनेको थिएँ होइन
3: धेरै पनि होइन ठिक छ भनौँ न अब धेरै पाल्नु पनि सकि होइन
0: सुन्नुहोस् न यता सुन्नुहोस् न होइन बरु धेरै छन् भने दुई चारवटा मलाई मिलाइदिनु होला क्या
3: हुन्छ प्युठानतिर आउनु होला नि त है
0: ए आउनु पर्ने हो
3: आउनु पर्यो अब यहाँबाट डेलिभरी हुँदैन
0: होइन डेलिभरी पनि हुन पर्यो नि त अब तपाईँले मिलाइसकेपछि त डेलिभरीको सेवा सुविधा त गर्नु पर्यो क्या र
3: डेलिभरी गर्ने होला फेरि चकचकीबाट फेरि रोल्पा जाने बाटो नगएर फेरि उता भालुवाङतिर गयो भने गाह्रो हुन्छ
0: गाह्रो हुन्छ सिधै जा भनेर पठाइदिनुहोस् न लेखेरै क्या
3: बाहिर घेँबाट नै अब रिजर्भ गरेर लोकेसनको भरमा पठाइदिएपछि चाला होइन
0: हो लोकेसनको भरमा पठाइएपछि त आइहाल्ला नि त कसो नहुला र
3: होइन फेरि अहिले अहिलेको जमानामा फेरि अब एआईको भनौँ न एआईबाट चल्ने गाडीहरू अब इलेक्ट्रोनिकबाट चल्ने गाडीहरू आइरहेछ त्यही एकातिर गयो भने गाह्रो हुन्छ कि फेरि मलाई घाटा लाग्ने हो तपाईँलाई घाटा लाग्ने होइन
0: होइन कहाँ घाटा लाग्नु अब मैले तपाईँलाई सामान भन्दा पनि अलिकति हुन्छ नि त पैसा दिइसकेपछि त घाटा लाग्दैन क्या
3: हेर्नुपर्छ है
0: घाटा घाटा लाग्ने भनेकै पैसामा हो कि अरूमा घाटा लाग्दैन
3: फेरि मलाई घाटा लाग्ने त होइन घरमा पालेको अब भनौँ न आमाहरूलाई घाटा लाग्छ नि त
0: आमाहरूलाई घाटा लाग्छ होइन धेरै कुराकानी नगरौँ फेरि साथीहरूले कति एउटा मान्छेसँग मात्र कुरा गरे होला भनेर भन्नुहुन्छ होइन त्यसै कारणले गर्दा आज कुन गीत गाउनुहुन्छ हाम्रो जनकजीले
3: हुन्छ म गीत गाएर नै सुरु गर्छु है
0: ल त हुन्छ सुरु गर्नु
3: सानो
0: देउना सानो पासपोर्ट र झोला दुई चार वर्षलाई त हो भेट्न हुने होइन दुई चार वर्षलाई पनि कुर्न सक्नुहुन्छ त? दुई चार वर्षलाई कुर्न सक्नुहुन्छ त?
3: ल अब छुन्नु पर्यो नि त, सधैँभरि कुरेर बसेर पनि हुँदैन होइन। अब छोरो मान्छे भनेको अब घर छोड्नै पर्छ, अब छोरी मान्छेले आफ्नो घर छोडेर अर्काको घर खाना आए जस्तै अब छोरो मान्छे पनि जानु पर्यो परदेश कमाउन होइन। त्यो त बाध्यता छ नि छोरो मान्छे पनि,
0: छोरा मान्छेलाई बाध्यता नै छ होइन। केही गरे जागिर होला, केही नगरे त्यही नै हो, खाडी मुलुकतिर जाने नै हो। लौ त हुन्छ कार्यक्रममा आउनुभयो, तर खाडी मुलुकतिर चाहिँ नजानु होला जनकजी है।
3: म मान्दैन है।
0: लौ त हुन्छ, कुनै दिन पनि आउनु होला, अहिलेको लागि साथीहरूलाई सम्झिनु।
3: सम्पूर्णको भाइलाई अनि रेडियो दलदल परिवार सम्पूर्णलाई अनि मलाई जनमलाई भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै म पनि बिदा हुन्छु।
0: नमस्कार। यतिखेरको समयमा हाम्रो माझमा आउनु भएको थियो जनक दरलामी मगर प्युठानबाट, उहाँसँग हामी कुराकानी गर्यौं। पालो तपाईँको रहनेछ 97 45 89 36 को लाइन भएर 51 मिनट गइसकेको रहेछ त होइन, कति चाँडो हो हेर्नुहोस् न। एकजना साथीसँग कुरा गर्दा गर्दै समय बितेको पनि थाहा हुन्न, अन्तिम भाग्यमानी साथी नै भनौँ होइन। लामो कुराकानी गर्न पनि सकिन्छ, छोटो कुराकानी गर्न पनि सकिन्छ। अर्को साथी नमस्कार हजुर।
4: हजुर
0: नमस्ते। नमस्कार, कहाँबाट त बोल्दै हुनुहुन्छ? त्रिवेणी गाउँपालिकाबाट योनिसा छेत्री। योनिसा जी आज धेरै दिन पछि कहाँबाट आउनुभयो? कहाँबाट आउनुभयो?
4: मोबाइलबाट
0: आउनुभयो। प्रत्यक्ष रूपमा भेट्नु हुनलाई त अब मोबाइलबाट फोन गर्नु पर्यो नि त। अनि के छ त हाम्रो युनिसाजीको हाल खबर? आज भोलि त फोन फान पनि छैन होइन। के छ हाल खबर भने?
4: एकदम पनि ठिक ठाक छ हजुरहरूको, के छ सुनाउनु पर्यो है?
0: हाम्रो पनि ठिक छ। अनि के कसरी मनाउनु भयो साउने संक्रान्ति?
4: हजुर अब के गर्नु, अब नाचेर खाएर अब यति गरेर भित्यो,
0: खाएर सबै सबै होइन।
4: हजुर तपाईँको कसरी भयो?
0: मेरो त खाएर मात्र भित्यो नि त, यो साउने संक्रान्ति यस्तै त हो।
4: के खानु?
0: साउने संक्रान्ति अलि सानो पर्व भयो, अनि मैले साउने संक्रान्ति त हो भनेर अलि होच्चाएर चाहिँ पेटभरि भात मासु खाएर मात्र मनाए क्या। केकको मासु हुनु नि, हाम्रो युनिसाजीले के पठाउनु भएको थियो त्यही नै खाए।
4: मैले त खाँदैन मासु, अनि तपाईँले कहाँबाट पठाइदिनुला कि आफूले खाना नपाई नपाई भन्नु
0: हो। मलाई त बजारमा कसले दिएको थियो, युनिसाजीले पठाउनु भएको भनेर दिनुभएको थियो कि, र अब त्यही नै खा हो
4: होला। खै त तर के हो भन्नु न,
0: युनिसा तपाईँ होइन भने चाहिँ अरू कुनै साथी हुन सक्छन् होइन। पक्कै पनि। लौ त हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। अलिक धेरै कुराकानी गर्न मन थियो हाम्रो युनिकासँग, तर के गर्नु समयले नै साथ दिँदैन, कहिले काहीँ यस्तै हुन्छ। आज कुन गीत गाउनुहुन्छ? ल त सुरु गरिहाल्नुहोस् है।
4: उले काले किनकरे चिट्ठी माया, तिहे किनै छाडे हजुर बर्दी बसाया। उले काले किनकरे चिट्ठी माया, जोको बुनिने कालो सुयाले, जनै छाया त्यो तिम्रो मायाले, जोको बुनिने कालो सुयाले। यति नै है।
0: धोको बुनी निकालो चुयाले होइन। ल हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, आगामी दिनमा आउँदै गर्नु होला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
5: रातर बुद्धि चलचित्रको लागि पनि मिठमा मिठी सम्झना अनि प्यारो साथी सङ्गम पर्याय गीता विश्वकर्मा प्राप्त जीवी सपना केसी ज्यादा ज्यादा पुरुषोत्तम दबाईलाई पनि मिठमा मिठी सम्झना छायागिरीलाई पनि समीक्षा रोका छेत्री अनि आरती घरको मगर मलाई चिन्ने नचिन्ने म हिँड्दा गाडी आउनु नै म हिँड्दा पछाडि आउनु नै सबजना साथीहरूलाई मिठो आएपछि सम्झना भन्दै चुटिन्छु नमस्ते
0: नमस्ते। यतिखेरको समयमा अन्तिम भाग्य माने साथी आउनु भएको थियो त्रिवेणीबाट युनिसा छेत्री। अब म कसै साथीलाई भित्रै हुँदैन के गर्नु, अहिले फोन गरेर त साध्य नै हुँदैन होइन, खाली हुने बेलामा मैले तपाईँहरूलाई त्यसैले त भन्छु फटाफट फोन डायल गर्नुहोस् भनेर, तर तपाईँहरू मान्नु हुँदैन, गाह्रो छ हौ मलाई पनि। अब भने म गीत राख्दै छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने फोन डायल गर्ने फोन डायल गर्न प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट भने प्रिय म गर्छु तिन्छु। भोलिको श्रृंखलामा फेरि पनि हाम्रो भेट हुने नै छ, त्यतिन्जेलसम्मको लागि छुटिन्छु, नमस्कार।
6: मेरो प्रश्नको जवाफ कहिले दिने?

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
3: फोनमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: राजनीतिबाट एमाले बाहिरिँदै मुख्यमन्त्रीले नै बाध्य पारेको प्रष्टीकरण।
3: सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने सभापति लामेछानेको भनाई। गलत कामको खबरदारी गर्न आग्रह।
4: बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरूद्ध। मध्येमा 58% धान रोपाई।
3: इरानद्वारा जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण। इरानमा अमेरिकी हमला बढ़ेपछि कक्षा 11 र 12 परीक्षा रद्द।
4: र ब्राजिलका महान फुटबलर पेलेले लगाएको जर्सी 49 लाख अमेरिकी डलरमा बिक्री।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। नेकपा एमाले पार्टीको तर्फबाट बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। नेपाली कंग्रेसले सहकार्य तोड्ने

0: निर्णय गरेपछि एमालेले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो। बागमतीमा कंग्रेसका इन्द्रबहादुर बनिया मुख्यमन्त्री हुनुहुन्छ। मन्त्रीहरूलाई राजीनामा दिनका लागि निर्देशन दिइसकेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। बागमतीमा एमालेका तर्फबाट 6 जना मन्त्री छन्। हिजो मुख्यमन्त्री बानियाले 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्दै 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो।
1: सरकारसँग 9 बुधे सहमति भाती कार्यान्वयन नभए 1 महिनापछि निजगढ़बाटै पुनः आन्दोलन शुरू गर्ने संघर्ष समितिसँग सहमति पनि भएको छ। आज दिउँसो खाना खाएपछि विभिन्न जिल्लाबाट आएका पीड़ितहरू आफ्नो घर फर्किन थालेका मेटर ब्याज पीड़ितका अगुवा निर्ग नवीनले जानकारी दिनुभयो। संघर्ष समितिका संयोजक अवधेश कुशवाहको नेतृत्वमा 6 सदस्यीय टोली सरकारसँग वार्ताका लागि काठमाडौँ आएको थियो।
0: काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 521 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कार्यवाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, संकेत बत्ती उल्लंघनकर्ता 26 र तीव्र गतिमा सवारी साधन चलाउने 66 जनालाई कार्यवाही गरिएको छ। यसै गरी अवस्था ठिक नभएको 7 निषेधित क्षेत्रमा हर्न बजाउने 32 र सड़क फुटपाथ पार्किङमा 19 एकतर्फीमा 6 र अन्य सवारी नियम पालना नगरेका 323 जना रहेको प्रहरीले जनाएको छ।
1: लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ी पहिरोका कारण रोल्पाको शहीद मार्ग, पासाङ लामु सड़क, त्रिशुली मैलुङ स्याप्रुबेसी तीन पिप्रे सड़क खण्ड र बेसी शहर चामे सड़क अवरूद्ध भएका हुन्। यस्तै बाढ़ीले मुस्ताङको जोमसुम कैसाङ सड़क अवरूद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका 2 को दारीमा सड़क माथिबाट ढुंगा माटो सहित लेदो खस्ता हिजोदेखि अवरूद्ध बनेको अरणीको राजमार्ग अझै संचालनमा आउन सकेको छैन। पहिरोका कारण बागलुङको काली गण्डकी करिडोर हिजोदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: 2 जना महिलाहरूले आज सिंहदरबार स्थित गृह मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध प्रदर्शन गरेका छन्। 2 जना महिला निहारिका राजपूत र विनु यादवले आज सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शन गरेका थिए। विगतमा कुमारी आमाका रूपमा परिचित निहारिका राजपूत र घरेलु हिंसा पीड़ित विनु यादव आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आज त्यहाँ पुगेका थिए, तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका हुन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
3: मार्बलका सिक्किसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। यस वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मध्य प्रदेशमा करिब 58% खेतीयोग्य जमीनमा जग्गामा धान रोपाई भएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालय नक्टा भीज धनुषाका अनुसार असारसम्ममा मध्य प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा बढ़ी सिराहामा 80% क्षेत्रफलमा, सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। जिल्लागत हिसाबले 70,68,000 हेक्टर जग्गा मध्ये 34 हेक्टर, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,200 हेक्टर धान रोपाई भएको अधिकृत विश्वकर्माले जानकारी दिनुभयो।
3: तुलसीपुर उपमहानगरपालिकाले हालसम्म 154 विभिन्न कानून निर्माण गरेको छ। विधान समितिका संयोजक भीमबहादुर कुवर योगीका अनुसार विक्रम सम्बत 2075 देखि 2083 असारसम्म एक कानून पारित भएका हुन्। नेपालको संविधानको धारा 226 र स्थानीय सरकार संचालन ऐन 2074 दिएको अधिकार प्रयोग गरी नगरको सेवा प्रवाहलाई व्यवस्थित, कानून सम्मत र विश्वसनीय बनाउन एक कानून निर्माण गरिएको संयोजक योगीले बताउनुभयो। उहाँका अनुसार 89 कार्यविधि रहेका छन् भने 41 ऐन र 5 नियमावली पारित गरिएका छन्। साथै उपमहानगरपालिकाले 9 मापदण्ड, 4 निर्देशिका र 3 कार्ययोजना र नीति रणनीति तथा योजना मार्गदर्शन 1-1 कानून निर्माण गरी कार्यान्वयन गरेको उहाँले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका विभिन्न प्रान्तमा गरेको हवाई हमलाको बदला स्वरूप इरानले अमेरिकी हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोप्सले जोर्डनको अल अजराकमा रहेको अमेरिकी सैन्य हवाई अड्डामा एकैसाथ ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको दावी गरेको छ। आक्रमणबाट कम्तीमा 2 अमेरिकी लडाकू जेटहरू पूर्ण रूपमा ध्वस्त पारेको र धेरै अन्य विमानहरूलाई उल्लेखनीय क्षति पुर्याएको उसले भनेको छ। यता इरानमा बढ़दो तनावको बीच शिक्षा मन्त्रालयले 4 दक्षिणी प्रान्त होर्मुजगान, बुसेहर, खुजेस्तान र सिस्तान बलुचिस्तानमा भोलि र पर्सी हुने कक्षा 11 र 12 अन्तिम परीक्षा रद्द गर्ने घोषणा गरेको छ। तस्पिन समाचार एजेन्सीका अनुसार मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा जारी अस्थिर अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ। अमेरिकाले इरानका विभिन्न स्थानमा हमला जारी राखेको छ।
3: अब खेल समाचार। ब्राजिलका महान फुटबल खेलाड़ी पेलेले लगाएको जर्सी 49,00,000 अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित साथेबीको लिलामीमा 49,00,000 अमेरिकी डलरमा फिफा विश्वकप 1958 फाइनलमा पेलेले लगाएको जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो। यसअघि अर्जेन्टिनाका महान खेलाड़ी डिएगो म्याराडोनाले सन् 1986 विश्वकपमा इंग्ल्याण्ड विरूद्धको चर्चित ह्याण्ड अफ गड गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो। सन् 2022 $95,00,000 म्याराडोनाको जर्सी लिलामी भएको थियो। पेलेको जर्सीका लागि 5 भन्दा धेरै सहभागीबाट 10 बोल कबोल परेको थियो। यही जर्सी सन् 2004 भने 1,05,600 अमेरिकी डलरमा बिक्री भएको थियो। पेलेले 17 उमेरमा सन् 1958 स्वीडेन विरूद्ध खेलेको विश्वकप फाइनलमा गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बागमती प्रदेशबाट एमाले बाहिरिँदै मुख्यमन्त्रीले नै बाध्य पारेको प्रष्टीकरण।
3: सरकारलाई मिटर ब्याज पीड़ितको 1 महिने अल्टिमेटम। निजगढ़मा रोकिएका पीड़ितहरू घर फर्किँदै
4: बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरूद्ध देशमा 58% धान रोपाई
3: इरानद्वारा जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण इरानमा अमेरिकी हमला बढ़ेपछि कक्षा 11 र 12 को परीक्षा रद्द
4: र ब्राजिलका महान फुटबलर पेलेले लगाएको जर्सी 49,00,000 अमेरिकी डलरमा बिक्री
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र तिनी सिधा हुन्छौ नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: भाका भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाची सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोकार, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाति तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू तीन भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलव केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
7: क्विन केयर क्रिम रे, होइन के हो यो?
6: क्वीन केयर क्रीमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडी खेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्छ।

0: सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9905 94 5452।
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
6: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
7: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558743122 र 9558743123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क

0: 21175
1: 98479802
0: 98095268605
1: र 98103940
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
4: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हात जोड्ने तथा नसा रोग विशेषज्ञ
4: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यातिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08951670
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भएको छ र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
7: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या

0: हत्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
2: भैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाबी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879-70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
1: श्री स्वर्गदारी महाप्रभुको जय, दाङको सान। रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानी विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
6: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि थपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँ बदल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेत रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौं।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन त गर्छौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोतैव मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र हामी विभिन्न साझेदार रेडियोहरूबाट प्रसारण भइरहँदाखेरि सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम सुन्न खोज्दै हुनुहुन्छ भने तपाईले नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखिनुभयो भने तपाईसँग हामी कुराकानी भनौँ न त्यहाँबाट पनि तपाईले हामीलाई सुन्न सक्नुहुन्छ यो क्रममा तपाईँलाई जानकारी गराए विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम सुनिरहनु भएको छ सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंग प्युठान सामुदायिक रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठान सामुदायिक रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठान रेडियो पारिणी 79.1 MHz अर्घखाची रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाची सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मी सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz बौद्धी अमराई गुल्मी रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङ रेडियो मोती 88.4 MHz छाप स्याङ्जा रेडियो कुटुम्बा 97.8 MHz तामसेन पाल्पा रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तु रेडियो देवघाट 102.6 MHz देवघाट तनहू दमौली एफएम 94.2 MHz दमौली तनहू रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहू रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँके रेडियो भोटेउडा 90.8 MHz लमजुङ रेडियो सुनवल 90.7 MHz नवलप्रासी रेडियो जननी 90.6 MHz पोखरा रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्चोक कोसीपारी रेडियो आफ्नै एफएम ओखलढुङ्गामा 104.8 MHz र रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिममा चौरजहानीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिम रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा रेडियो झनकार 97.5 MHz रामेछाप रेडियो बेलका एफएम 100.9 MHz उदयपुर रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुर रेडियो मेन्साम एफएम 103.4 MHz तेराथुम रेडियो भरोसा 104.9 MHz दाङघुराई रेडियो मध्य पहाड 88.2 MHz सल्यान बाचा कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा रेडियो मुर्की चुला 93.5 MHz डोल्पा रेडियो डोल्पा 101.4 MHz डोल्पा रेडियो सत्यवाणी 104 MHz पर्वतबाट पनि कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म तपाईँको संसारमा हामी रहने गर्छौं र आज हामी कार्यक्रमको शनिवारी बसाईमा छौं र शनिवारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु आज तपाईँले पुराना पुराना लोक भाकाहरू गाउनुपर्ने हुन्छ पुराना पुराना लोक भाकाहरू गाउनका लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला भन्दै आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोक भाका राख्छौ पुराना लोक भाका तपाईँको लागि राख्छौ गीत तपाईँको माझमा फेरि आउँछौ यो लोक भाका तपाईँको लागि

0: योगी प्रसादबाट फेरि पनि स्वागत छ। कार्यक्रम लोक सारथीमा छौं। आज पुराना पुराना लोक भाकाहरू गाउन पाउनुहुनेछ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नु भयो कहाँबाट?
1: म रुमन कुवर अर्घाखाँचीबाट।
0: अर्घाखाँचीबाट रुमन कुवर, के छ रुमनजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला? घाँस काट्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो? रेडियो स्काईबाट सुन्नुभयो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो। अनि आज कुन गीत गाउनुहुन्छ तपाईँले? आज कुन गीत गाउनुहुन्छ? यो पुरानो गीत होइन, यो 70 साल सम्मका गीतहरू मात्रै भनेको छु नि मैले। 70 साल सम्मका गीतहरू मात्रै गाउनु होला, यो पुरानो गीत अन्तर्गत पर्दैन होइन? त्यसैले के छ, कुन गीत गाउनुहुन्छ? ल सुरु गर्नुहोस्। अलिक तयारी गरेर आउनु होला है, अहिलेको लागि बिदा गर्छौँ। रुमन कुवर आउनु भएको थियो, हेर्नुहोस् त, अब गीत गाउनको लागि कम्तीमा पनि तपाईँले तयारी गरेर आउनुपर्छ है। तयारी गरेर एक टुक्क त पुरा गाइदिनुहोस् न। गीत गाउनको लागि फोन गर्नुहुन्छ, अब ठिको मात्र गाइदिनुहुन्छ, त्यो त अलि भएन क्या अरे साथीहरू होइन। गीत गाउनका लागि त एक टुक्का कम्तीमा पनि एक टुक्का पुरा छ गाउनुपर्छ। कम्तीमा एक टुक्का पुरा, बढीमा दुई टुक्कासम्म हामीले चाहिँ गाउन दिने भनेका छौँ है। यो कुरा म तपाईँलाई जानकारी गराए। गीत गाउँछु भन्दै गर्दाखेरि एक टुक्का पुरा गाउनु होला। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: नगेन्द्र याम्फु धनकुटा चौबिसेबाट।
0: नगेन्द्र याम्फु धनकुटा चौबिसेबाट,
2: हजुर।
0: के छ हाल खबर तपाईँको?
2: एकदम ठिक छ।
0: यति बेला के गर्दै हुनुहुन्छ?
2: अहिले अब घाँस काट्दै गरेको,
0: घाँस काट्दै गर्नु भएको, कार्यक्रम सुन्दै हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्नु भएको छ? रेडियो लाली गुराँस,
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन हजुर?
2: राम्रो गरी थाहा छ।
0: त्यही त पुरानै 2070 साल सम्मका गीतहरू मात्रै गाउनु होला, 71 सालदेखि आजसम्मका नगाउनु होला है त। हुन्छ, सुरु गर्नुहोस्।
3: नलाउनु रहेछ मन मात्रै अमिलो, मन मात्रै अमिलो, देखो चाहिँ लाग्छ देखो चाहिँ लाग्छ नदेख्छ पनि, देखो चाहिँ लाग्छ नदेख्छ पनि, टाढाको माया नलाउनु रहेछ उस्तै छु म पनि, उस्तै छु म पनि।
2: हजुर, यति नै
0: साउने भेला ओर्लेर आउँदा होइन?
2: हजुर,
0: असाध्यै राम्रो गीत गाउनुभयो, साउनमा सुहाउने गीत गाउनु हो तपाई होइन? यो कसले गाउनु भएको यो गीत?
2: यो जितेन राईको गीत हो।
0: जितेन राईको कति सालमा आएको गीत हो नि?
2: यो करिब 60-65 सालतिर होला।
0: ए, 60-65 सालतिर आएको यो गीत। युट्युबमा भेटिन्छ कि भेटिन्न फेरि होइन?
2: भेटिनु पर्ने हो।
0: ठिक छ, साउने भेला म यहाँ खोजिरहेको छु कि, अब भनौँ न साउन विशेष, साउनमा त साउन विशेष गीतहरू त बजाउनु पर्यो नि होइन? त्यो कारणले गर्दाखेरि हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो। गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईको हो. फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईको लागि हामी खुला गरेका छौं. र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी. नमस्कार हजुर. नमस्कार हजुर. यो कल हामी लिन सक्दैनौ. कृपया फोन गरिसकेपछि रेडियोतिर होइन ध्यान टेलिफोनतिर केन्द्रित गरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु. नत्र त हामी तपाईँसँग कुराकानी गर्न सक्दैन. यति बेला साथी नमस्कार हजुर. को बोल्नुभयो कहाँबाट? हिरान राई बोल्दै हुनुहुन्छ होइन? के छ हिरानजी हालखबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ नि? गोठालो गरिरहनु भएको छ. आज कार्यक्रममा आउनु भएको छ. आज हामी के गर्छौ तपाईँलाई थाहा छ? त्यही त नि, पुराना पुराना लोकगीतहरू गाउनुपर्छ. 2070 सालसम्मको मात्रै गाउन पाइन्छ. आज कुन गीत गाउनुहुन्छ? ल यो गाउन पाउनुहुन्छ.
4: कपड़ी कुटुकै पायो बुटुकै बाट को पुणसीबा गाने
0: कपाल गिरीको टुक्कै भाइयो भुटुक्कै होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो. फेरि आउनु होला. विदा गर्छौ. नमस्ते. एकैछिनपछि हामीले एउटा गीत बजाउनेछौँ. मैले पठाइसकेका छु साउने भेला भन्ने जितेन राईको गीत मैले पठाएको छु. हाम्रो प्रावि मित्रले भेटिसक्नु भएको छ र उक्त गीत हामी एकैछिनपछि बजाउनेछौँ. 9864417298 दुईवटा म्यासेज आएको छ, म म्यासेज वाचन गर्छु. सुर्खेतबाट गगन कुमार हो, कार्यक्रम सुन्दैछु भनेर हामीलाई म्यासेज गर्नु भएको छ. धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ. यसै क्रममा अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ. खोटाङबाट सञ्जिता मगर कार्यक्रम सुन्दैछु भन्नुभएको छ. अब 9864417298 म्यासेज गर्नुहोला. 9868 60 39 40 फोन गर्नुहोला. अब गीत राख्छौ. गीतपछि तपाईँको माझमा फेरि आउँछौ. यो गीत तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत गर्छौ। जितेन्द्र राईको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: को बोल्नुभयो कहाँबाट?
1: म यता सिन्धुली सुकालको चार घरेबाट सरस्वती गोडाचन।
0: सरस्वती गोडाचन
1: हजुर।
0: कुन ठाउँबाट भन्नुभयो? टिकल चार घरीबाट। कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: ओखलढुङ्गा
0: रेडियो। ओखलढुङ्गाबाट?
1: हजुर।
0: ओखलढुङ्गाबाट त कार्यक्रम बजे छैन त? रेडियो ओखलढुङ्गाबाट आज भोलि कार्यक्रम बज्दैन त हाम्रो? कति मेगाहर्जबाट सुन्नुभयो? मेगाहर्ज भन्नुहोस् त रेडियोको।
1: हजुर।
0: रेडियोको मेगाहर्ज भन्नुहोस् त, कति मेगाहर्जबाट सुन्नुभयो?
1: कति मेगाहर्जबाट भन्नुभएको?
0: हजुर, फ्रिक्वेन्सी मेगाहर्ज भन्नुहोस् त, कति मेगाहर्जबाट कार्यक्रम सुन्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो। कार्यक्रम सुन्दैछु भन्नुभएको छ, तर कुन रेडियोबाट कार्यक्रम सुन्दैछु भनेर भन्नु भएन। मैले रेडियोको नाम सोधेँ अनि भन्नु भएन, मेघार सोद्धाखेरि उहाँले फोनै काटिदिनुभयो। कमसे कम तपाईँले कार्यक्रम कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भन्ने कुरा त तपाईँले ख्याल राख्नुपर्छ। ओखलढुङ्गाको रेडियोबाट सुन्दै हुनुहुन्छ भने रेडियो आफ्नो एफएम 104.8 मेघार्सबाट हामीलाई सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी नमस्कार हजुर भन्दै थिए, फोन आएको छैन भन्ने कुरा मिसकल नगर्नुहोला। पुराना पुराना गीतहरू गाउन पाइन्छ आजको बसाईमा, यो कुरा म तपाईँलाई जानकारी गराए। 9867039040 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
2: म खरेदेखि रोशन सञ्चाल बोलेको।
0: खहरी कुन जिल्लामा पर्छ यो?
2: बागलुङ जिल्लामा।
0: ए, बागलुङ खहरीबाट रोशन सन्त्याल।
2: हजुर।
0: के छ रोशन हालखबर तपाईँको?
2: हजुर ठिकै छ भन्नुपर्छ, तपाईँको के छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो बागलुङमा?
2: मैले रेडियो सारथी।
0: रेडियो सारथी एफएमबाट सुन्नुभयो है?
2: हजुर।
0: अनि आज कार्यक्रममा के गर्छौ रोशनजीले जानकारी पाउनु भएको छ कि छैन? आज कुन गीत गाउनुहुन्छ हजुर?
2: गीतबाटै सुरु गर्छु है।
0: ल, पुरानो गीत भएन भने फेरि हामीले यताबाट फोन काट्न बाध्य हुन्छौ, त्यसैले अगाडि नै जानकारी गराउनु भयो भने राम्रो है।
2: हुन्छ, मैले पुरानो गीत बाछुन्जेल गाइन्छ नाचिन्छ
0: लगाउनुहोस्। हुन्छ गाउनुहोस्।
2: बाछुन्जेल गाइन्छ नाचिन्छ, गाइन्छ नाचिन्छ, कसलाई के छ कठिन जेल बाँचिन्छ चल।

0: आजा संग बोली कहो का हाम्रो जिन्दगी यति नै दाई
1: आज सँगै भोलि त कहाँ हो का यस्तै छ हाम्रो जिन्दगी होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला अहिलेको लागि तपाईँलाई विदाय गर्छौ नमस्ते रोशन आउनु भएको थियो खहरी बागलुङबाट उहाँले राम्रो गीत गाएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौ यति बेला अर्को सहभागी नमस्कार झोरले नमस्ते नमस्कार को बोल्नु भयो कहाँबाट कमला लुङ्गेली मगर बोल्दैनुहुन्छ होइन के छ कमला हालखबर तपाईँको ठिक छ कुन रेडियोबाट सुन्नुभयो कमलाले आफ्नो एफएमबाट हामीलाई सुन्दैनुहुन्छ है आज कुन गीत गाउनुहुन्छ
0: आज म चाहिँ दार्जिलिङ गीत गाउँछु नि
1: यो कति सालमा आएको गीत हो
0: यो त ठ्याक्कै थाहा भएन तर यो गीत पुरानै हो है
1: ए पुरानै हो लगाउनुहोस् त
0: हुन्छ

0: दार्जिलिङ को रेल माया सानो माया मा नगर्नु है खेल है
1: हजुर
0: दार्जिलिङ को मायालु भेटाउनु भएको छ कि कमलाले
1: नै छैन यो त्यस्तो गीत मात्र गाएको भनौँ न
0: गीत मात्रै गाउनु भयो है हुन्छ फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि हामी तपाईँलाई विदा गर्छौ नमस्ते कमला लुङ्गेली आउनु भएको थियो उहाँले दार्जिलिङको रेल भन्ने गीत गाएर जानु भएको छ असाध्यै राम्रो गीत गीत गाउने बेलामा मात्रै ब्याकग्राउन्ड टोन बन्द गर्नुहोला अन्यथा अन्य समयमा ब्याकग्राउन्ड टोन बजाइराख्नुहोला एकजनाको साथीले अस्ति नै सुझाव पनि दिनुभएको थियो ब्याकग्राउन्ड टोन बज्दै बज्दैन कार्यक्रममा भन्नु यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट पास्तरबाट सन्ध्या लिम्बु है के छ सन्ध्या हल्काबर तपाईँको यति बेला के गर्दै हुनुहुन्छ अनि कुन रेडियोको साथमा हुनुहुन्छ कुन रेडियोको साथमा हुनुहुन्छ मेच्याम कि मेन्स्याम तपाईँलाई राई भाषा बोल्न आउँछ होला नि मेन्स्याम एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कस्तो गीत गाउनुपर्छ थाहा छ होला क्यारे तपाईँलाई अल्लो खो अल्लो खोलो पल्लो खोलो ल ठिक छ गाउनुहोस्
1: अल्लो खोलो पल्लो खोलो अल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर कमिलाको गोलो भनेर यति नै
0: कम्तीमा एक टुक्का पुरा गाउनु होला भन्छु कि अरे होइन फोन काटिदिनु भयो ठिक छ अब केही म्यासेज लिन्छु त्यसपछि एउटा गीत राख्छौ हामी गीतपछि तपाईँको माझमा आउनेछौ केही म्यासेज धेरै म्यासेजहरू आएको छ हो कतिका धेरै म्यासेजहरू आएको छ म ती म्यासेजहरू फटाफट लिइहाल्छु हामीलाई पहिलो म्यासेज रहेको छ उहाँले लेख्नु भएको छ कमला मगर हो भन्नुभएको छ कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ माडी गाउँपालिकाबाट कमला मगर कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज उदयपुरबाट हो अस्मिता सुनवार कार्यक्रम असाध्यै राम्रो छ कार्यक्रम सुन्दैछु भन्नुभएको छ अर्को म्यासेज रहेको छ उहाँले लेख्नु भएको छ हामीलाई म्यासेज गर्नु भएको छ म एलिना बिके तेराथुमबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउन चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा अर्को म्यासेज रहेको छ उहाँले लेख्नु भएको छ म पनि सुन्दैछु प्युठानबाट सानो मगर पुराना गीतहरू असाध्यै राम्रो लाग्छ मलाई भन्नुभएको छ यसै क्रममा अर्को म्यासेज रहेको छ उहाँले लेख्नु भएको छ म पनि सुन्दैछु रोल्पाबाट शर्मिला मगर रोल्पामा त म पनि छु रोल्पाको कुन ठाउँमा हुनुहुन्छ त्यो पनि खुलाइदिनु होला यति बेला अर्को म्यासेज रहेको छ हामीलाई लेख्नु भएको छ अर्घखाँचीबाट प्रकाश कुँवर हो मालरानीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अर्को म्यासेज हामीलाई प्राप्त भएको छ नमस्ते दाई तेराथुमबाट भन्नुभएको छ उहाँले के भन्नुभएको छ भने म फेरि एकचोटि हेर्दैछु थुमको सोल्माबाट दिलु लिम्बु यो कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ अब गीत राख्छौ गीतपछि तपाईँको माझमा आउनेछौ यो गीत तपाईँको लागि

0: नि स्वागत छ। बीमा कुमारी दुरा लगायतका कलाकार साथीहरूले आवाज दिनु भएको गीत यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
1: नमस्ते। नमस्कार दाइ।
0: को बोल्नु भयो? कहाँबाट?
1: गोरी मगर उदयपुरबाट।
0: के छ उदयपुरतिरको हालखबर? गोरीको हालखबर के छ? ठिक छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आफ्नो एफएमबाट सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ?
1: हुन्छ। हे पुरानो गाउँ पन्जियो फेरिनी, पन्जियो फेरिनी, देख्छु तिमीलाई निदाउँदाखेरि एउटा चिठी लेख्न मन लाग्छ, जुन माया लेख्दा गाडीहरू आयो उही मान्छेलाई देख्न मन लाग्छ, जुन मायाले धर्मारी आयो उही मान्छेलाई देख्न मन लाग्छ। यति नै
0: जुन मायाले धर्धरी रुवायो उही मान्छेलाई देख्न मन लाग्छ, होइन? को मान्छेले हो तपाईँलाई धरधरी रुवाएको?
1: होइन, गीत मात्रै होला।
0: गीत मात्रै होला भन्नुभयो, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेको लागि विदा गर्छु। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा गोरी मगर, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला। 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर।
2: नमस्कार सर।
0: को बोल्नुभयो? कहाँबाट?
2: हजुर, म भेरी नगरपालिका एकदेखि दिलाराम राणा मगर।
0: भेरी नगरपालिका एकबाट दिलाराम राणा मगर, कुन जाजरकोट जिल्लाबाट हो?
2: हजुर हजुर, जाजरकोटदेखि।
0: अनि कुन रेडियोबाट सुन्नुभयो दिलारामजी? आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिमबाट सुन्नुभयो है? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? आज कस्तो गीत गाउनुपर्छ थाहा होला क्यारे तपाईँलाई, होइन?
2: हजुर हजुर, पुरानो भाका गाउनु पर्ने हुन्छ क्यारे, अब त्यो पुरानो भाकालाई कोसिस गर्छु सर, अब जानी नजानी भए पनि।
0: कुन गीत गाउनुहुन्छ भन्नु त?
2: ल, पसिनाले पैसा सातेर भन्ने भाका छ नि पुरानो
0: भाका, ल गाउनुहोस् ल।
2: हुन्छ। ए घर त निरो

0: लाह असाध्यै असाध्यै मिठो गीत, मिठो शैलीमा गीत गाउनुभयो, राम्रो गीत गाउनुभयो। गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते।
1: नमस्ते सर। नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, दिलाराम आउनु भएको थियो, जाजरकोट भेरी नगरपालिकाबाट उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
2: ओखलढुङ्गाबाट।
0: गीता कार्की, के छ गीताजी खबर तपाईँको? के गर्दै हुनुहुन्छ यति बेला? यति बेला के गर्दै हुनुहुन्छ?
2: अहिले हाम्रो धान कोदो रोपाइ चलिरहेको
0: छ। ए, अनि रेडियो आफ्नो एफएमबाट सुन्नुभयो?
2: हजुर।
0: आज कुन गीत गाउनुहुन्छ?
2: आउँदैन त, यसो गुनगुनाउँछु है त।

0: cafe. Eu quero
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला, अहिलेको लागि बिदाई गर्छौ, नमस्ते। अब छवटा म्यासेज छ, त्यो म्यासेज वाचन गर्छु, त्यसपछि एउटा गीत राख्नेछौ। हामीलाई म्यासेज गर्नु भएको छ, नमिट दादा कार्यक्रम दामी छ, म पनि सुन्दैछु, शिर्पाबाट दीपा मगर हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। दीपाजीलाई नमस्ते लेख्न खोज्नुभयो होला, नमिट भएछ है। यति बेला अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, रमेश भुजेल हो, तनहु दमौलीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ, सुषमा मगर हो, सुनसहरीबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु, कार्यक्रम असाध्यै राम्रो रमाइलो छ भन्नुभएको छ। अर्को म्यासेज लेख्नु भएको छ, ओखलढुङ्गाबाट हो, मेरो नाम सीता श्रेष्ठ हो, आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज रहेको छ, दाई म पनि सुन्दैछु फगामबाट, वीरबहादुर मगर कार्यक्रम असाध्यै राम्रो रमाइलो छ भन्नुभएको छ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, रमिता विसी हो, गंगादेवबाट कार्यक्रम सुन्दैछु, धेरै राम्रो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज रहेको छ, म पनि सुन्दैछु सुनसहरीबाट, अमृता गुरूङ हो, कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ। अब गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: युकित तोसे तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छौं। हामी यस्तै यस्तै पुराना पुराना गीत संगीतहरू सँगै अगाडि बढिराखेका छौं। यो कुरा म तपाईलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ। 9868309940मा फोन डायल गर्नुहोला। पुराना पुराना लोक भाकाहरू गीत गाउनका लागि आउनुहोला। 2070 सालसम्मका लोक भाकाहरू आजको कार्यक्रममा गाउन पाइन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2071 सालदेखि 2083 सालसम्मका लोक भाकाहरू भने बुधबारीय बसाईमा गाउन पाउनुहुनेछ। यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु। 9868309940मा फोन डायल गर्नुहोला। हाम्रो स्टुडियोको घड़ीमा यति बेला 4:47 गएको छ। अब कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आउन आउन लागेका छौं हामी आई। त्यसैले फोन डायल गर्नुहोला, फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। म्यासेजको लागि 9864417298 तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ, कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, म्यासेज पनि गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तसर्थ 9868309940 नम्बरमा फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, कता हराउनुभयो साथीहरू? पुराना पुराना गीत गाउनका लागि आउनुहोला। पुराना पुराना गीतहरू सुन्नका लागि हामी आतुर छौं। पुराना पुराना गीत गाउनका लागि आउनुहोला, म तपाईँलाई आग्रह गर्छु। फटाफट फोन डायल गर्नुहोला, म त्यतिन्जेल म्यासेज हेर्छु को को साथीले म्यासेज गर्नुभएको छ, म्यासेज वाचन गर्नेछु। 3 वटा म्यासेज आइसकेका छन् होइन, ती म्यासेजहरू म लिइहाल्छु। हामीलाई म्यासेज गर्ने साथीले लेख्नु भएको छ, केसरी राणा मगर हो, प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरी राणालाई। यसै क्रममा म पनि सुन्दैछु, विपना छेत्री हो, जाजरकोटबाट कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा हामीलाई अर्को म्यासेज छ, उहाँले लेख्नु भएको छ, म पनि कार्यक्रम सुन्दैछु तेराथुमबाट नरहरि बिसी भन्नुभएको छ। र आज गीत रोजाई होइन, आज तपाईँको रोजाएको गीत हामी बजाउन सक्दैनौ, म तपाईँलाई आग्रह गर्छु। बिहिबारीय बसाईमा फोन गरेर रोजाईमा पार्नुहोला, म तपाईँलाई आग्रह गर्छु भन्दै अब म्यासेज मैले लिइसकेको छु। र 49 मिनट गएको छ, साथी आउनु भएको छ भने स्वागत गर्छु है। आउनु भएको छैन भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। के हाम्रो टेलिफोनमा समस्या आएको हो कि जस्तो लाग्यो मलाई, किनभने अघिसम्म मजाले साथीहरूले फोन गरिरहनु भएको थियो, अहिले साथीको फोन आएन भनेपछि केही समस्या उत्पन्न भएको हो कि टेलिफोनमा। हाम्रो प्राविधिक मित्रले चेक गर्दै हुनुहुन्छ होइन, कुनै समस्या आएमा पक्कै पनि उहाँहरूले चाहिँ समाधान गर्नुहुनेछ। तपाईँलाई कार्यक्रममा सहज वातावरणमा फोन गर्न मिल्ने वातावरण चाहिँ हाम्रो प्राविधिक मित्र प्रियाजीले मिलाउँदै हुनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। फटाफट फोन डायल गर्नुहोला, म्यासेज गर्नुहोला, तपाईँका म्यासेजहरू पनि हामी वाचन गर्नेछौं, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। म्यासेज गर्नका लागि 9864417298 म्यासेज गर्नुहोला। र केही फेसबुकका कमेन्टहरू पनि छन्, ती कमेन्टहरू पनि वाचन गरिहाल्छु मैले। कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्टबाट हामी अडियो लाइभ गइरहँदाखेरि फेसबुकमा कमेन्टहरू पनि आएका हुन्छन्, ती कमेन्टहरू म वाचन गर्नतर्फ लाग्छु। यदि बेला साथी हुनुहुन्छ म स्वागत गरी, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज सानो आयो कुमार।
1: हजुर म त ठुलै बोलिरहेको छु।
0: ल बल्ल ठुलो आयो तपाईँको आवाज, अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
1: यति बेला प्रोग्राम सुन्दै थियो, फोन ट्राई गर्दै थिएँ, तपाईँको मोबाइल पनि अफ भएको रहेछ, म ट्राई गर्दै थिएँ कार्यक्रममा।
0: ए मोबाइल अफ भएको रहेछ होइन?
1: हजुर हजुर,
0: सायद अब केही समस्या भयो होला। त्यही भएर तपाईँले किन फोन आएन भन्छु, किन फोन आएन भन्छु, मोबाइल अफ भएर पो रहेछ होइन?
1: हजुर हजुर।
0: यसमा हाम्रो प्राविधिक मित्रले अवश्य पनि अबका दिनहरूमा चाहिँ ध्यान दिनुहुनेछ, मोबाइल स्विच अफ हुने वातावरण चाहिँ सिर्जना हुने छैन। ल अब कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा कुन गीत गाउनुहुन्छ साथी तपाईँ?
1: हुन्छ, म पुरानै भाका 2069 रिलिज के अरे 2069 रिलिज भएको बिरु लामाले गाउनु भएको गीत गाउँछु नि त।
0: हुन्छ, सुरु गर्नुहोस्।

0: 空的那呀，没有人愁盼你而来。Thank you。
1: किन आँसु देखाउँछौ निर्भया मरे हुन्छ भन्नेहरूलाई हैन?
0: हजुर हजुर
1: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा यो गीतको बोल के भन्नुभयो तपाईँले?
0: हाम्रै जरो खन्नेहरूलाई।
1: ल, हाम्रो प्राविधिक मित्रले हाम्रै जरो खन्नेहरूलाई गीत खोज्नको लागि आग्रह गरे। म यो गीत असाध्यै तपाईँको सुरमा सुन्दाखेरि असाध्यै मिठो लाग्यो। अब ओरिजिनल गीत अर्थात वास्तविक गीत पनि सुन्न मन लाग्यो मलाई। हाम्रै जरो खन्नेहरूलाई गीत खोज्नु होला भन्छु। यति बेला आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि विदा गर्छौ। नमस्ते।
0: नमस्ते।
1: अब मैले कार्यक्रमको हामी अन्तिम अन्तिमतिर आइसकेका छौँ। 54 मिनट गइसकेको छ र अब हामी म्यासेज फोन केही पनि लिन सक्दैनौ। कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि विशेष आभारका शब्दहरू व्यक्त गर्छु। र आजको लागि कार्यक्रम कहाँ कहाँबाट सुन्नुभयो अझै पनि म्यासेज गर्न सक्नुहुन्छ र फोन गरेर जानकारी गराउन पनि सक्नुहुन्छ, जसका लागि मेरो मोबाइल नम्बर हो 98646-17-298-6-44-17-298 फोन गर्नुहोला अथवा म्यासेज गर्नुहोला भन्दै हाम्रै जरो खन्नेहरूलाई भन्दै यो गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधार निर्माणका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले आज काठमाडौँको माइती घरमण्डलामा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद गठन गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग अघि सारेका छन्। उनीहरूले नेपालका सबै बैंकहरूको पूर्ण राष्ट्रियकरण गर्नुपर्ने, बढ़दो अपराध नियन्त्रणका लागि अपराधीलाई कड़ा सजाय दिने कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग राखेका छन्। यस्तै सुकुम्बासी भूमिहीन किसान तथा जग्गाको स्वामित्वबाट वञ्चित वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने उनीहरूको माग छ। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा आज नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनेल रन एण्ड वाक गरिएको छ। नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले आज दौड़ तथा पदयात्रा गरिएको हो। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङ मार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले नागढुङ्गा टनेल रन एण्ड वाक प्रवर्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो। नागढुङ्गा नौबिसी सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् 2023 अप्रेल 26 सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो। आयोजनाका निर्देशक नेपालले साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ल्याउने बताउनु भएको छ। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा नौबिसे नाका हुँदै दैनिक औसतमा 2 पाङ्रे बाहेक करिब 8,000 बढ़ी साना तथा ठूला सवारी साधन गुड्नेछन्। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि करदातालाई छूट, जरिवाना, मिनाहा लगायत सुविधाको व्यवस्था गरेको छ। यही साउन 1 गतेदेखि लागू भएको काठमाडौँ महानगरपालिका आर्थिक ऐन 2083 अनुसार आर्थिक वर्ष 2083-84 लागि छूट तथा जरिवानाको मिनाहाको व्यवस्था गरिएको हो। ऐनले करदातालाई विभिन्न शीर्षकमा विशेष छूट सहुलियत र पुराना बक्यौतामा जरिवाना मिनाहाका व्यवस्था गरेको छ। यस्तै करदातालाई तोकिएकै समयमा कर बुझाउन प्रोत्साहन गर्ने उद्देश्यले महानगरले विशेष सहुलियत प्रदान गरेको छ। जस अनुसार चालू आर्थिक वर्षको सम्पत्ति कर, व्यवसाय कर र बहाल कर आगामी असोज मसान्तभित्र दाखिला गरेमा कुल कर रकममा 10% छूट प्राप्त हुनेछ। यसै गरी विगतका वर्षहरूदेखि कर तिर्न बाँकी रहेका करदाताका लागि महानगरले राहतको घोषणा गरेको छ। यस्ता करदाताले 2083 असोज मसान्तभित्र सबै बक्यौता रकम एकमुष्ट चुक्ता गरेमा विगतका वर्षहरूमा लागेको सम्पूर्ण जरिवाना मिना हुने व्यवस्था ऐनले गरेको छ। साना उद्यमी तथा लक्षित वर्ग प्रोत्साहन गर्न विशेष व्यवस्था गरिएको महानगर कार्यालयले जनाएको छ। र अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आवागमन वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 5,08,476 विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। आर्थिक वर्ष 81-82 तुलनामा गत आर्थिक वर्षमा दोब्बर बढ़ी पर्यटक आएको बताउँदै आयोजना प्रमुख डाक्टर रविन कडरियाले आर्थिक वर्ष 81-82 2,78,113 अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो। सबैभन्दा बढ़ी 3,75,797 भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको उहाँले सुनाउनु भएको छ। आयोजना प्रमुख डाक्टर कडेडियाका अनुसार दोस्रोमा चिनिया 12,539 र तेस्रोमा अमेरिकाका 9,884 पर्यटक यस क्षेत्रमा आएका छन्। गत आर्थिक वर्षमा 179 देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्याङ्कले देखाएको छ। तीमध्ये दक्षिण एसियाली मुलुकका 3,84,145 र अन्य मुलुकका 1,24,331 रहेका छन्। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: हाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ कालबहादुर डाँगी,
4: भतिजी
2: स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनिष डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देवीना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: यो दाँती तो हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: हो,
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
6: 9805614652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
6: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
6: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
6: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
6: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558743122 र 9558743123।
12: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
13: नेलागी मायुका लागि त सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना जुहु बेला खिमरिदे गरम अगोदरी जेउ बेला सुनो फुरी कता अचुदरी जेउ आउ बेला क वन जंगल ल ने लागिने मस्त ज सम्भावना ताई आउ ये गुनी प्राकृतिक सम्पदा र त खेत ज सक्षम नारी वातावरण मिले ने लखेपा असर केने री उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेनी सुनो माखार नामे ल ने लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख जिन्दगी को फैल नेला की नाटी जन धनी में खेता छेती ताऊ वो होकाई
14: ये छो छानियाला बर्ला नेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
13: वन जंगल सजो मेरा आज मेरी बानी एमेला एमे उस छानियाला ली उसको कर पोतर राले पार बगे रहते ही
14: सलाई लाइटर सियाला में सचांगने चीज राले जबांगजारो यामा देने पोला गेने या इतो चीज रा रही दे वन जंगल याल गेमा बाया
13: पिकनिक वन भोज बाको मे सचांसु छिन्नी मेले चौसो सही दे की खेना वन जंगल उसो छानी दे के बारी को चुरोद विधि ओरे को नहीं कुबार
14: नाङथार नामले लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढालले छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
13: गेछो छानेला खोरे ल चाउसी पोलिए होगिदे तरिम गाई गेजो मेके लैजु अब नजरे बने गेम येल गेजो मेके नालागे औले नायो के नाइए
14: वन जंगल स जुडिसियो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चौसो सैले के खेले या
13: वन जंगल नेला दुके माइए ला दिखिने पार जना खरना नारे लिदि देखो नै सानो जने गेसले
14: बतास उचली जु बेला त हिजिन के कोटल ने के सताकि ने हेनो के म छिन्ने ने चाउस गेसले
13: ने लागि ने निताई गे मने के बसिए सुनो अरुले मने के बस या
14: के छ छामला पोयाल ने लागि किसन तिले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर गिरिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: सप्तरी म्युजिक प्रणाली प्रस्तुत गर्दछ।

0: दीदी फोन आयो
1: दीदी
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
3: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
4: होइन ए दिदी बहिनीहरू के गन्थम मन्थम गरिरहनु भएको हा तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
2: क्विन केयर क्रिम रे होइन के हो यो
4: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
5: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 झिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
3: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
4: होइन ए दिदी बहिनीहरू के गन्थम मन्थम गरिरहनु भएको हा तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
2: क्विन केयर क्रिम रे होइन के हो यो
4: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
5: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 झिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छाडसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनि चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घर तुलसीपुर दाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
1: सम्पर्क मोबाइल 98571 2105,
0: 98479802,
1: 98095 82605
0: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठागुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
9: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
10: डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
11: फाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता
10: छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट

0: ने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छाती को समस्या, दम, टीबी, जन्डिस, पेट को समस्या, बाल बालिका में होने संपूर्ण रोग को उपचार।
1: यदि ये सब उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्या को उपचार का लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर 98578443173, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 08251967।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाछ र तपाईलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म, मृत्यु, विवाह विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खर्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सरकारले जनहित विपरीतका निर्णय गरेमा पार्टीले तत्कालै सच्याउने रासोपा सभापति लामी सानीको भनाई। निहारीका राजपूत र बिनु यादवद्वारा सिंहदरबार अघि घण्टी बजाएर विरोध। प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने व्यवस्थाको माग गर्दै युवाहरूको प्रदर्शन। काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा अति भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह। रोल्पामा पहिरोमा पुरेर एकजनाको मृत्यु। रोल्पा नगरपालिकामा सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण सम्पन्न। भालुबाङमा बहु प्रकोप पूर्व तयारी तथा प्रतिकार्य योजना गोष्ठी सम्पन्न। र भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 को सफल प्रक्षेपण। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेर्सो।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। सरकारले जनहित विपरीतका निर्णय गरेमा पार्टीले तत्कालै सच्याउने रासोपा सभापति लामी छानेको भनाई सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको बताउनु भएको छ। हिजो रौतहटमा पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो। किसान, मजदूर र विपन्न वर्गलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाइ छ। शुरूमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो। पार्टी गलत बाटोमा गएमा खबरदारी गर्ने नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो। निहारिका राजपूत र बिनु यादवले शनिबार सिंहदरगार बारको दक्षिण गेटमा अगाडि धरना दिएका छन्। गृहमन्त्री सुदन गुरूङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनाव चिन्ह घण्टी बजाएर प्रतीकात्मक विरोध जनाएका छन्। प्रदर्शनका क्रममा संचारकर्मीहरूसँग बोल्दै निहारीका राजपूतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र भालेन्द्र शाह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाएका छन्। पीड़ितहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुना कुराएको गुनासो गरेका छन्। धरनाका क्रममा प्रहरीसँगको संघर्षमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दावी रहेको छ। निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डीएनए परीक्षण मिलापत्र स्वरूप भएको विवाह र त्यसपछि भोग्नु परेको घरेलु हिंसाका बारेमा उल्लेख गर्दै नयाँ सरकारबाट राखेको अपेक्षा निराशामा बदलिएको बताएका छन्। उनीहरूले गृहमन्त्रीले आफूहरूलाई व्यवस्था गर्दै पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। आफ्नो मागको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढ़ेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्। प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मा व्यवस्थाको माग गर्दै युवाहरूको एक समूहले प्रदर्शन गरेका छन्। समृद्ध नेपालको आधारका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै उनीहरूले आज शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। युवाहरूले प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन्। नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजको घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यान राख्दै अपराधीका लागि कड़ा भन्दा कड़ा सजायको कानूनी व्यवस्था माग पनि उनीहरूको रहेको छ। सुकुम्बासी भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैँका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि माग युवाहरूको रहेको छ। काठमाडौँ महानगरपालिकालाई चालू आर्थिक वर्षका लागि करदातालाई छूट, जरिवाना, मिनहा लगायतका सुविधा व्यवस्था गरेको छ। यही साउन 1 गतेदेखि लागू भएको काठमाडौँ महानगरपालिका आर्थिक ऐन 2083 अनुसार आर्थिक वर्ष 2083-84 लागि छूट तथा जरिवाना मिनहा गरिएको हो। ऐनले करदाताहरूलाई विभिन्न शीर्षकमा विशेष छूट, सहुलियत र पुराना बक्यौतामा जरिवाना मिनहा व्यवस्था गरेको छ। यस्तै करदाताहरूलाई तोकिएको समयमै कर बुझाउन प्रोत्साहन गर्ने उद्देश्यले महानगरले विशेष सहुलियत प्रदान गरेको छ। जस अनुसार चालू आर्थिक वर्षको सम्पत्ति कर, व्यवसाय कर र बहाल कर आगामी असोज मसान्तभित्र दाखिला गरेमा कुल कर रकममा 10% छूट प्राप्त हुनेछ। त्यसै गरी विगतका वर्षहरूदेखि कर तिर्न बाँकी रहेका करदाताका लागि महानगरले राहतको घोषणा पनि गरेको छ। यस्ता करदाताले 2083 असोज मसान्तभित्र सबै बकेउटा रकम एकमुष्ट चुक्ता गरेमा विगतका वर्षहरूमा लागेको सम्पूर्ण जरिवाना मिना हुने व्यवस्था ऐनले गरेको छ। साना उद्यमी तथा लक्षित वर्गलाई प्रोत्साहन गर्न विशेष व्यवस्था गरिएको महानगर कार्यालयले जनाएको छ। रू 5 लाखसम्म पुँजी भएका र महिला, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति वा 35 वर्ष मुनिका युवाका नाममा दर्ता भएका व्यवसायले असोज मसान्तभित्र कर बुझाएमा 40% छूट पाउनेछन्। काठमाडौँ महानगरका स्थानीय बासिन्दा भएमा यस्तो छूट 50% हुनेछ। कम्तीमा 20 जनालाई रोजगारी दिने नयाँ उद्योगलाई 3 वर्षसम्म व्यवसाय करमा 95% छूट दिइने व्यवस्था ऐनमा रहेको छ। ऐनले पर्यटन र शहरी व्यवस्थापनलाई मध्यनजर गर्दै होटेल र रिसोर्टको सम्पत्ति करमा थप 10% छूट हुनेछ। व्यावसायिक रूपमा पार्किङ प्रयोजनका लागि मात्र निर्माण गरिएका भवनलाई निर्माण सम्पन्न भएको मितिले 10 वर्षसम्म सम्पत्ति कर पूर्ण छूट दिइने व्यवस्था समेत रहेको छ। साथै कर कम्पाउण्डमा घर कम्पाउण्डमा पानी पुनः भरण प्रविधि जडान गर्ने आवासीय भवनलाई सम्पत्ति करमा 95%सम्म छूटको व्यवस्था गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 2 दिन देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्व अनुमान अनुसार आज र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशका हिमाली तथा पहाड़ी भूभागमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्राहन बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातीको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातीको समयमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी 5 थर, इलाम, झापा, शंखुवा सभा, 13 थुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, म्याग्दी, बाक्लुङ र स्याङजा जिल्लामा रातीको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले 3 सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीलाई नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार भएका निकायलाई आग्रह गरिएको छ। प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका र स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गर्दै विपद सम्बन्धी सूचना तथा आपतकालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न आग्रह गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा पहिरोमा पुरिएर 1 मृत्यु। रोल्पा नगरपालिकामा सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँते त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 98095 14 652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलिचौ रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोलपाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको परिवर्तन गाउँपालिका 4 पाछाबाङ सिरुवालीमा हिजो शुक्रबार साँझ पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा परिवर्तन गाउँपालिका 4 सल्ला बोट निवासी 57 वर्षीय देवसिंह घरती रहनु भएको छ। शुक्रबार साँझ करिब 7:30 बजे हिँडिरहेका बेला माथिबाट 81 खसेको पहिरोले पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय पाछाबाङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर शव उद्धार गरिएको थियो। मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल देउघा ल्याइएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै पहिरोको जोखिम बढ़ेकाले आवश्यक सतर्कता अपनाउन स्थानीयवासीलाई प्रहरीले अनुरोध गरेको छ। विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूका लागि सुरक्षित तथा हरित विकास विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपालमा वृहत विद्यालय र शिक्षा क्षेत्रको विषयमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल र युनिसेफ काठमाडौँ डोर योगीले प्रस्तुतिकरण गर्नुभएको थियो। हरित विद्यालयका तत्वहरू र अभ्यासका विषयमा कालिका कार्यकारी निर्देशक रावलले सहजीकरण गर्नुभएको थियो। उहाँले यीको क्लब, हरियाली प्रबन्धन, सिकाइ केन्द्रको विकास र कार्यान्वयन, ऊर्जा मैत्री विद्यालय, पानी व्यवस्थापन, सरसफाई, फोहोर मैला व्यवस्थापन भएपछि मात्रै हरित विद्यालय हुनेमा रावलले जोड़ दिनुभएको छ। जलवायु परिवर्तनका समस्याहरूलाई हटाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल सरकारले पनि गुरू योजना बनाएर अघि बढ़ने र सबैले आफ्नो ससाना व्यवहारलाई परिवर्तन गर्न सके, जलवायु परिवर्तनको विषयको समस्यालाई समाधान गर्न सकिनेमा जोड़ दिनुभएको छ। विद्यालय तहका गतिविधिहरूका विषयमा युनिसेफ काठमाडौँ डोर योगीले प्रस्तुतिकरण गर्नुभएको थियो। युनिसेफ, युरोपियन युनियनको सहयोग, रोल्पा नगरपालिकाको समन्वय तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा सहभागी भएका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूले विद्यालय क्षेत्रमा भएका विभिन्न समस्याहरूका विषयमा छलफल गरेका थिए। सहभागीहरूले विद्यालयको समग्र गुणस्तरीयताका साथमा जलवायु अनुकूलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको चौतर्फी प्रयास हुनुपर्नेमा जोड़ दिएका थिए। शैक्षिक क्षेत्रको अनुगमन र नियमनका लागि समेत स्थानीय सरकार कर्तव्यबोध हुनुपर्नेमा स्थानीय सहभागीहरूको जोड़ रहेको थियो। बच्चाहरूको सकारात्मक व्यवहारमा परिवर्तन ल्याउन र सबै लाग्नुपर्नेमा वृहत छलफल भएको थियो। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख गीताचारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुका ऋषिकेश डागी, विषयगत कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका निम कुमारी ढागीले गर्नुभएको थियो भने कार्यक्रम रोल्पा नगरपालिकाको हलमा सम्पन्न भएको थियो। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बहुको प्रकोप विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2084 सम्बन्धी अन्तर विषयगत क्षेत्रीय गोष्ठी राप्ती गाउँपालिका एक भालुबाङमा सम्पन्न भएको छ। विपद जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रभावकारी प्रतिकारी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठीमा प्राकृतिक तथा मानव सृजित विपदको जोखिम व्यवस्थापन पूर्व तयारी उद्धार राहत वितरण तथा पुनर्स्थापना सम्बन्धी विषयमा प्रस्तुत विस्तृत छलफल गरिएको थियो। विशेष गरी मनसून जन्ने विपद बाढ़ी पहिरो डुबान चट्याङ तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न आवश्यक रणनीतिक योजना तथा समन्वयका विषयमा सहजीकरण सहभागीहरूले धारणा राखेका थिए। कार्यक्रममा विपदका समयमा प्रभावकारी कार्यान्वयन समन्वय कायम गर्न समयमै सूचना आदान प्रदान गर्न उपलब्ध स्रोत साधनको उचित व्यवस्थापन गर्न र विषयमा प्रस्तुतिकरण गरिएको थियो। विपदको अवस्थामा द्रुत प्रतिकारी र उद्धारका प्रभावकारी बनाउन स्थानीय तहदेखि प्रदेशसम्मको समन्वयलाई थप मजबूत बनाउनु पर्ने आवश्यकता उलाइएको छ। सहभागीहरूले विपद व्यवस्थापन केवल विपद आइसकेपछि गरिने कार्य नभई पूर्व तयारी जोखिम पहिचान र सचेतनामूलक गतिविधि मार्फत क्षति न्यूनीकरण गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव सुरेश चन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुपर परियोजना युनिसेफका प्रदेश संयोजक डम्बर बोहराले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मन्त्रालयका विपद सम्पर्क व्यक्ति भूबहादुर मल्लले गर्नुभएको थियो। मन्त्रालयले प्रदेश स्तरमा विपद व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने विपद जोखिम न्यूनीकरणका लागि सबै सरकारवाला निकायबीच सहकारी अभिवृद्धि गर्ने तथा पूर्व तयारी र प्रतिकारी क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। गोष्ठीमा विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका पदाधिकारी, सुरक्षाकर्मी, संचारकर्मी, रेडक्रस तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। अब देश बाहिरको समाचार। भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोस्पेसले भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एक सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि यो रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे उडान हुनुभन्दा झण्डै 5 मिनट पहिले टर्न डाउन रोकेको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो प्रक्षेपण उडानलाई मिशन आगमन नाम दिएको छ। यस मिशन अन्तर्गत विक्रम एक धेरै प्राविधिक प्रक्षेपणसँग जोडिएका पेलोड लिएर प्रस्थान गरेको छ। रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र कस्मिक ब्लूम नामक एउटा कलाकृति पनि लिएर गएको छ। स्काई रूट एरोस्पेसले यसअघि सन् 2022 विक्रम एस सब अप्टिकल रकेट पनि लन्च गरेको थियो। यसैबीच भारतको पहिलो निजी अर्बिटकल रकेट विक्रम एक सफल प्रक्षेपणमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख बी नारायणले प्रशंसा गर्नुभएको छ। 8 वर्ष अघि मात्र शुरू भएको स्टार्ट अप कम्पनी स्काई रूट एरोस्पेसले प्राप्त गरेको सफलता उच्च स्तरको रहेको उहाँले बताउनु भएको बीबीसी हिन्दीले जनाएको छ। अन्त्यमा खेल समाचार एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। नेपालका साना प्रवीणले अवजित 25 रन जोडिन्। सावित्री धामीले 24 रन तथा करूणा विष्टले अवजित 16 रन बनाइन्। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको इण्डोनेसियाले विश्वभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाली युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाल टोली यसअघि नै एसिया कपको छनौट भइसकेको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सरकारले जनहित विपरीत निर्णय गरेमा पार्टीले तत्कालै सच्याउने राजसभा सभापति लामिछानेको भनाई। निहारिका राजपूत र बिनु यादवद्वारा शिवदरबार अघि घण्टी बजाएर विरोध। प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने व्यवस्थाको माग गर्दै युवाहरूको प्रदर्शन। काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा अति भारी वर्षाको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह। रोल्पामा पहिरोमा पुरेर एकजनाको मृत्यु। रोल्पा नगरपालिकामा सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण सम्पन्न। भालुबाङमा बहुपर्को पूर्व तयारी तथा प्रतिकार योजना गोष्ठी सम्पन्न। र भारतको पहिलो निजी अप्टिकल रकेट विक्रम 1 को सफल प्रक्षेपण। एसएससी 19 वर्ष मुनि महिला प्रिमियर कपमा नेपाल तेस्रो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रीतालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: लाग्ने हुन सक्छ, एकदम कमजोर महसुस हुन सक्छ, बच्चाहरू पेनसम्म हुन सक्छ। किन जरुरी छ देखाउन डक्टरलाई भने? जस्तै पेटको समस्या भनौँ, पेट दुखिरहेछ नि, यो मानसिक पनि हुन सक्छ र अरू समस्या पनि हुन सक्छ। बच्चा बेहोस भइरहेछ अरे, मानसिक समस्या पनि हुन सक्छ, अरू एपिलेप्सी खारे रोग पनि हुन सक्छ। सुच्याउन त पर्यो नि त, मानसिक समस्या हो भने सहयोग गर्ने हामी छौँ। मानसिक समस्या होइन भने औषधि खान बच्चालाई जरुरी छ। यो छुट्याउने एकदमै इम्पोर्टेन्ट छ। अर्को भनेको बच्चा उदास रहने, त्यो बाहिरबाट देखिने एक्लो होला, उदास होला, त्यसले परिवारलाई खासै इच्छा दिएको छैन। बच्चा चञ्चल भयो भने परिवारलाई गाह्रो हुन्छ, बच्चा झगडा गर्नु भयो भने परिवारलाई गाह्रो भयो। तर यो बच्चा अलिकति चुप्प लाग्यो, उदास भयो, यसको मतलब भावनामा समस्या। कहिले कहिले रिस पनि बढी हुन सक्छ, हुन नसक्ने होइन, तर बच्चा चुप्प लाग्यो, एकदम कमजोर महसुस भइरहेछ, स्कुल पनि जान खोज्दैन, पहिला रमाइलो लाग्ने कुरा केहीमा पनि इन्ट्रेस्ट छैन होइन, अनि निन्द्रामा समस्या छ, राम्ररी सुत्न सकेको छैन, कि त एकचोटि सुतेपछि उठेको उठै गर्ने, अथवा राम्ररी खाइरहेको छैन, पहिला खाने बच्चा अब खाँदैन, मनमा नकारात्मक सोच मात्र आउने, केही कुरामा ध्यान दिन नसक्ने, कन्सन्ट्रेट गर्न नसक्ने, आत्महत्याको विचार आइरहेछ, सुत्दाखेरि पनि कहिले नराम्रो सपना आइरहेछ भन्छ। त्यो बच्चाले के गर्नु, कसैलाई भन्छ अनि आस्किन्छ। स्कुल पठाउन पनि आमा बाबालाई एकदमै गाह्रो भइरहेछ, स्कुल गए पनि स्कुलमा खासै उदासै बस्छ, अरूलाई भन्दैन। त्यो बच्चालाई एक्टिभ बनाउनु पर्यो, केही न केहीमा बच्चा बिजी हुनु पर्यो। अरू कुरा छ, स्कुल गयो भने बच्चालाई धेरै राम्रो हुन्छ, स्कुल जानु नमान्ने बच्चा भन्दा। यो चाहिँ नि एन्जाइटी र डिप्रेसनको कुरा हो। अब गराउन सक्ने भनेको हामीहरू एक्सर्साइज सिकाउँछौँ, एन्जाइटीमा चाहिँ नि लामो सास लिने, चार काउन्टसम्म, थ्री काउन्टको लागि सास भित्रै रोक्ने र पाँच काउन्टको लागि सास बाहिर फाल्ने, है त्यो सिकाइरहेको हुन्छ। किनभने मुटुको धेरै समस्या हुन्छ, सासको समस्या हुन्छ होइन, यो गर्दैमा पनि कति बच्चाहरूलाई ठिक हुन्छ। अनि हामी एउटा एक्सर्साइज पनि सिकाउँछौँ, मनको कुरा भावनाहरूमा काम पनि गरिरहेको हुन्छ, बच्चालाई चाहिन्छ भने औषधि पनि लिइरहेको हुन्छ। डिप्रेसनमा चाहिँ नि मनको समस्या भइहाल्यो, बच्चालाई आत्महत्याको समस्या छ भने सबभन्दा पहिला त्यसमा काम गर्छौँ, तर बच्चालाई एक्टिभ घरमा कसरी बनाउने भन्ने कुरा पनि आम अभिभावकहरूलाई भनिरहेको हुन्छ। जस्तै आत्महत्याको विचार छ भने बच्चालाई एक्लै नछोड्ने, आफैलाई हानि गर्ने सामानहरू वरिपरि नराख्ने, लामो सर्ट, बाथरुम सफा गर्ने होइन, चक्कुहरू बच्चाको पाउचभन्दा टाढो राख्ने, किनभने धेरै कुराहरू त बच्चाले आफैलाई पनि हानि गर्न सक्छ नि होइन, औषधि पनि हुन सक्छ, यो सबै पाउचभन्दा टाढो राख्ने कुराहरू। तर त्यो भन्दा भन्दै दिमागमा अरू कुरा पनि खेल्छ, यो माथि पाउँदैन। जसले अरू कुराहरू बच्चाले अभिभावकहरूलाई भन्यो भने ए के समस्या छ कि भनेर अभिभावक पनि सोध्छ, किनभने धेरैचोटि आमा बाबाले यो पनि भनेको थियो मलाई, त्यो पनि भनेको थियो भन्नुहुन्छ। धेरै कुरा बच्चाले भनिरहेको हुन्छ र बच्चासँग देखिरहेको हुन्छ, बच्चालाई एक्टिभ बनाउने चाहिँ सबभन्दा जरुरी काम हो।
2: यस्तो समस्या आउने कारणहरू छन् डाक्टर साहब, हाम्रो घरको कारणले, हाम्रो घरको पारिवारिक संरचनाको कारणले, हामी बसेको समाज सोसाइटीको कारणले के उत्पन्न हुन्छ यो समस्या?
1: सन्तले अलिक सानो उमेरमा पढाइमा समस्या होइन, पढाइमा समस्या, अरूसँग झै भन्दा बच्चा धेरै सोच्दैन, एकदम सन्तल छ र त्यो धेरै ध्यान दिन सक्दैन। अर्कोतर्फ चाहिँ नि बच्चा एकदमै उदास छ, अरूसँग घुलमिल धेरै गर्न सक्दैन ध्यान हराइरहेको ध्यान होलाको दुइटैमा हुन सक्छ तर यो सानैमा रेकग्नाइज हुन्छ नि त चञ्चल छ पढिरहेको छैन भने टिचरलाई एकदमै गाह्रो भइरहेछ झगडालो बच्चा तर त्यो बच्चा झगडालो हुन सक्छ नहुन पनि सक्छ तर व्यवहारमा परिवर्तन आएको छ नि त पहिला त्यस्तो थिएन पहिला पढाइ ठिक थियो अब उसलाई गाह्रो छ राम्ररी सुत्ने बच्चा अब किन सुतिरहेको छैन राम्ररी खाने बच्चा अब गरिरहेको छैन पहिला यो कुरामा इन्ट्रेस्ट थियो गर्थ्यो अब त्यो पनि छैन स्कुल जान पनि खोज्दैन भनेको त धेरै परिवर्तन आएछ नि त यो सबै फरक फरक रोगहरू हुन सक्छ अभिभावकले यो पहिचान गर्नु दुइटै जरुरी छ किनभने बच्चा हस्पिटल पुग्छ अभिभावकहरूले लगेर हेल्प पनि त्यहाँ पाउँछ ठुलो बच्चाहरूलाई चाहिँ एक्टिभ राख्नुपर्छ है केही न केही गर्यो भने जस्तै हामी पनि आफूलाई एकदमै रमाइलो लाग्ने कुरा गर्दाखेरि हाम्रो ध्यान कहाँ हुन्छ त्यो एक्टिभिटीमा त्यो रमाइलो लाग्ने कुरामा अरूतिर त हुँदैन नि डिप्रेसनमा नकारात्मक विचारहरू धेरै आइरहेको हुन्छ कतिचोटि बच्चासँग मनपर्ने कुरा हराए पनि अलिअलि चान्स फेरि त्यो कुरा मनपर्ने बढ्दै जान्छ त्यो बच्चालाई किनकि कुनै पनि बच्चालाई बिजी राख्न पनि बच्चालाई गाह्रो हुन सक्छ बिजी राख्ने तर उसको त इन्ट्रेस्ट पनि फेरि जगाउनु पर्यो उसलाई केही न केही गराउनु पर्यो अनि बच्चालाई नै सोध्ने तिमी के गर्छौ वकको लागि जान्छौ कि उसलाई काट्न मनपर्छ कि के गर्छौ भनेर सोध्ने उनीहरूले प्रायः जस्तो भनिरहेको हुन्छ होइन त्यो कुरा उसलाई गराउने त्यो कुरा गर्दाखेरि धेरै जस्तो बच्चाको नकारात्मक विचार आउँदैन अर्को कुरा धेरै परिवारहरूले के भन्छन् भने होइन त्यस्तो मदत गर्ने मान्छे छ उसले गर्नु पर्दैन अर्कै मान्छेले गर्छ म गरिदिने होइन भनेर भन्छन् भने त बच्चासँग केस पनि हुँदैन गर्ने ठुलो हुँदै जान्छ स्कुल जान खासै डर छैन स्कुल गए पनि होमवर्क गर्दैन घरको केही काम उसलाई अराकै छैन बच्चाले कहिले पनि सिकेकै छैन अनि उसलाई इन्ट्रेस्ट पनि छैन इन्ट्रेस्ट भएको के हो आफ्नो बच्चालाई के कुरा रमाइलो लाग्छ के गर्दाखेरि खुसी हुन्छ ऊ फ्री हुँदाखेरि उसमा काम नहुँदाखेरि चाहिँ छुट्टीहरूमा उसले के गर्छ त्यो थाहा पाउनु जरुरी छ आफूलाई मनपर्ने गर्ने चान्सेस बढी छ त्यतिखेर उसले इन्ट्रेस्ट नदेखाए पनि त्यो भनेको उसको इन्ट्रेस्ट एरिया आफूले थाहा पाउन जरुरी छ उसको इन्ट्रेस्ट फेरि त्यही कुरामा जाने चान्सेस पनि बढी हुन्छ
2: राम्रो काममा सकारात्मक काममा लगाइराख्ने
1: एकदमै
2: अरू अरू घरको वातावरण कस्तो चाहिन्छ कस्तो व्यवहार गर्नुपर्छ
1: एउटा भनेको हामी सबैजना फरक फरक छौँ एउटै चाहिँ छैन चान्सेस हुन सक्छ अर्को फ्यामिलीको वातावरण बच्चासँग राम्रो व्यवहार गर्नु पर्यो बच्चामा हात उठाउनु भएन बच्चासँग कुरा गर्नु पर्यो बच्चालाई बुझ्नु पर्यो कतिले बच्चालाई राम्ररी बुझेकै हुँदैन राम्ररी नबुझेको राम्रो स्टे सबै गरिरहेछ जस्तै हामीलाई भन्नुहुन्छ कि हामी बच्चालाई चान्सेस पनि बढी हुन्छ
2: राम्रो काममा सकारात्मक काममा लगाइराख्ने
1: एकदमै
2: अरू अरू घरको वातावरण कस्तो चाहिन्छ कस्तो व्यवहार गर्नुपर्छ
1: एउटा भनेको हामी सबैजना फरक फरक छौँ एउटा

0: बच्चाले कसरी बुझोस्? अर्को भनेको कुनै टाइममा एउटा बच्चा थियो, एकदमै जेठो दाई, दाई अब टिनेजर हुन थाल्यो, होइन 13-14 हुन थाल्यो। अभिभावकहरूले के सोच्यो, यतिखेर बच्चा बिग्रिन्छन्, उसलाई धेरै ध्यान दिनुपर्छ भनेर बुझे। अर्को बच्चा सानै थिए, धेरै एजेड पनि थियो, अरू बच्चालाई सानैदेखिको मलाई माया गर्दैन, मलाई ध्यान दिँदैन भने उसको मनमा जहिले पनि थियो। उमेर उस्तै उस्तै भए त भाइले देखाउँछन् होइन, सानोलाई धेरै माया गर्यो मलाई गरेन भने। यो भनेको धेरै वर्ष भएर अभिभावकहरूले पनि दाइलाई राम्रो होस् भनेर दाइलाई देखाए भने कुरा गरे, सानो बच्चा त्यतिकै रह्यो। अनि यो कुरा भन्दाखेरि बताइरहेको थिएँ, यस्तो भएको थियो मलाई, मैले भनेको पनि छु, अहिले पनि दाइलाई धेरै गर्छ मलाई कम गर्छ, किनभने उसको मुटुमा रहिरह्यो यो कुरा। अनि अब अभिभावकहरूले नराम्रो गर्ने होइन, उसलाई मन नपराउने पनि होइन, तर उसको मन त दुखिरह्यो नि, धेरै वर्षसम्म दुखिरह्यो। अनि यो अहिलेसम्म गएको छैन होला, जहिले पनि ठुलोलाई धेरै माया गर्यो मलाई गरेन। अब त्यो बच्चालाई कुनै रोग छ भने स्कुल जान गाह्रो हुन्छ, अरू कुराहरू पनि मनमा आइरहन्छ, डिप्रेसनमा धेरै छिटो नकारात्मक कुरा खेल्छ। त्यो बच्चालाई कस्तो भयो होला होइन? अर्को कुरा यो समाजको कुरा, सामाजिक हिसाबले छोरा त छैन, छोरा चाहिन्छ, त्यस्तो कुरा एक्जाम्पल हो है यो चाहिँ। तर सबै छोराहरूले राम्रो पनि गरेको छैन, बाउहरूको तिनजना छोरी भएको फ्यामिलीमा हो, हामी हाम्रो फ्यामिली एकदम खुसी पनि छ हामी तिनजना छौँ भनेर। तर धेरै परिवारहरूमा धेरै मान्छेहरूको कुरा सुनाएको छु कि छोरा चाहिन्छ, छोराले यो गर्छ, छोराले यो गर्छ, गर्नुपर्ने मेरो हिसाबले मैले गरिरहेको छु, तर सामाजिक हिसाबले अब बुझिरहेको होला होइन, किनभने अब त कल्चर पनि चेन्ज भइरहेको छ। तर धेरैजना पछाडि हुनुहुन्छ, धेरैजनाले बुझ्नु हुँदैन। एउटा मैले काम गरिरहेको बेलामा बच्चालाई एउटा समस्या थियो, ऊ त्यसको लागि एडमिट पनि भएको थिएँ। समस्या भनेको नभएको कुरा सोच्ने, उसको व्यवहार पनि अलिअलि फरक हुने, अनि यो बच्चा त्यहाँ थिए पनि, अनि धेरै बच्चासँग कुरा गर्दा गर्दा गर्दा उसको मनमा यही कुरा थियो, म छोरी होइन, म छोरा भएर जन्मिनु पर्ने, किनभने त्यतिखेर उसको आमालाई गाह्रो भइरहेको थियो, घर परिवारले उसको आमालाई गरिरहेको, अनि त्यो सानी थिए, उनले त्यही एउटा कुरा कतिचोटि भने, म छोरा हुनुपर्ने, म छोरी भएर तर तिमी नानु हो नि त भन्दाखेरि, होइन तर हुनुपर्ने थिएन नि त, हुनुपर्ने छोरा थियो भन्ने कि नानुले, बच्चाले यस्तो भन्यो भने उसको आमाले कति सुन्यो होला, बच्चालाई त थाहा छ भनेपछि बच्चाले आफै त सोच्दैन नि त, तर उसले समाजबाट सुनिरहेको होला, कतिचोटि सुन्यो होला। अनि त्यो बच्चालाई हामीले हेरेको पनि थियो, ट्रिटमेन्ट पनि भएको थियो, यो टिचिङ अस्पतालमा भयो, त्यो बच्चालाई ठिक पनि भएको थियो, तर उसले धेरैचोटि त्यो भनेको थियो कि आमासँग कुरा गर्दाखेरि सम्पत्ति छोरा भएकोलाई दिनलाई हामीलाई छैन, बच्चाहरूलाई छैन, यस्तो कुराहरू के, यस्तो कुराहरू धेरैले गर्दैनन् होला, तर धेरै बच्चाहरूले सुनिरहेको कुराहरू हो नि त, छोराले पनि सुनेको, छोरीले पनि। ऊ कति थियो होला, 7 वर्षको थियो कि त्यो पछि, तर यो सबैले सुनिरहेको कुरा हो, तपाईँले पनि सुन्नु भएको होला, आफ्नै नभए अरू कसैको, किनभने समाजै यसरी छ कि, त्यसरी सामाजिक हिसाबले समाजले बच्चालाई कसरी व्यवहार गर्छ र बच्चाले समाजबाट के लिइरहेछ, त्यो एकदमै महत्वपूर्ण छ। जस्तै अब अहिले त थाहा छैन होइन, पहिला पहिला छोराहरू पढ्थे, छोरीहरूलाई पढ्ने स्कुलमा राख्थेनन्, कोही कोही मान्छेहरूले छोरालाई अलि बोर्डिङ स्कुल, पैसा छोरीलाई सरकारी स्कुल, त्यो भनेको त सानै नै एक भेदभाव गरेको हो नि त, अनि यसलाई राम्रो तरिकाले लिने हिसाबै छैन, किनभने बच्चाहरू सबैजना हो, माया पनि सबैले गर्ने, छोराले मात्र परिवारलाई हेर्ने होइन नि, छोरा छोरी सबैले हेर्ने हो नि त। हामी सानो हुँदाखेरि हामीलाई आमा बाउले गरेको थियो भने अहिले आमा बाउलाई हामी पनि गर्छौँ, जो बिरामी छ उसलाई गर्ने हो सबैले, तर छोरी भनेर छिट्याउनु मिलेन नि, अहिले धेरै नै छैन पनि कोही कोहीले त हजुर,
1: भनेको उनीहरूलाई म अपहेलित भए भन्ने महसुस गराउनु भएन, मलाई ख्याल गर्दैनन् भन्ने महसुस गराउनु भएन, अनि फेरि हामीले ऊ चाहिँ ठिक छ तिमी चाहिँ गलत छौ भनेर कहिले देखाउनु भएन। हाम्रो घरभित्रको आचरण, त्यहाँको बोली व्यवहार, भाषा शैली आदि इत्यादिले पनि बच्चालाई मानसिक समस्या हुने नहुनेमा प्रभाव पर्ने रहेछ होइन त?
0: एकदमै, म एउटा स्कुलमा थिएँ, मैले यो सबै क्लिनिकल साइकोलोजी पढ्नुभन्दा एउटा स्कुलमा थिएँ, बच्चा एकदमै नराम्रो शब्द बोल्थे, त्यो बच्चा थाहा नहुनुपर्ने शब्दहरू बोल्थे, उसको मिनिङ

0: 요새서 그 얼마 겉에는 것들 쓰나 겉에는 것들 보내서 지위에는 뭐 사분이 이나테티 버리버지 버리버라 도스라코이나 버리버리 컴 걸도 버려 세례리 거리버니 올라 버리버라 도스는 나요 올라 तर परिवारको आमा बुवाले यो कसैले भन्छ होला नानुले सिकिन तपाईँ त सिकिन होला नि भन्ने कुरा पनि हो कि त्यसैले हामी के शब्द प्रयोग गर्छौँ हाम्रो व्यवहार बच्चा बच्चीप्रति के छ र उसले के देखिरहेको छ जस्तै कुनै घरमा कुनै बच्चाले जहिले पनि खुट्टाइ खाइरहेछ कपाल भुताले भने उसको झगडा पर्दाखेरि उसको साथीको गर्न सक्छ पहिलो कुरा बच्चाहरूमा हात कहिले पनि नउठाउने गरे भने उसले कतै गर्दै थियो सिकेको थियो उसले खाइरहेको थियो कि अरू कसैले खाइरहेको थियो यो सबै कुरा चाहिँ नै हो बच्चासँग राम्रो व्यवहार गर्नुपर्छ बच्चाहरू किन हाम्रो साथी जस्तो हुँदैनन् अँ उसले धेरै लुकाउँछ किन लुकाउँछ यसले त लुकाउँदैन भनेदेखि बच्चा के हुन्छ धेरै कुरा त भन्न सक्दैन नि त हामीले आमा बुवा दुवैजना फर्स्ट आउनेको बच्चा एभरेज भयो एभरेज हुनु फेरि राम्रो कुराहरू है
1: हजुर
0: राम्रो नराम्रो दुइटै हुन्छ नराम्रो भयो भने किन भयो राम्रो भयो भने ठिकै छ तर बिचमा आयो भने धेरै परिवारहरूले अँ उसको ठिकै छ त्यति राम्रो छैन दादाले यति ल्याउँछ यति ल्याउने भएको भए पो त आफू प्राउड हुन्छ भन्छन् बच्चाले धेरै बच्चाहरूले जति ल्याउँछन् त्यसको लागि पनि मेहनतको हुन्छन् प्रयास गरेको हुन्छन् उनीहरूले जति मेहनत गरे पनि आउने मार्क ल्याइरहेको हुन्छ तर प्यारेन्ट्स सेटिस्फाइड हुँदैन प्यारेन्ट्सहरू एभरेज त्यति राम्रो छैन भन्दाखेरि आफूले गर्न सक्दैन सबै गरिरहेछ आमा बाबाले त्यस्तो भन्यो भने बच्चाले के गर्छ झन् राम्रो उसले पढ्न छोड्न सक्छ पढेको केही मतलब छैन छोड्न सक्छ धेरै बच्चाहरू क्लास टेनमा राम्रो गर्छ नि 10, 12 किनभने यो कुरा अरूलाई पनि भन्नुपर्ने हुन्छ कि आमा बाबाले अरूलाई पनि भन्छन् त्यतिखेर धेरै थाहा पाउँछ त्यसैले पढ्नुपर्छ त्यसैले बच्चालाई कहिले पनि कम्पेयर नगर्ने फर्स्ट आउने सेकेन्ड थर्ड आउनेको लाइफ पनि एन्जाइटी धेरै हुनसक्छ चिन्ता धेरै हुनसक्छ मैले गर्न सकिनँ भने अनि के यो इक्जाममा म बिरामी थिएँ पहिला मार्क्स आएन भने के किनभने उनीहरूलाई त उनीहरूको पोजिसन यस्तो इम्पोर्टेन्ट भएको छ आफ्नो लागि टिचरको लागि पेरेन्ट्सको लागि अब गर्न सकिनँ भने चाहिँ के गर्ने अनि चिन्तित भएर धेरैजना आइरहेको हुन्छ कि त गर्न सकिनँ भनेर कि त यो वर्ष म सक्दै सक्दिनँ अनि स्कुल जान अलिकति कम गर्ने किनभने म यत्रो वर्ष महिना बिरामी थिएँ अब म त्यो लेभलमा जान सक्दिनँ बरु पछि एक्जाम दिन्छु पढेर भनेको फेरि त समस्या जातिर पनि भयो नि त होइन त्यस्तो भइरहेको हुन्छ बच्चाहरूमा अनि सबैले धेरैले हेरिरहेको होला त्यस्तो बच्चाहरूलाई
1: धेरै अभिभावकहरूसँग समय छैन समय भए पनि हामीले बच्चाहरूलाई दिने समय घरमा परिवारलाई दिने समय चाहिँ मोबाइलमा ट्याबमा कम्प्युटरमा ल्यापटपमा बिताउन थाल्यौं कति चाहिँ अति जरुरी कामले पनि होला कति चाहिँ जरुरी नभएका कामले पनि हामी त्यता अभ्यस्त भयौं ताकि हाम्रो घर परिवारभित्र संवाद हुन छोड्यो बच्चाको त के परिवारका अग्र सदस्यहरूबीच पनि कुराकानी हुन छोड्यो यो कारणले पनि कतै मानसिक समस्या अथवा एक्लोपना टोलाउने रिसाउने आपसमा मनमुटाव बढ्ने झर्किने हुन सक्छ बालबालिकामा पनि त्यस्तो असर पर्छ
0: सानो बच्चालाई टिभी नै नदेखाउने भन्छु मैले आफ्नै छोरीलाई टिभी हेर्न दिने स्क्रिन देखाउन चाहने भनेको उसलाई एकदमै गाह्रो भएको बेलामा बिरामी भएको बेलामा केही टाइमको लागि दिने उसलाई अलिकति सजिलो होस् भनेर नत्र भए नदिने बच्चा भनेको अलिक ठुलो बच्चाहरूलाई चाहिँ स्कुल भएको दिन पनि एक घन्टा टिभी मोबाइल सबै जोडेको हुन्छ सानो बच्चाहरूलाई चाहिँ नदिने अनि यसको मतलब धेरैले बुझ्न अलिकति अप्ठ्यारो भएको बच्चालाई नदिने तर आफू चाहिँ चलाउने
1: तिमीहरूले हेर्नु हुँदैन भन्ने आफू हेर्ने
0: आफू चाहिँ हेर्ने अनि त्यो त बच्चालाई ठिक भएन नि त तपाईँले पाउने मैले नपाउने कहाँ हुन्छ अप्ठ्यारो दिनु भएको छैन बच्चाले त्यो नपाउने पनि नपाउने नै हो बच्चालाई नदिने भए आफू पनि कम गर्ने फोन उठाउने भनेको तपाईँलाई थाहा छ एकदमै जरुरी कल हो भने उठाउने त्यो बच्चालाई भन्दा पनि हुन्छ एकदमै जरुरी कल आउँदा छ बाबु म उठाउँछु भन्दा पनि हुन्छ तर आफू घेरेर बस्ने आफू हेरेर बस्ने बच्चाले त्यो त भएन नि त त्यो त आफूको लागि पनि मिलेन नि त कुरा पाउने एक घन्टा तपाईँ चाहिँ 3 घन्टादेखिको चलाइरहनु भएको छ त्यो कहाँ ठिक भयो त्यो कुरा भएन आमा बाबाहरूले पनि कम गर्नु पर्यो बच्चालाई कम गराउनु भएको छ अहिले तपाईँले भनेको जस्तो एकदमै धेरै मोबाइल युज भइरहेको छ घरैमा ठुलै मान्छेको बिच पनि मोबाइलले गर्दाखेरि हो जस्तो लाग्यो भने कम गर्नु पर्यो मोबाइल सिजिकिटी कुरा त हुन पर्यो नि त आफ्नो बच्चाको बारेमा आफ्नो समाजको बारेमा आफूलाई गाह्रो भइरहेको बेलामा आमा बिच सम्बन्ध राम्रो छ भने बच्चा सजिलो हुन्छ. आफ्नो विषय सम्बन्धमा कोही एकदमै गरिरहेको छ, मनमा गाह्रो भइरहेछ भने मलाई पनि देखिने सम्भावना छ, किनभने हामीले जति सक्छौ त्यो बच्चालाई देखाउन सक्दैनौ. हामी जति माया गर्छौ त्यो बच्चाले देख्दैन, किनभने हामीलाई नै हाम्रो मन नै अरू कुराहरू छ. त्यो त गाह्रो भयो नि त, आफूलाई पनि गाह्रो भयो, अरू बच्चालाई पनि गाह्रो भयो.
1: डाक्टर साहबहरू कहाँ पनि यो समस्या लिएर आउनु भयो होला, उनीहरूलाई मोबाइलबाट यो ल्यापटप ट्याब कम्प्युटरबाट टाढा राख्न चाहन्छन् तर सकिरहेको छैनन्, के गरी छुटाउन सकिन्छ अथवा के कम गर्न सकिन्छ?
0: तपाईँको कुरालाई एउटा कुरा जोडे, गेमिङ. ठुलो गेमिङ छ, बच्चा खेला खेल्दै गर्छ रातभरि, किनभने बच्चाको हिसाबले राति अरू साथीहरू आउँछन् अनि बिहान उठ्छन् स्कुल जान सक्दैनन्. स्कुल नगएपछि प्यारेन्ट्स एकदमै गाह्रो हुन्छ, बच्चा किन स्कुल गइरहेछ त रातभरि बच्चा खेलिरहेछ भने कसरी जाओस्, उठ्न सक्दैन. समस्या त्यहाँ छ, प्यारेन्ट्सहरूले देखेको पनि छन् भने अब प्यारेन्ट्स के गर्नु? फोन मोबाइल पनि त्यही नै हो, आफूले धेरै चलायो, आफूले धेरै देखायो. आजकल खाने बेलामा देखाउनै पर्छ, बाहिर हुँदाखेरि दियो भने चुप्प लाग्छ होइन. यो कुराहरू छ प्यारेन्ट्सहरूको. म लुगा धोइरहेको बेलामा बच्चाले टिभी हेर्यो कि मोबाइल हेर्यो भने ऊ धेरै चलाउँदैन, अभिभावकहरूले भन्ने कुराहरू. टिभी हेर्यो मोबाइल हेर्यो भने ज्ञानी हो होइन, त्यो धेरैसम्म समस्या आएको छैन नि त. तर जहिले पनि टिभी हेर्यो जहिले पनि मोबाइल आयो भने भोलिपल्ट समस्या आउने सम्भावना बढी छ. सानोमा केही पनि नगर्ने अनि ठुलोमा यस्तो समस्या आयो, सानोमा नआउने होइन तर अभिभावक धेरैजनालाई केही पनि फरक पर्दैन अनि ठुलो भएपछि फरक पर्छ, किनभने ठुलो भएपछि एक्जाम ठुलो हुन्छ नदिने. कोही कोही अभिभावकहरूले टिभी नै कोठा बस्यो कि घरबाट निकालेको पनि छ, टिभीको नेटवर्कहरू निकालेको पनि छ, भनेपछि बच्चालाई के थाहा हुन्छ ए यो गर्ने सम्भावना त छ नि त, मलाई भनिसक्नु भयो फेरि गर्नुहुन्छ, गर्नुभयो भने मलाई गाह्रो हुन्छ र म कमै हेर्छु, कम हेऱ्यो भने सजिलो हुन्छ नि त होइन. सजिलो बच्चालाई पनि हुन्छ अभिभावकहरूलाई पनि हुन्छ, तर धेरैजना अभिभावकहरू केही पनि गर्नुहुन्न. कोही कोही अभिभावकहरूले आफ्नो फोन पनि कतै राख्नुहुन्छ, बच्चालाई फोन लिएको छ त्यो बिग्रेपछि बनाउनु नदिने, किन भन्दाखेरि जहिले पनि फोनमै अड्केर बसे भन्छन् कि. तर यो सबै समाधान होइन, बच्चालाई पहिलेदेखि हेर्नुपर्छ, बच्चासँग कुरा पनि गर्नुपर्छ, बच्चाले यो गर्यो भने के हुन्छ. जस्तै कोही बच्चा फोन र टिभीमा मात्रै हेरिरहेछ, अरू बच्चाहरू ब्याडमिन्टन खेलिरहेछन्, उसले पनि केही अप्सन त पाउनु पर्यो नि त, उसलाई पनि गर्न अरू केही त हुनु पर्यो नि त. अरू गर्न बच्चालाई केही पनि छैन होमवर्क भए जुन छिटो सघाउँछ भने त उसले टिभी हेर्छ, केही त गर्नु पर्यो नि त बच्चा हजुर भाइ फोन हेर्छ. बच्चालाई पनि व्यस्त राख्ने, बच्चा खाली छ भने के किन्न जानु पर्यो भने सरकारी नै होला कि त्यो अगाडिको बच्चामा के किन्नु पर्यो भने बच्चालाई पनि लाउने नि.
1: उनीहरूले सिक्छन् जान्दछन् पनि, आफूले गरेका काममा सक्छन् भने उनीहरूलाई पनि साथै लिएर जाने
0: एकदमै एकदमै होइन. अनि सँगै गर्यो भने बच्चा पनि व्यस्त हुन्छ, व्यस्त भएको एकदमै जरुरी हो सानैदेखि ठुलो बच्चाको लागि पनि. रुटिन बनाउने यो गर्ने, ठुलो बच्चाहरूको होमवर्क धेरै हुन्छ जसरी धेरै टाइम होमवर्कमै जान्छ त्यो बुझिने कुरा. सानो बच्चाहरूको जस्तो हुँदैन नि त, सानो बच्चाहरूको छिटो सकिन्छ भनेपछि त्यो पछि के गर्ने, आफू गरिरहेको कुरामा उनीहरूलाई गर्न सकिन्छ होइन. गफ गर्ने, कुरा गर्ने, बाहिर जाने, त्यो सबै रमाउँछन् भने बच्चाहरू टिभी पनि रमाउलान्, तर टिभी बच्चाको लागि त्यति राम्रो होइन, गेम मात्र खेल्ने त्यति राम्रो होइन, मोबाइल मात्र हेर्ने त्यति राम्रो होइन, किनभने सिक्न देखिरहेछ अनि यस्तै अड्केर बस्यो भने त सिकाइ कम हुन्छ नि त, अरू कुरा कसरी सिक्ने.
1: धेरैजना अभिभावकहरूलाई त्यही तनाव भइरहेको छ बच्चाको पढाइको विषयले, बिस्तारै उसको उमेर बढ्दै जाँदाखेरि उनीहरूको स्वभाव पनि त पहिला भन्दा केही रूपान्तरण त शारीरिक वृद्धिले पनि गर्दै जाला, त्यो खालको चिन्ता छ. कति सुताउने, उनीहरूलाई निन्द्रा कति चाहिन्छ, जस्तो किताब भन्दा बाहेक हामीले अरू कुराले उनीहरूलाई कति समय दिनुपर्छ, कस्तो खानपान, मानसिक स्वास्थ्यको लागि पनि खानपिनको नि कुरा होला डाक्टर साहब, त्यो थोरै बताइदिन्न.
0: बच्चाहरू एउटै टाइममा सुत्ने, एउटै टाइममा उठ्यो भने उनीहरूको जिउलाई पनि बानी हुन्छ. सुत्छ भनेको हामी 7-8 घन्टा भन्छौँ, कसरी अलिकति सुतेको दिन अलिकति बढी सुत्यो भने खासै फरक पनि पर्दैन होइन. एउटै टाइममा सुत्ने, एउटै टाइममा उठ्ने होइन, बेलुका पख के अरे कोक कफी त्यस्तो कुराहरू नखाने, ओछ्यानमा धेरै सामान नराख्ने, फोन नचलाउने सुत्ने बेलामा गर्यो भने निन्द्रा अलिकति राम्रो हुन्छ. अब एक्जाम्सको बेला अलिकति चेन्ज हुन सक्छ तर प्रायः यति नै हो,
1: प्राय अभिभावकले आफ्ना बालबच्चा जस दिइरहेको छैनन्। सबभन्दा ठुलो चाहिँ पढाइको विषयले, तपाईँले अहिले भन्नुभयो नि तिमीले यति गर्नु पर्थ्यो, यति गर्न सकेनछौ, उसले त सक्तो गरेका थियो, त्यही कारणले ऊ झन् कमजोर हुन्छ। अलिकति अभिभावकलाई सम्झाउने कुरा डाक्टर साहब केही थियो कि?
0: उसले पढिरहेछ, उसले किताब खोलेर पढिरहेछ, जाँचको अगाडि पढेको छ जस्तो लाग्छ, ऊ खुसी पनि छ, उसले लेखेको क्याली सबै गरेको छ भने उसको जतिलाई पनि खुसी हुने। धेरै बच्चाहरूले आधा क्लास फेल भएको छ भन्छन्, त्यो भने पनि उसले आफूले गर्नुपर्ने गरेको छ, एक्जाम लेखेको, ऊ पनि सेटिस्फाइड, ऊ खुसी छैन भने तपाईँ थाहा पाउनुहुन्छ, खुसी छ भने आफ्नो साइडबाट उसले गरेको छ, पढेको थियो भने छोडिदिनु। उसलाई यति ल्याउनु पर्ने, तिम्रो दादाले यति ल्याउँथ्यो कि हामी सानो हुँदाखेरि यति ल्याउँथ्यो, यो ठुलो क्लासमा आएछ कि ठुलो नम्बर, यो कुराहरू छोडिदिनु। त्यस्तो ठुलो नम्बर नआएकोले पनि अहिले राम्रै गरिरहेको छन्, अनि ठुलो ठुलो नम्बर आउनेले राम्रो पनि गरिरहेको छन्, नराम्रो पनि गरेको छन्। नम्बरभन्दा धेरै कुराहरू पनि इम्पोर्टेन्ट छ, अरू कुरा सबै छोडेर पढाइलाई मात्र नदिने, तर पढाइ चाहिँ दिनु पर्यो, पढाइ दिनुपर्ने। अनि बच्चाले राम्रो गर्न सकेन भने ट्युसन हालिदिनु पर्यो कि तपाईँले सक्नुहुन्छ भने तपाईँले हेल्प गर्नु पर्यो।
1: डाक्टर साहब, यी सब हामीले समस्याको बारेमा कुरा गर्यौँ, उनीहरूको आनी बानीको कुरा गर्यौँ, त्यस्तो केही बच्चाहरूमा हुर्कँदै गएका बच्चाहरू जब टिन एजमा पुग्छन् उनीहरूलाई त केही सम्झाएर अभिभावकले सम्झाउन सकेनन् अथवा त्यस्तो परामर्श लिनु पर्यो भने कहाँ जाने, कस्तो सुविधा छ हामी कहाँ?
0: यो त कुरा अघि कुरामा आएन होइन, कहिले कहिले चाहिँ यो ठुलो मान्छेमा बढी हुन्छ, सानोमा कम हुन्छ, कहिले कहिले चाहिँ उनीहरू नभएको आवाज सुन्न सक्छन्, नभएको कुरा सुन्न सक्छन्। जस्तै एउटा बच्चाले छिमेकीहरूले मलाई मार्न खोजिरहेको थियो भन्थ्यो, अर्को बच्चीले एउटा उसको किताब पेन्सिल बक्सहरू लिएर सुति कसरी सोध्छ भनेर, एक्लै बोल्ने, कोहीसँग बोलेको ढङ्गले एक्लै एक्लै बोल्ने, नभएको कुराहरू धेरै छ भने औषधि चाहिन्छ। त्यो छोरोलाई पनि हुनसक्छ, सानोलाई पनि हुनसक्छ, धेरै कुरा उमेर अनुसार हुन्छ, तर त्यस्तो छ भने चाहिँ औषधि खानै पर्छ। आफू पनि कुनै बेला औषधि नछोड्नु, बच्चालाई पनि औषधि यो टाइमसम्म छ भने जहिले पनि खाने, अहिले त राम्रो भयो छोड्ने काम चाहिँ नगर्नु। हामी जहिले पनि कान्ति बाल अस्पतालमा आउँछौँ, सरकारी विभाग र शनिबार बाहेक जहिले आउँदा पनि हुन्छ, कसै न कसैले आएको मान्छेहरूलाई हुन्छ, 14 वर्षभन्दा मुनि, अब त्योभन्दा अलिकति ठुलो छ भने लगनखेल मान्छे हस्पिटलमा जाँदा हुन्छ, पनि राम्रो सिमोन हुन्छ, उहाँले पनि हेर्नुहुन्छ।
1: अर्को समस्या छ, मनोविद कहाँमा जाने, मनो परामर्श लिने ठाउँ अथवा अस्पताल जाने चाहिँ भर्सक थाहा नपाई जान पाए हुन्थ्यो, अरूले के भन्लान् भन्दा मान्छेले एउटा डर राख्छ, त्यो डर के हटाउने होला?
0: मानसिक रोग हामी सबैलाई हुन सक्छ,
1: नडराउने
0: भन्ने राख्ने, अब बच्चाहरू पनि अहिले कहिले रिसाउँछन् मेन्टल हस्पिटल लग्यो भनेर, रोग हो, धेरैलाई लाग्ने रोग हो होइन, ठुलोलाई पनि लाग्छ सानोलाई पनि लाग्छ, अनि धेरै जस्तो रोगहरू निको पनि हुन्छ, जाने कसैले जाने भने उसलाई गाह्रो रहेछ, सहयोग गर्न सक्नुहुन्छ भने गर्नु। बच्चाहरू पाएपछि पनि रोगहरू आउन सक्छ, मानसिक रोग नै, त्यो आफ्नो लागि पनि ख्याल गर्ने, जहाँ उदास हुने, धेरै चिन्ता हुने, यो पनि हुन्छ, धेरैलाई हुन्छ, त्यो पनि याद गर्ने, किनभने कोही कोही मान्छेले ट्रिटमेन्ट चाहिँ निभाएको थियो होला, यो सबै भयो भने बच्चालाई आफूले जस्तै राम्रो हिँड्न सक्ने हुनुहुन्छ त्यति राम्ररी नहुन सक्छ, त्यसैले त्यो उमेरमा तपाईँलाई हुन सक्छ, अझ ठुलो भएपछि बुढेसकालमा तपाईँलाई हुन सक्छ, जसले कोही देख्नुहुन्छ भने उसलाई राम्रो गर्ने, अनि आफ्नो बच्चाहरूले पनि बुझ्छ नि राम्रो हुँदो रहेछ हेल्थ लिएको भनेर।
1: यो अरू
0: नआउनु नमान्ने पनि छन्, प्यारेन्ट्सहरू नलग्ने पनि छन् कि, जसरी सबैले गर्नुपर्छ, आफैलाई पनि हुन सक्ने सम्भावना छ।
1: अरू स्वास्थ्य जस्तै यो महत्वपूर्ण छ र यो सामान्य हो, बेलामा परामर्श लिनुपर्छ, उपचार गर्नुपर्छ भन्ने चाहिँ हामी सबैले बुझ्नुपर्छ र त्यहाँ जानु, मनोविदलाई भेट्नु, मनोपरामर्श लिनु कुनै हिनातबोधको कुरा होइन, यो चाहिँ बरु जीवन विकासको निम्ति असाध्य आवश्यक छ भन्ने बुझ्नुपर्छ। डाक्टर साहब, अन्त्यमा मैले छुटाएको अभिभावकलाई बाल बालिकालाई केही भन्नै पर्ने कुरा थियो कि?
0: मैले अहिले भनेको सबै कुरा ध्यानमा राख्नु है, बच्चासँग कुरा गर्नुहोस्, उसको इन्ट्रेस्ट, उसलाई केमा ध्यान जान्छ त्यो कुराहरू बच्चासँग गर्नुहोस्, आफूलाई अल्छी लाग्ने काम त कसैले पनि गर्न खोज्दैन नि त. तर उसलाई सानो हुँदाखेरि उसलाई मनपर्ने कुरा, उसलाई के कुरा गर्दाखेरि रमाउँछ, बच्चालाई बुझ्ने प्रयास गर्नु. समस्या होस् कि नहोस् बच्चालाई बुझ्नु, बच्चासँग राम्ररी खुलेर बढ्नु. आफूलाई गाह्रो भएको मात्र कुरा बच्चासँग सेयर नगर्नु. बच्चाहरू कति आउँछन् आमाको टाउको दुख्छ, आमा बित्ने हो कि, हजुर आमालाई यस्तो हुन्छ बित्ने हो कि, अनि बच्चालाई बित्ने कुरा चाहिँ बारम्बार नगर्नुहोस्. त्यो चाहिँ एकदमै गाह्रो हुन्छ. आफ्नो पनि नगर्नुहोस्, उसको पनि नगर्नुहोस्. अनि अहिले किनभने नेपालको धेरैजना बाहिर जानुभएको छ, तपाईँ एक्लै सक्नुहुन्छ भने गर्नुहोस्, सक्दैन भने सकिन्छ भने आफ्नो श्रीमान कि श्रीमतीलाई पनि बोलाउनुहोस्. दुईजना सँगै भए पनि आफूलाई पनि अलिकति सजिलो हुन्छ, बच्चालाई पनि हुन्छ. अब होइन जानै पर्नेछ, धेरै कारणहरू छ भने बाहिर जाने जो हुनुहुन्छ उहाँले बच्चालाई एकदमै चाहिँदैन.
1: बुवा आमाले आफ्नो बच्चा आफैसँग राखेर हुर्काउन पाए राम्रो भयो होइन.
0: म बोर्डिङ स्कुलको अगेन्स्ट छैन, होइन बोर्डिङ स्कुलहरू राम्रो हुन्छ, तर कति बच्चाहरू जो हामी कहाँ आउँछन्, अङ्कलका आन्टीका आमा बाबा बाहिर हुनुहुन्छ, काठमाडौँको पढाइ राम्रो हुन्छ, त्यसरी काठमाडौँ गाउँमा हुनुहुन्छ, काठमाडौँ पढ त्यो गाह्रो हुन्छ धेरैजनालाई, धेरैजनालाई हुँदैन पनि. तर जहिले पनि बच्चासँग कुरा गर्ने, बच्चाको स्कुल टिचरसँग कुरा गर्ने, कस्तो भइरहेको छ जहिले पनि गर्ने, अनि बच्चा जे भने पनि बच्चाले भनेको कुरा पत्याउने. अभिभावक धेरैले होइन यो मान्छेले यो गर्दैन यस्तो नहोला भन्नुहुन्छ, बच्चाको कुरा सुनिदिने, त्यसमा अझ तलासी पनि लिने, बच्चाले ठुलो कुरा त्यतिकै ढाँट्दैन, त्यो चाहिँ पत्याउने बच्चाहरूलाई. नपत्याउँदाखेरि भन्नु पनि गाह्रो, फेरि किन भन्थ्यो साँच्चीकै कुरा गाह्रो भएको कुरा भन्दाखेरि नपत्याउँदैछु. अनि यो भनेको मैले सेक्सुअल अब्युज, फिजिकल अब्युज सबै अब्युजमा पनि बच्चाले ठुलो कुरा भनेको होस् सानो कुरा भनेको होस् जहिले पनि पत्याउनुहोस्. अरूसँग जोडेर आएको कतिपय रोगहरू पनि हुन्छ, बच्चाको कुरा सुनिदिनुहोस् र रोग के छ कि भनेर पनि अलिकति याद गर्नुहोस्.
1: डाक्टर साहब, यो महत्वपूर्ण समय र त्योभन्दा धेरै हामी सबैलाई सधैँ चाहिने जानकारी सुनाइदिनु भयो, यहाँलाई धन्यवाद छ.
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो.
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही.
4: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, घुँडा कुहिना पोल्ने वा युरिक एसिड बढेको, महिनावारीको दुख्छ, रक्तचाप जस्ता समस्या एकै ठाउँमा गरिन्छ? प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही. फोन नम्बर 071-562-459 र 98-645-78-232.
5: इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु हो र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इंल्याण्ड भिड्दै

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पहाड़ तथा तराईका साथै हिमाली भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरोले 6 मुख्य राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपाल थोक, कटुञ्जे बेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी ढोरपाटन, अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4 0 किलोमा पहिरो खस्दा उक्त खण्ड अवरूद्ध भएको हो। यसै गरी बागलुङको जमैनी नगरपालिका 8 डेल बगरमा पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कंग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याएपछि 8 जनालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 जना मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका 7 खसरे खानमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 25 शुभम लोथ्याल र 20 हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। जीप करिब 500 तल खसेर दुर्घटना भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगले कुसुण्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्लै सिफारिश गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुण्डाको संख्या 115 पुरूष र 138 महिला गरी कुल 253 जना रहेको छ। पछिल्लो समय नेपालका विभिन्न स्थानमा युवाहरू भजनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेका छन्। एमआरआर भजन समूहका नामबाट देशका धेरै ठाउँमा भजन कीर्तनका माध्यमले सामाजिक सद्भाव र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियान अघि बढ़दा यसले परम्परागत रूपमा चल्दै आएको संस्कृतिको समेत सम्वर्धन गरेको देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।

0: भर्खरै हामीले सुनेजस्तै कुनै एक समय गाउँघरमा साँझ पख भजन कीर्तन चुड्का र धार्मिक जमघट यमी जस्तै हुन्थे। आफ्नो मनका पीर व्यथालाई बिर्साउन भजनमा भनिए झैं पीर नभएको को छ र यो मानव चोलामा दुःख पीर समस्या नभएको कोही हुन्छन् जस्तो लाग्दैन। गाउँघरमा भजन गाउने आत्मीयता बढाउने यस्ता गतिविधि आधुनिक जीवनशैली व्यस्तता र प्रविधिको बढ्दो प्रयोग सँगै बिस्तारै घट्दै गए। तर पछिल्ला केही वर्ष यता एमआरआर भजन समूहको अभियानले ती परम्पराहरूलाई नयाँ पुस्तामाज पुनः जीवन्त बनाउने प्रयास गरिरहेको देखिन्छ। लोक गायक कृष्ण खेली
1: युवा साथीहरूमा अहिले जुन उत्साहका साथ खैयडी मजुरा मादल मुर्चुङ्गाहरू बजेका छन् यो चाहिँ एकदमै सुखद पक्ष हो। कतिपय मानिसहरूले यसलाई अब धार्मिक हिसाबले पनि हेरिरहेका हुन्छन् भने कतिपयले चाहिँ युवा साथीहरूमा यो जुन चाहिँ उत्साह देखिएको छ र पुस्ता हस्तान्तरण जस्तै भएको छ यो चाहिँ एउटा सुखद पक्ष हो नेपाली गीत संगीतको लागि। नेपाली लोक संगीतमा र नेपाली भजन कीर्तनमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मातावत रहेर थुप्रै साथीहरूले चाहिँ अहिले यो पुस्ता हस्तान्तरण हुने गरी शनिबार होस् या कुनै शुभ कार्यमा एमआरआर भजन भनेर देशव्यापी रूपमा यो अगाडि बढेका छन्। यो एकदमै उत्साहजनक छ।
0: पोखरा बुटवल चितवन काठमाडौँ लगायत देशका प्रमुख शहरदेखि जिल्ला स्तरसम्म युवाहरूले एमआरआर भजन समूह गठन गरी नियमित भजन सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। युवाहरूको सक्रिय सहभागिताले संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पर्वतका अध्यक्ष झलक शर्मा
2: गाउँ समाजमा चाहिँ राम्रो चाहिँ प्रभाव पर्ने खाले भजनी गाउन पर्व समय सम्बन्धी पर्व सबै गराइ सकेर राम्रा भवन चाहिँ
0: समाज परिवर्तनका लागि केवल पूर्वाधार विकास मात्र पर्याप्त हुँदैन। सकारात्मक सोच सामाजिक एकता संस्कृति प्रतिको सम्मान र युवाको रचनात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। एमआरआर भजन समूह जस्ता अभियानले यही सन्देश प्रवाह गरिरहेका छन्। पछिल्लो समय धेरै युवाहरू एकान्तमा बस्ने कुलत र दुर्व्यसनको जोखिममा परिरहेका बेला भजन समूहले उनीहरूलाई अनुशासन सकारात्मक सोच र सामाजिक उत्तरदायित्वतर्फ डोराउने अवसर दिएको साथै एमआरआरको प्रभावको बारेमा भजन नै गाएर यसरी सुनाउनुहुन्छ अर्का लोक गायक सुदीप छेत्री।
3: मादलको तालै राम्रो मुरलीको धुन त्यसै गरी यो माराको प्रेम बच्चो।

0: लोक संस्कृति जोगाउने नयाँ पुस्तालाई सकारात्मक मार्गमा प्रेरित गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता अभियानलाई निरन्तरता दिन सके नेपाली समाजको सांस्कृतिक पहिचान अझ सुदृढ हुने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
1: नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो साँझ काठमाडौँको विशाल नगर स्थित उहाँकै निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धांजलि व्यक्त गर्न नेपाली कंग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठ लगायत नागरिक समाजका अगुवा लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। सरकारले हरूवा चरूवा मुक्ति घोषणा गरेको 4 वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरूवा चरूवा समुदायले गुनासो गरेका छन्। चौथो हरूवा चरूवा मुक्ति दिवसका अवसरमा आज राष्ट्रिय हरूवा चरूवा अधिकार मंचले जनकपुर धाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मंचका केन्द्रीय अध्यक्ष दशन लाल मण्डलले कानूनी रूपमा मुक्ति घोषणा भए पनि समुदायको पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, रोजगारी, आवास तथा आर्थिक पुनर्स्थापनाबाट वञ्चित रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा हरूवा चरूवाको वास्तविक पहिचान र प्रमाणीकरण बिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनका लागि विभिन्न 4 बुँदे माग गरिएको थियो। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर 4 करोड़ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी गोपाल शाह, उहाँका श्रीमती रेखा शाह र छोरा हरेराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। जनकपुरधाम उपमहानगरपालिका 2 निवासी गोविन्द कुमार शाहले व्यापार व्यवसाय गर्नका लागि गोपाल शाहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर 79 लाख ऋण लिएका थिए। गोविन्द शाहले दृष्टिबन्धकमा रजिस्ट्रेशन गरिदिएको जग्गापछि जग्गा धनीलाई थाहै नदी गोपाल शाहसहित 3 जनाले ब्याङ्कमा धितो राखी 4 करोड़ ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गको बारेमा जनचेतना अभिवृद्धि र प्रवर्धन गर्ने उद्देश्यले आज नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनल रन एण्ड वक गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङ मार्गको विषयमा आवश्यक जनचेतना वृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले नागढुङ्गा टनल रन एण्ड वक प्रवर्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो। 2688 मिटर लम्बाई रहेको नागढुङ्गा 9 बिसे सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने आयोजना निर्देशक नेपालले बताउनुभयो। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा 9 बिसे नाका हुँदै दैनिक औसतमा 2 पाङ्रे बाहेक करिब 60% सवारी साधनले सुरुङ मार्गको उपयोग गर्ने अनुमान गरिएको छ। भोजपुरको खडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ़दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्रांगारिक कफी खेती विस्तार कार्यक्रम शुरू गरेको भोजपुरको खडानन्द नगरपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
2: कृषि क्षेत्रको व्यावसायीकरण, गरीबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्य सहित नगरपालिकाले प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रुपियाँ पुगेको प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनुभयो।
3: नेपालमा धेरै सम्भावना भएको हुनाले यो क्षेत्रले लागत साझेदारी 2,89,00,000 हामीले अहिले कार्यक्रम सञ्चालन गरिरहेका
2: छौँ। नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनिटर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीको बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको राय छ।
4: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको सम्पूर्ण नमुनाहरू पठाएको छु। मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
2: कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्गानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सहनन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो।
5: गरिबी निवारणको लागि नै हो भनेको भन्दा व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
2: नगर उपप्रमुख परमिला राईका अनुसार सहनन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
6: गरिबी निवारणका लागि प्रांगणिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 भन्दा बढी कृषकहरूलाई लाभान्वित गरिसकेका छौँ।
2: हाल सहनन्द नगरपालिकाका 14 वडामध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानमा पछिल्लो अमेरिकी आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु भएको र 500 भन्दा बढ़ी मानिस घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत 12 दिनभित्र भएको आक्रमणमा ती मानिसहरू हताहत भएका र कयौं सार्वजनिक भौतिक पूर्वाधारहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। अमेरिकी आक्रमणपछि 20 गाउँका करिब 10,000 नागरिक पिउने पानीबाट वञ्चित भएका पनि बताइएको छ। इरानले पनि बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी अखाड़ाहरूमा जवाफी आक्रमण गरेको छ। चीनको दक्षिण पश्चिमी शहर चोङकिङमा गएको पहिरोमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। पेङसुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुंगा र माटो बगाउँदा 10 भन्दा बढ़ी आवासीय भवन पुरिएको चीनको सरकारी संचार माध्यम सीसीटीभीले जनाएको छ। यसैबीच चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनर्स्थापनाका लागि करिब 44 लाख अमेरिकी डलर राहत रकम विनियोजन गरेको छ। पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 8 जनाको मृत्यु हुनका साथै 24 जना घाइते भएको क्षेत्रीय गवर्नर एभगेनी पेरभिस्वोभले बताउनु भएको छ। पछिल्लो समयमा मस्कोको 4 वर्षभन्दा लामो आफ्नो क्षेत्र विरूद्धको आक्रमणको उचित प्रतिशोधको रूपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको छ। प्रारम्भिक रिपोर्टका अनुसार कोटोभस्क शहरमा भएको आक्रमणमा 24 जना घाइते भएका छन्। हाल वाशिङटनले इरानसँगको द्वन्दमा ध्यान केन्द्रित गरेका कारण पछिल्लो समयमा युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सालदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रूटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रूटबाट 48,41,66,00,000,00,000 रूपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,000,00,000 रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,000,00,000 राजस्व संकलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000,000 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व संकलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। पछिल्लो साता नेपाली शेयर बजारको परिसूचक निफ्टी करिब 3% बढ़ेको छ। गत साता 2600.78 बिन्दुमा बन्द भएको निफ्टी यो साताभर 2.95% अर्थात 76.76 अंकले बढ़ेर 2677.54 को बिन्दुमा कायम भएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार मात्रै परिसूचक 79.74 अंक अर्थात 3.06% बढ़ेको थियो। शुक्रबार मात्रै बजारमा 4.57 अर्ब करोड़को कारोबार भएको थियो। यो साता निफ्टीसँगै बजारको कारोबार रकम पनि बढ़ेको छ। गत साता दैनिक औसत 4.85 अर्ब रूपियाँ बराबरको शेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5.83 अर्ब रूपियाँ बराबरको शेयरको किनबेच भएको छ। यो साता निफ्टीको कुल बजार पूँजीकरण करिब 3% वृद्धि भएको छ। निफ्टीको कुल बजार पूँजीकरण यो साता 1.31 अर्ब रूपियाँले बढ़ेर 46 खर्ब रूपियाँ पुगेको छ।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
9: फिफा विश्वकपको उपाधि दावेदार मानिएका फ्रान्स र इंग्ल्याण्ड सेमी फाइनलमै रोकिएपछि आज राति तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीड़ाका बीच दुवै टीमले तेस्रो स्थानको खेल खेल्न लागेका हुन्। खेल नेपाली समय अनुसार राति 3:15 शुरू हुनेछ। स्पेनसँग सेमी फाइनलमा 2-0 हार्नु अघि उपाधिको प्रमुख दावेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले यसपटक त्यो अवसर गुमाइसकेको छ। फ्रान्सले स्पेन विरूद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो। इंग्ल्याण्ड अर्जेन्टिनासँगको सेमी फाइनलमा निर्धारित समय सकिन 5 मिनट बाँकी छँदासम्म एक गोलले अग्रता बनाए पनि पराजित हुन पुगेको थियो। इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेलका सम्बन्धमा प्रतिक्रिया दिँदै आफ्ना कुनै खेलाड़ीलाई तेस्रो स्थानका लागि हुने खेल खेल्ने चाहना नरहेको बताउनु भएको छ। यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नुपर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्वीकार्नुको विकल्प पनि नरहेको प्रतिक्रिया दिनुभएको छ। सन् 1998 कप्तानका रूपमा पछिल्लो पटक फ्रान्सलाई विजेता बनाउने प्रशिक्षक डेस च्याम्पले 2 दशकपछि सन् 2018 पुनः फ्रान्सलाई विश्व च्याम्पियन बनाउनु भएको थियो। इंग्ल्याण्डका प्रशिक्षक टुचेलका लागि फ्रान्स विरूद्ध हुने खेल सजिलो भने हुने छैन। अर्जेन्टिना विरूद्धको सेमी फाइनलमा एक गोल गरेपछि बढ़ी नै डिफेन्सिभ भएको भन्दै प्रशिक्षक टुचेलको चौतर्फी आलोचना भएको थियो। सन् 1966 घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि इंग्ल्याण्डले अहिलेसम्म फाइनल पनि खेल्न सकेको छैन। फ्रान्स र इंग्ल्याण्ड बीचको खेलमा क्लियन एम्बापे केन्द्रमा रहनेछन्। यो खेलले एम्बापेलाई लगातार दोस्रो पटक गोल्डन बुट दिलाउन सक्छ। अर्जेन्टिनाका लियोनल मेस्सी अहिलेसम्म 8 गोल र 4 एसिस्ट सहित गोल्डन बुटको होडमा सबैभन्दा अगाडि छन्। एम्बापेले पनि मेस्सी सरह नै 8 गोल गरेका छन्। उनी 1 एसिस्टले मात्र मेस्सी भन्दा पछाडि छन्। त्यसैले एम्बापेका लागि इंग्ल्याण्डसँगको खेल महत्वपूर्ण हुनेछ। फिफा विश्वकपको उपाधिका लागि भोलि राति स्पेन र अर्जेन्टिना आमने सामने हुँदैछन्। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आउँदो भदौ 12-19 गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक लाखे यात्रा सञ्चालन समितिले शनिबार खेल मैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उपाधि विजेताले जिल्लामै अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार प्राप्त गर्ने जनाएको छ। समितिका अध्यक्ष सागर मादेनले यसअघिका संस्करणमा झैं यो वर्ष पनि नेपाल बाहिरको 1 सहित 8 टोलीको सहभागिता रहने जानकारी दिनुभयो।
1: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 33.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस वर्षा 2.1 मिलीमिटर र दिपाईको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 26.2 डिग्री सेल्सियस वर्षा 1 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। डडेलधुराको खसरी खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइते। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इंग्ल्याण्ड भिड्दै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
10: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त जाबु, यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोदिरी जेउ बेला सोनो भुरी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिले नेला खेप्ता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउस खेलगेमा दुख पिकनिक वनभोज बाटो मेले चाउसो सैदेखि वन जङ्गल ओसो छाम्ने बारीको चुरो विधि ओरे पनि कोबाजे माथि
3: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्दैछ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी खोलिए हरिदे करिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे अरूले लायो के लागिए
3: वन जङ्गल जुडिसियो ढेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा र चाउसो छिनी मे चाउसो सैलेकी खेले
2: वन जङ्गल मेला दिमाइए मेला दिने पाँचजना खरनामदार मिलिदिए भने सानो जो मे घेस
3: बतास उचुली जु बेला त घिजिम्के कोटो ल मेके सताङ्गिने हे नखेम छिन्नी मे चाउसो घेस
2: मे लागिने निताई गे मने के बसिए सोनो अरूले भने के बस
3: के छ छामला पोया ल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने। 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने।
1: सड़क, हवाई यातायात, पर्वतरण लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने। संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष।
2: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ेको छ।
0: कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश। देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याइ।
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ छरिन्छ, यसमा त्यहाँ चैत्य धान चैत्यमा मकै छरिन्छ।
0: र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित। विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्याण्ड भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसम जन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरशः पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुं, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल।
6: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र सम्भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वतरण लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएको जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग

0: अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउँछ, पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाई हुन्छ।
1: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ सड़क खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्ला

0: उहाँको विशेषता महत्व कि कठोरता कुराकानी सहितको शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारी विशेष भनिन्छ साहित्य र संगीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन सोचाई र व्यवहारमा पनि परिवर्तन ल्याउँछ। राजनैतिक व्यक्तिमा यी दुवै विधाको साधना र रूचि हुँदा यसको प्रभाव कस्तो हुन्छ साथी लीलप्रकाश चन्दले नेपाली कांग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
4: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
3: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना
4: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला यसै त मैले 14 वर्ष
3: कति सालतिर
4: दिएको यो चाहिँ 57 सालतिर छापिएको
3: अहिलेको बीच बुकी पहिलो प्रकाशित कृति त्यसपछि तपाईँले संयुक्त कृति प्रकाशित यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ।
4: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो। गायन कला राम्रो थियो पहिले भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको सुर मन पराउँथे कपी गर्थे गाउँथे स्टेजहरूमा।
3: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश
4: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
3: कसरी गर्नुभएको थियो सुनौ।
4: सबैले भन्थे लायाल फुल भई आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म फुले म आफै भन्थे।
3: पछि केमा समस्या भएर तपाईँ
4: भोकल गर्न रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
3: मञ्चहरूमा पनि त्यतिखेर थुप्रै
4: थुप्रै गाउँथे। कलेजमा त कहिल्यै छोडिदिन थिए स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्थ्यो हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ।
3: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नुभयो।
4: त्यस पछाडि चाहिँ म अलिकति मैले अलिक चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु विवाह भइसकेपछि फरक जीवन त्यस्तो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर विदेशी रोजगारीमा जाने त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाघ बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा सुर भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भन्ने सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
3: त्यसपछि झन्
4: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा गौमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ। त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो। कुन
5: ठाउँदेखि
4: म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको। त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ। त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउनु मिल्ने जति कलेक्ट भएको। विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञिक हो। अनि उहाँले चाहिँ तिम्रोको अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो। अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो। अनि उहाँलाई सबै कविता पठाएर उहाँले पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट त छाप्न मिल्छ भन्नुभयो। अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी।
5: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।
4: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकको लागि
5: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
4: मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ, अग्रजहरूबाट। त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
5: पछि चाहिँ संयुक्त सङ्ग्रह पनि
4: हजुर हजमगरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्। एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्। त्यहाँनिर मेरो बायोग्राफी सहितै छ, धेरैवटा उसले चाहिँ
5: भनेको। अब तेस्रो पुस्तकाकृतिहरू पनि आउने
4: हजुर मेरो तयारीमा छु म
5: कविता सङ्ग्रह
4: हजुर कविता सङ्ग्रह
5: भनेको अलिक बढी
4: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गरी लेख्छु।
5: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
4: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है।
5: जहाँ पुग्दैन रवि त्यहाँ
4: त्यो त हो। हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही जग्गा छैन होइन। उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकार पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि। अनि मलाई यो जेएनजी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन पछि चाहिँ त्यो देखियो कि छैन।
0: नेपालमा बंगलादेशको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै कांग्रेसको देउबा समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानवाधिकार आयोगको सिफारिश छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इङ्ल्याण्ड भिड्दैछन्। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
7: जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार एटोकले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
0: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तीनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
1: संविधान संशोधन कार्यदलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीड़ितको एक महिने अल्टिमेटम।
0: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
1: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म देशभरिको मौसम प्रतिकूल रहने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ र यो क्रम आज रातीदेखि थप बढ़ने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकाले विभागले ती क्षेत्रका केही जिल्लाहरूमा रातो रंगको चेतावनी जारी गरेको छ। सोमबारसम्म आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न मौसमविद अधिकारीले अनुरोध गर्नुभयो।
3: पहाड़ी विभाग सबै ठाउँमा, अनि यो कोशी लुम्बिनी पश्चिम प्रदेशको तराईका थोरै ठाउँमा र मधेस बागमती गण्डकीको तराईतिर एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको छ। र आज धेरै भारी मात्रै होइन, कति भारी वर्षाको समय सम्भावना छ थोरै ठाउँहरूमा, जस्तो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी भूभाग र तराई भूभागपट्टि एक दुई ठाउँमा चाहिँ अति भारीसम्मको पनि वर्षा हुने भएकोले चाहिँ हामीले किलाहरूमा चाहिँ रातो रङको चेतावनी समेत दिएको अब विशेष गरेर कोशी तपहरी र तराई भूभागतिर, अनि बागमती प्रदेशमा उपत्यकाका आसपासका केही जिल्लाहरूमा जस्तो यो सिन्धुपाल्चोक, नुवाकोट, त्यस्तै गरेर यो सिन्धुली आसपास, जस्तै चितवन, गण्डकी प्रदेशका लमजुङ, कास्की लगायतका केही जिल्लाहरूमा, पहाड़ी जिल्लाहरूमा चाहिँ हामीले रातो रङको चेतावनी दिएको छौँ। भनेको चाहिँ जमिन धेरै चाहिँ तनाएको हुनुपर्ने र प्रति कार्य समेत गर्न पर्ने अवस्था आउन सक्ने भन्ने हो। सोमबारसम्म लागि चाहिँ एकदमै मौसम बारे चाहिँ जानकारी लिएर मात्रै तपाईँहरूले आफ्नो काम गर्नु होला। सकेसम्म चाहिँ घर बाहिरका कामहरू नगर्न लागि नै हामीले आग्रह गरेका छौँ।
0: यस्तै विपद प्रति कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित सड़क अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्सकाभेटर र लोडर जस्ता हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ। साथै जोखिमयुक्त क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नागरिकहरूको स्वास्थ्यका लागि प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपद मद्दतका लागि 1234, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 1114 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। प्राधिकरणले मौसम सम्बन्धी अध्यावधिक जानकारी र चेतावनीका लागि संचार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यान आकर्षण गराएको छ।
1: अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा भित्री सड़कहरू अवरूद्ध भएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार मेची राजमार्ग अरणेकु राजमार्ग बीपी रोल्पाको सहित राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएका छन्। यस्तै भेरी कोरिडोर कालीगण्डकी कोरिडोर र कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरूद्ध भएका छन्। बाढ़ी पहिरोका कारण मुस्ताङको जोमसुम कैसाङ खण्ड भनी सड़क जोमसुम कैसाङ खण्ड पनि अवरूद्ध हुँदा यातायात ठप्प छ। पासाङ लामो राजमार्ग भने दिउँसो बन्द रहेकोमा हाल एकतर्फी रूपमा संचालनमा आएको प्राधिकरणले जनाएको छ। त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क पनि पहिरोका कारण बन्द छ। त्रिशुली नदीको कटानका कारण स्याफ्रुबेसी सड़कको खाल्टे भन्ने स्थानमा सड़क अवरूद्ध भएको हो। कतिपय स्थानमा अवरोध खुलाउने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।
0: यसै पछिल्लो 24 घण्टामा मौसमजन्य विपद र अन्य घटनाका कारण दुईजनाको मृत्यु भएको छ। रोल्पाको थिरुवाङमा वर्षासँगै आएको पहिरोमा पुरेर 57 वर्षीय देवप्रसाद घरतीको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा पहिरोमा पुरिएका घरतीको शव आज फेला परेको हो। यसै दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 2 सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ।
1: जेएनजी आन्दोलनपछि केन्द्र सरकारबाट बहिर्गमनमा परेका पुराना दलहरू प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको खेलमा लागेका छन्। कांग्रेस एमालेको गठबन्धनमा संघमा दुई तिहाईको सरकार बनाएका दलले पालै पालो प्रदेश सरकारको नेतृत्व गर्ने गरी भाग लगाएका थिए। पार्टीको नेतृत्व समेत फेरिएपछि कांग्रेस प्रदेशमा एक्लो हुने संकेत देखिएको छ। केही नेताले पुराना तीनै दल मिल्नुपर्ने बताए पनि मधेस प्रदेश बाहेकका त्यस्तो सम्भावना कम देखिएको छ। सुदूरपश्चिम प्रदेशमा आफ्ना पार्टीका मन्त्रीलाई बर्खास्त गरेको र कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएर अप्ठ्यारो पारेको भन्दै एमाले बागमती प्रदेश सरकार छोड्ने भएको छ। हिजो मुख्यमन्त्री इन्द्र बानियाले 14 मन्त्रालयलाई घटाएर 18 कायम गरेर एमाले सहितका 6 मन्त्रीलाई बिना विभागीय बनाएर आफूहरूलाई प्रदेश सरकारबाट बाहिरिन बाध्य बनाएको एमाले नेताहरूले बताएका छन्। बागमतीमा कुनै पनि दलको बहुमत नभएकाले कसैले पनि एकल सरकार बनाउने अवस्था छैन। एमाले बाहिरी नेकपासँग सरकार बनाउने मनस्थितिमा देखिएको छ। प्रदेश सभा सदस्य एवं कांग्रेस नेता उत्तम जोशीले आफूहरू विपक्षमै बसेर पनि काम गर्न तयार रहेको बताउनुभयो।
4: कांग्रेस एउटा कुनै पनि दल नेकपासँग या एमालेसँग चाहिँ सहमति समन्वय गरेर सरकार निर्माण गर्न सक्छ। कांग्रेसले दुवै पक्षसँग चाहिँ हाम्रो बराबर नै छ कुराकानी, तर हामीलाई चाहिँ एकदम पार्टीको नेतृत्वै लिनुपर्छ, जस्तोसुकै हालतमा जुनसुकै वातावरणमा पनि नेतृत्व लिनुपर्छ भन्ने खालको चाहिँ हाम्रो केन्द्रीय नेतृत्वलाई पनि छैन र हामी रहेका सांसदहरूलाई पनि छैन।
1: लुम्बिनी प्रदेशमा कांग्रेसले सहमति अनुसार अब मुख्यमन्त्री सहित सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ, जसले गर्दा मन्त्री फेरबदलको तयारी तत्कालका लागि रोकिएको छ। कोशी प्रदेशमा पनि पुरानै गठबन्धन रहने वा नयाँ बन्ने निश्चित भइसकेको छैन। कर्णाली प्रदेशमा एमालेसँगको सत्ता समीकरण भत्किएसँगै कांग्रेसले नेकपासँग साझेदारी अघि बढ़ाएको छ। सुदूरपश्चिम प्रदेशमा बजेट विवादले सत्ता गठबन्धन नै भत्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रदेश सरकारको भविष्य नेकपाको निर्णयमा निर्भर देखिएको हो। कांग्रेस एमाले गठबन्धन बीच दरार आएपछि अब नेकपा नेतृत्वमा सरकार बनाउने बारे आन्तरिक गृह कार्य भइरहेको सांसद दीर्घराज सोडारीले बताउनुभयो।
5: अब हाम्रो चाहिँ अपेक्षा हाम्रो चाहिँ तरिका हामी चाहिँ सरकारको जानका भन्दा पत्र बस्नु भनेर बसेकै थियौँ, हेरिरहनु भएको छ। अब काङ्ग्रेस र एमालेहरू मिलेन, अब यहाँ हामी नमिली गणितै मिल्दैन, सरकारमा जानै नहोला नि। अब हाम्रो त अस्ति निर्णय भइसकेको छ, तपाईँ आइसक्यो भने त हामीले हाम्रो नेतृत्वमा सरकार बनाउने कुरामा काङ्ग्रेससँग पनि एमालेसँग खुलै छौँ भन्ने हामी निर्णय गरेका छौँ। त्यही आधारमा कुरा अगाडि बढाइरहनु भएको छ साथीहरू।
1: अन्य प्रदेशमा कांग्रेस एमाले बीचको गठबन्धन फेरिए पनि मधेस प्रदेशमा कुनै असर नपर्ने नेताहरूको दावी छ। हाल मधेसमा कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा एमाले र नेकपाको संयुक्त सरकार छ, जहाँ तीनै दलका नेताहरूबीच वर्तमान सरकारलाई निरन्तरता दिने सहमति कायम रहेको प्रदेश सभा सदस्य एवं एमाले नेता त्रिलोक प्रसादले थाहा संचार नेटवर्कसँग बताउनुभयो।
6: धेरै चोटि सत्ता परिवर्तन भयो, यसरी भइरह्यो भने त्यसको असर ठाउँमा हुन्छ, त्यसकारण त्यस्तो नहोस्, त्यसले गर्दा अब प्रदेशको अब त्रिधारी जुन प्रभाव छ त्यो चाहिँ बहुत राम्रो हुन्छ, यो कुरा बुझ्नुको लागि म अनुरोध गर्छु।
0: सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
8: मार्बलका सिक्की भित्री प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन
9: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारको संविधान संशोधनको एजेण्डा पनि विवादमा परेको छ। गत चैत्र 16 गते बसेको मन्त्रीपरिषद बैठकले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल गठन गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि नै पठाएन भने दोस्रो विपक्षी दल नेकपा एमाले कार्यदलको 2 बैठकमा मात्र सहभागी भएर बाहिरियो। अन्य दल नेकपा, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा अर्थात जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले अन्तिममा कार्यदल छाडे भने श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई साथ दिएका छन्। प्रमुख दलले नै नमानेको कार्यदलले अस्ति सरकारलाई प्रतिवेदन बुझाएको छ, तर सो प्रतिवेदनको अर्थ नरहेको विपक्षी दलले दावी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैन्यबाट।
10: संविधान संशोधनको मुख्य एजेण्डा राखेर 2/3 सीट ल्याएको रासपाले प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूलाई विश्वासमा लिन नसक्दा राजनैतिक विवाद बढ़ेको छ। 10 वर्षपछि संविधान संशोधन गर्न सकिने बहस केही वर्ष अघिदेखि नै शुरू भएको थियो। संविधानका मूलभूत विषय बाहेकमा संशोधनका लागि सबै दलले आ आफ्ना धारणा राख्दै आएका छन्। तर अहिले रासोपा एकलौटी ढंगले अघि बढ़न खोजेकाले आफूहरू बहसमा सहभागी नभएको प्रमुख विपक्षी दलहरूले तर्क गर्दै आएका छन्। कंग्रेस सांसद निष्कल राई सरकारले संविधानको मर्म र संशोधित प्रक्रियालाई व्यवस्था गर्दै अघि बढ़ेकाले समस्या भएको बताउनुहुन्छ।
11: जुन हिसाबबाट संशोधनको तपाईँको प्रक्रिया छ अथवा संविधानले तपाईँको राखेको मर्म छ त्यो हिसाबबाट तपाईँको सरकार अगाडि नबढ गर्दाखेरि स्ट्याटिक डकुमेन्ट भन्ने कुरो त होइन, होइन समय सापेक्ष तपाईँको यसको चेन्ज परिभाषित गर्नु आवश्यक। तर सरकार गर्न खोज्छ भने यो विशेषमा तपाईँको हाम्रो सहभागी नहुने भन्ने हिसाबबाट नै तपाईँको राख्छ।
10: कंग्रेसले प्रतिनिधि नै नपठाउँदा पनि नेकपा एमाले कार्यदलका 2 बैठकमा सहभागी भएको थियो। सरकारको मनसाय अर्कै देखेपछि कार्यदलबाट बाहिरिएको कार्यदल सदस्य समेत रहनुभएका एमाले नेता डाक्टर भीष्मराज अधिकारीले बताउनुभयो।
12: यत्रो संघर्ष पछाडि, यत्रो ठूलो बलिदान पछाडि ल्याएको संविधान कसरी संशोधन गर्ने, के विषय संशोधन गर्ने भन्ने त्यो ग्राभिटीको कुराकानी नै आएन सरकारको तर्फबाट। हामीले सरकारको धारणा मायौं, सरकारले आफ्नो धारणा प्रस्तावका साथ केही ल्याएन। फललाई जुन ट्र्याकमा लैजानुपर्ने थियो त्यो ट्र्याकमा भन्दा अलिकति ट्र्याक नै डिरेल भएको हामीले महसुस गर्यौँ। ओभरअल काम कारवाही नै जसरी अगाडि बढ्नु थियो त्यसरी नबढेको हुनाले पार्टी त्यहाँबाट बाहिरियो।
10: अहिले रासोपाले चाहेको संशोधनको विषयमा तत्कालीन माओवादीले उठाउँदै आएका केही विषय पनि समावेश छन्। समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका विषयमा रासोपा तयार देखिन्छ। तर अहिले एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेर नेकपा पार्टी बनाएका माओवादी नेताहरू आफूहरू अहिले संविधान संशोधनको एजेण्डामा प्रवेश नगर्ने बताउन थालेका छन्। थाहा संचार नेटवर्कसँग कुरा गर्दै नेकपा नेता लीलामणि पोखरेलले संविधान संशोधनको विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभयो।
13: अहिले काल संविधान संशोधन गर्ने एजेन्डा प्रमुख होइन, उहाँले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणाबाट उहाँहरू अलग ढंगले जान खोजेको देखिसके पछाडि अहिले संविधान संशोधन गर्ने दिशामा हाम्रो सहमत छैन।
10: विपक्षी दलहरूले कार्यदल गठनको प्रक्रिया गैर राजनीतिक व्यक्ति संयोजक बनाएको र संशोधनमा गलत नियत बताइरहँदा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रपाले भाग्न खोजेको आरोप लगाएको छ। राष्ट्रपाका नेता समेत रहनुभएका कार्यदल सदस्य मोहनलाल आचार्य यो प्रतिवेदन अन्तिम नभई बहसको शुरूआत मात्र भएको दावी गर्नुहुन्छ।
14: यो त बहस पत्र हो होइन, बहस पत्र त अब सरकारले अगाडि बढाउने कुरा हो, सरकारले अगाडि बढाउने कुरामा चाहिँ कसरी अगाडि बढाउँछ भन्ने कुरा सरकारले क्याबिनेटले निर्णय गर्ने कुरो हो। अब यो बहसको शुरूआत गर्ने कुरा पनि हो, खास गरी संविधान संशोधन त फेरि अर्को प्रोसेसबाट जाने हो नि त, यही संविधान संशोधन सोझै त हुन्छ नि त।
10: विपक्षीको बहिष्कार र सत्ता पक्षको बचाउका बीच संविधानविदहरूले भने संविधान संशोधनका लागि राजनीतिक सहमति अनिवार्य शर्त भएको औल्याएका छन्। संविधानविद काशीराज दाहाल दलहरू आफैमा प्रष्ट नभई संविधान संशोधन असम्भव रहेको बताउनुहुन्छ।
15: 10 वर्ष भइसकेको हुनाले संविधानले संशोधन खोजिराखेका छ, त्यसले राजनीतिक दलहरू पनि आफूमा स्पष्ट देखिँदैन, प्रतिनिधिहरू पठाउने आवश्यक थिएन भनेर लान लिनुपर्ने, प्रतिनिधि पनि पठाउने अनि गर्दाखेरि अलिअलि त्यो राजनीति भन्दा पनि कहिलेकाहीँ अराजनीति हुन्छ। त्यसैले मूल कुरा के हो भने के विषयमा चाहिँ संशोधन गर्ने हो त भनेर राजनीतिक दलहरूले पनि आफ्नो तहबाट गृह कार्य गरेर सार्वजनिक गर्नुपर्छ।
0: प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै केही युवाहरू सड़क आन्दोलनमा उठिएका छन्। समृद्ध नेपालको आधार निर्माणका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद गठन गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग अघि सारेका हुन्। उनीहरूले नेपालका सबै बैंकहरूको पूर्ण राष्ट्रियकरण गर्नुपर्ने, बढ़दो अपराध नियन्त्रणका लागि अपराधीलाई कड़ा सजाय दिने कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग पनि राखेका छन्। यस्तै सुकुम्बासी, भूमिहीन, किसान तथा जग्गाको स्वामित्वबाट वञ्चित वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने माग उनीहरूको छ।
1: विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम शोषण भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको चरम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक अर्थात इन्टर्न आवासीय चिकित्सकहरूको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी नहुने तथा एक हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले आफूहरूमाथि चरम शोषण भएको भन्दै आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थीहरूले श्रम ऐन 74 बमोजिम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी काम हुन नहुने तथा ड्यूटी समय पनि निश्चित भएकोमा अधिक समय काममा खटाएको गुनासो गर्दै हप्तामा 48 घण्टा भन्दा बढ़ी काम गराइए श्रम ऐन अनुसार अतिरिक्त समय अर्थात ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने माग समेत राखेका हुन्।
0: खाद्य स्वच्छता मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ाइएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिने मन्त्रालयको भनाई छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: 늦어지면 싹해 보는 밤 있어서 패널디스토 계속마다 기대와 살고 만원 한잔차이 마트라도 넣으세요 운한생의 디스홈코 FIFA 월컵 2026 시즌 마스터리노우 र 빠우누호 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिस्होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: युहो थासंचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार दुईजना महिलाहरूले आज सिंहदरबार स्थित गृह मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध प्रदर्शन गरेका छन् दुईजना महिला निहारिका राजपूत र बिनु यादवले आज सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन् विगतमा कुमारी आमाको रूपमा परिचित निहारिका राजपूत र घरेलु हिंसा पीड़ित बिनु यादव आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आज त्यहाँ पुगेका थिए तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका हुन्
2: हिजो मात्र नौ बुद्धि सहमति गरेका मिटर व्यास पीड़ित सरकारलाई एक महिने अल्टिमेटम दिएर घर फर्केका छन् विराटनगरबाट 12 को निजगढ़मा आइपुगेका मिटर व्यास पीड़ितलाई गृहमन्त्री सुधन गुरूङ पुगेर रोक्नु भएको थियो वार्ता टोलीलाई मात्र काठमाडौँ पठाएका पीड़ितहरू सरकारसँग सहमति भएको भोलिपल्ट घर फर्कन थालेका हुन् काठमाडौँ आएको संघर्ष समितिको प्रतिनिधि मण्डल आज निजगढ़ फर्किएर आन्दोलनमा सहभागी पीड़ितहरूलाई वार्ताको उपलब्धिबारे जानकारी गराएको थियो यसपटक पनि सहमति कार्यान्वयन नभए एक महिनापछि निजगढ़बाटै पुनः आन्दोलन शुरू गर्ने मिटर ब्याज पीड़ितका अगुवा निर्ग नवीनले बताउनुभयो
3: मकनपुरको हेटौँडा उपमहानगरपालिका 3 झोएनी कोलेनी स्थित कर्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय मकनपुरका अनुसार आज दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौँडा उपमहानगरपालिका 17 घर भएका केशव राईका अन्दाजी 14 वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए खोजीका क्रममा युकेश डुबेको स्थानमै फेला परेका थिए उनको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ मृतक बालकको शव हेटौँडा अस्पतालमा राखिएको छ
2: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् सहभागीहरूले पोखरा बस पार्क फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका हुन्
3: एक वर्ष अघि लेहेन्दे खोलाको बाढ़ीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ सवा 2 अर्ब चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इराक र अमेरिका बीच 48 वटा सम्झौतामा हस्ताक्षर भएको छ इराकी प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग 48 वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको हो तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ पश्चिम एसियामा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय खोजिरहेको बेला यो सम्झौता भएको हो सम्झौतामा इराकका तेल तथा विद्युत मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सन मोबिल केबीआर जी हिर्नोबा सेल र हलिबर्टन बीचको सहकार्य तथा साझेदारी समावेश छन् यसैबीच इराक र सिरिया बीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माण सम्बन्धी केही सम्झौता पनि भएका छन् इराकले सैटेलाइट संचार सेवा प्रदायक स्टारलिङ्कसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ
3: युक्रेनले पश्चिमी रूसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् रूस युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला यो घटना पछिल्ला 3 वर्ष यताकै रूसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमण मध्ये एक मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् रूसको ताम्बोभ क्षेत्रका गवर्नर येभगेनी पेर्बिसोभका अनुसार आक्रमणमा रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरीजको कोतो स्पार्क स्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनामा उक्त गोदाममा कार्यरत सात कर्मचारीको मृत्यु भएको तथा 25 घाइते भएको उहाँले जानकारी दिनुभयो। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य सातजनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। गवर्नर पोर्बिसोपले रूसको हवाई प्रतिरक्षा प्रणालीले 28 ड्रोन खसालेको दावी गर्दै ती ड्रोन लक्ष्यमा पुगेको भए पनि मानवीय क्षति अझ ठूलो हुन सक्ने बताउनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: विश्वकप फुटबलको सेमी फाइनलमा बेहोरेको बिर्सन लायक पराजयको चोटलाई भुल्दै फ्रान्स र इंग्ल्याण्ड भोलि बिहान पाउने 3 बजे तेस्रो स्थानका लागि मैदानमा उत्रदैछन्। फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प्सको यो अन्तिम खेल हुनु र स्टार स्ट्राइकर किलियन एम्बाप्पे ऐतिहासिक कीर्तिमानको नजिक हुनुले सामान्यतया कम महत्व दिइने र विश्वकपकै दुखी मानिने खेल पनि निकै अर्थपूर्ण र रोचक बन्ने देखिएको छ। खेलमा दुवै टोलीले आफ्ना शुरूआती 11मा व्यापक परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै बलियो छ। मियामीमा हुने खेलसँगै 57 वर्षीय प्रशिक्षक डेस्च्याम्प्सको 14 वर्ष लामो ऐतिहासिक कार्यकालको सुखद अन्त्य हुनेछ। सन् 2012 फ्रान्सेली टोली सम्हालेका उनले सन् 2018 फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए भने सन् 2022 फाइनल र लगातार 3 पटक विश्वकपको सेमी फाइनलसम्म पुर्याएका थिए। मुख्य प्रशिक्षकका रूपमा 2 पटक विश्वकप ट्रफी उचालेर विदा हुने उनको चाहना अधुरै रहे पनि फ्रान्सेली खेलाड़ीहरू जितका साथ आफ्नो सफल प्रशिक्षकलाई सुखद विदाई गर्न चाहन्छन्। 48 टोली सम्मिलित प्रतियोगिताको लामो यात्रा तय गरेपछि दुवै टोलीका खेलाड़ीहरू शारीरिक र मानसिक रूपमा निकै थकित छन्। इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले फ्रान्स वा इंग्ल्याण्डका कुनै पनि खेलाड़ी यो खेल खेल्न इच्छुक नरहेको र सबैको ध्यान फाइनलमै केन्द्रित रहेको बताएका छन्। यस अवस्थामा दुवै प्रशिक्षकले अहिलेसम्म मैदानमा कम समय पाएका बेन्चका खेलाड़ीलाई मौका दिँदै टीममा व्यापक फेरबदल गर्ने रणनीति बनाएका छन्। यति हुँदाहुँदै पनि फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि भने यो खेल निकै महत्वपूर्ण हुन सक्छ। 27 वर्षीय एम्बाप्पेले विश्वकपमा 8 गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या 20 पुगेको छ। उनी प्रतियोगिताको गोल्डन बुट जित्ने दौड़मा मात्रै छैनन्, बरू विश्वकपकै सर्वाधिक विश्वकप गोलकर्ताको ऐतिहासिक कीर्तिमानको समेत नजिक पुगेका छन्। सामूहिक दबाव नभएको यस खेलमा शुरूदेखि नै मैदानमा उत्रिएर फ्रान्सको निराशाजनक बहिर्गमनलाई व्यक्तिगत रूपमा ऐतिहासिक क्षणमा बदल्ने अवसर एम्बाप्पे सामु छ। अर्जेन्टिनाका लियोनल मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको शीर्ष स्थानमा रहेका छन्। विश्वकपको उपाधिका लागि भने सोमबार स्पेन र अर्जेन्टिना भिड्ने छन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
3: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
2: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तीनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
3: संविधान संशोधन कार्यदलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीड़ितको 1 महिने अल्टिमेटम।
2: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
3: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भिड्ने।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा दिदा हुन्छौ, नमस्कार।
4: थाहा संसार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार।
6: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578211105,
6: 98479002802,
7: 98095826605
6: र 98103940।
8: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
9: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
8: वरिष्ठ हाडझुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
8: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
9: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दान। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900779, 98229454555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र

0: साथीहरूको आवाज तपाईँको मनको आवाज यो हो रेडियो जर्जुला 96.4 मेगाहर्ज।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
0: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
0: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
0: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: डाक्टर जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने

0: पाता च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको।
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। Thank you.

0: नमस्कार, म गायक बद्री पंगरी। अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो जलजला 96.4 मेगाहर्ज।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: के भाछ र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
4: अरे काका, यस्तो लागि त घोराही दा सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
8: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज अनि सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्जबाट पनि कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइटको आज शनिबार शनिवारी व्यवसायमा छ। शनिवारी व्यवसायमा तपाईँको मनमा रहेका कुनै पनि प्रतिभा तपाईँले हामीलाई सुनाउन पाउनुहुन्छ सक्नुहुन्छ। जसका लागि फोन गर्नुपर्ने हुन्छ नम्बर हो 98 6 9 98 98 68 39 40 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। यो नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग मजाले कुराकानी गर्छौ होइन। आउनु होला 98 6 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला, तपाईँको लागि हामी खुला गरेका छौं। र कार्यक्रममा आइरहँदा अब तपाईँको माझमा एउटा गीत सुनाउँदैछौ होइन, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तबसम्मका लागि हामी गीत राख्दै अगाडि बढ्नेछौ र आज तपाईँका कुनै पनि प्रतिभा पनि तपाईँले हामीलाई सुनाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। प्रतिभा सुनाउनको लागि फोन डायल गर्न सक्नुहुन्छ 98 6 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। हामी कार्यक्रमको शुरूआती चरणमा एउटा एकदमै राम्रो गीत होइन मलाई असाध्यै मनपर्ने एउटा गीत छ क्या होइन, त्यो पुरानो गीत हो होइन, तर पनि त्यो पुरानो गीत भए पनि एकदमै राम्रो गीत छ। त्यो गीतको बोल हो बाबरी फुलको बोट होइन, बाबरी फुलको बोट आयो लर्काउँदै भन्ने गीत छ। त्यो तपाईँले रिमिक्स गीत होला भन्नुभयो होला, तर रिमिक्स गीत होइन, यो चाहिँ एकदमै राम्रो गीत छ, पुरानो गीत हो र यो गीत तपाईँको लागि हामी राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि

0: तिम्रो घर चाचारी ते तल हैन र तिमलाई हामीले चाचारी चिनेको छैन र बबरी फूलको बोट हैन। यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ कार्यक्रम गुड नाइट सुन्दै गर्दा आज कार्यक्रम गुड नाइटको हामी कुन दिनमा छौ? शनिबार व्यवसायमा छौ र शनिबार व्यवसायमा आज कुनै पनि प्रतिभा तपाईँले सुनाउन पाउनुहुन्छ, गुड नाइटको शब्दहरू पनि राख्न पाउनुहुन्छ। यदि भन्दै गर्दा यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। को बोल्नु भयो कहाँबाट हजुर?
1: हजुर म धनकुटाबाट राज बान्ता बोल्दैछु। भन्नुपर्छ हजुर
0: राज बान्ता।
1: हजुर हजुर।
0: के छ राजजी खबर तपाईँको?
1: हजुर एकदम आरामै छु, कुशली छु। खाना भएर बिस्तारमा धर्नु लागेको, पानी परिरहेको छ यता चाहिँ हजुर। अनि हजुरको खाना भइसक्यो?
0: हाम्रो पनि खाना भइसक्यो नि। तपाईँको अब भनौँ न तपाईँले बनाउनु भएन, त्यसैले हामी त तपाईँले नबोलाए पनि खाना खाइदिइहाल्यौँ।
1: बोलाउनु भ्याइएन नि हो, जस्तै पानी परिरहेको छ त्यही भएर अलिकति अब बोलाउनु भ्याइएन। हजुर पनि आउनु नसक्नुहुने कारणले गर्दा अब बोलाउनु सकिएन है हजुर आजको लागि।
0: त्यही त नि। अनि रेडियो धनकुटाबाट हामीलाई सुन्नु भएको छ? रेडियो धनकुटा जिल्लामा होइन?
1: एकदमै एकदमै हजुर।
0: रेडियो धनकुटाबाट कतिको नियमित कार्यक्रम प्रसारण हुन्छ, के छ?
1: नियमित प्रसारण भइरहेको छ हजुर। अब 1.6 मेगाहर्जबाट हामी सुनिराखेको हुन्छौँ।
0: 106.2 मेगाहर्ज होला।
1: ए हजुर हजुर हो, 106 मेगाहर्ज त्यस्तोबाट सुनिरहेको छौँ हामी। नियमित सुनिरहेको छौँ कार्यक्रम भन्नु मनपर्छ हो हजुर।
0: जे होस् कार्यक्रम मनपर्छ, नियमित सुन्दै हुनुहुन्छ होइन?
1: एकदम एकदमै मनपर्छ त, हामी नै सुनेर मन पर्छ त सुन्दै सुन्नु भने हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के सुनाउनुहुन्छ हामीलाई, के सुन्न पाउँछौ?
1: हजुर म आज थोरै यो पूर्वेली ढाका नै गाउनु पर्यो, साउने सम्बन्धी गीत होइन?
0: हो हो, साउने सम्बन्धी पूर्वेली गीत ल गाउनुहोस् त, गाउनुहोस् ल।
1: हजुर म यो जितनले गाउनु भएको यो साउने बेला भने गाना गाउन चाहन्छु है हजुर।
0: ओके ल गाउनु सुरु गर्नुहोस्।
1: साउने भेला फुलेर आउँदा जुनको सिधामिलो चराको माया चलाउनु रहेछ मनमा चाहिँ अमिलो मनमा चाहिँ अमिलो दौरालाई काट्नु सुकेको हाँगा जाता छोरुको दौरालाई काट्नु सुकेको हाँगा जाता छोरुको त्यो मनमा जस्तो आधी रहुरी चल्दैन अरूको चल्दैन अरूको हजुर यसरी मनपर्छ हजुर।
0: त्यही त नि, असाध्यै राम्रो गीत गाउनुभयो तपाईँ। गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अनि के छ अब बर्खा साउन लाग्यो क्या अरे होइन? साउने संक्रान्ति पनि हिजो मनाइयो, हिजो कि अस्ति हो? हिजो
1: हजुर हिजो मनाइयो, आज राखे अब हिजो राखे धपाइयो, आज राखे बाजी त्यही हो हजुर।
0: उतातिर तपाईँको गाउँठाउँका महिलाहरू जम्मा भएर तिज गीत गाउने नाच्ने अब गर्ने बेला भएको छ कि छैन?
1: होइन हाम्रो चाहिँ त्यस्तो थिएन, मेरो चाहिँ खास घर चाहिँ उदयपुर हो, मैले धनकुटा यसो बसिरहेको छु कामको सिलसिलामा।
0: ए त्यस्तो
1: हाम्रो हजुर हाम्रो उदयपुर चाहिँ त्यो अब त्यस्तो धान नाच्दै के गरेन, अब गर्ने कार्यक्रम थिएन यता पनि खासै। मैले यता धनकुटा पनि त्यति रोपाइहरू देखिनँ, अब यता अरू सब्जी खेतीहरूको लागि अब व्यस्त हुनुहुन्छ नाताहरू अनि सबै साथीभाइहरू हामी पनि छौँ। धानको टाइममा चाहिँ यता चाहिँ त्यति रमझम चाहिँ त्यति धनगढतिर पनि नहुँदो रहेछ भन्ने मैले बुझिरहेको छु हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हजुर हजुर, अब आजको शुभकामना गुड नाइट शब्दहरू भन्दा फर्स्टमा त हजुर लगाए कृष्ण मित्र अनि रेडियो जगला इन्टा टिमलाई नि शुभरात्रि शुभ पनि भन्न चाहेँ।
0: धन्यवाद
1: हजुर। अनि अनि साथीहरू भन्नुपर्दा हुन्छ उन्द्रपुत्र दशर मान्तावा झापा नमोत्र चन्द्र बस्ने धरान्त हुन्छ रमन्त्र सुमे कान्छा अनि रोशन फुलाङ राई हुनुहुन्छ अनि तेरसुम सुमी लिम्बू इलामतिर हुन्छ कमला मुखे मन श्री मुख्या सम्पूर्णलाई आजको आजको लागि शुभरात्रि शुभ सपनी भन्ने हजुरको सुनिलाई नमस्कार भन्दै
0: हुन्छ अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। पारो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं। अब यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ, आवाज बुझ्या छैन, कसरी कुरा गर्ने हो तपाईँसँग? हजुर तपाईँको आवाज आएन। हजुर तपाईँको आवाज एउटा पनि आएन, के गर्ने होला? टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, के गर्ने, गाह्रो छ, गाह्रो छ, लास्टै गाह्रो छ। दुःख गरी गरी फोन लगाउनुहुन्छ, आवाज आएन। अर्को मोबाइलबाट प्रयास गर्नुहोस्। अब तपाईँको मोबाइलबाट प्रयास गर्नुभयो, आवाज आएन, आफ्नो मम्मीको मोबाइलबाट भने प्रयास गर्नु पर्यो। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? यहाँको फेरि नेटवर्कले काम गरेन, टावरले काम गर्ने ठाउँमा गएर बोल्नु पर्यो हजुर। टावरले काम गर्ने ठाउँमा गएर बोल्नु पर्यो हजुर, नत्र तपाईँको कल हामी लिन सक्दैनौ। आउनु भएको थियो साथी, उहाँको नेटवर्कले काम गरेन, त्यसैले उहाँको कल लिन सकेनौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा। नेटवर्कले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु भए पनि असाध्यै राम्रो हुन्छ। लाउड स्पिकर बन्द गरेर बोलिदिनु भए पनि असाध्यै राम्रो हुन्छ। यति बेला साथी नमस्ते हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: सुनसहरीबाट अमृता गुरुङ।
0: अमृता गुरुङ सुनसहरीबाट बोल्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: के छ सुनसहरीतिरको हाल खबर अमृता जी?
2: सुनसहरीतिरको हाल खबर भन्नुपर्दा पानी परिराखेको छ यतिको समयमा।
0: पानी परिराखेको छ, रमाइलो छ होइन?
2: हजुर रमाइलो पनि छ, पानी पनि परिरहेछ, बर्खा पनि लाइसक्यो।
0: के छ हाम्रो अमृतालाई पानी पर्दा रमाइलो लाग्छ कि नपर्दा रमाइलो लाग्छ हो तपाईँलाई भन्नुहोस् त?
2: अब हेर्नु न, काम गर्दा त अब रमाइलो नरमाइलो नै हुन्छ, अब बस्दा चाहिँ रमाइलो नै हुन्छ है, फेरि पानी परेको छ।
0: आहा, पानी परेको छ, काम गर्दा चाहिँ नरमाइलो हुन्छ होइन?
2: हजुर बस्दा चाहिँ रमाइलो हुन्छ।
0: अनि बस्दा चाहिँ रमाइलो हुन्छ होइन?
2: हजुर।
0: भनेपछि हाम्रो अमृता कतिको अल्छी हुनुहुन्छ भन्ने कुरा यहीँबाट थाहा भइन्छ क्या होइन?
2: थाहा भइहाल्छ नि त।
0: थाहा भइहाल्छ नि तपाईँ कतिको अल्छी हुनुहुन्छ भन्ने कुरा नि। त्यसरी अल्छी बन्न पाइन्छ र?
2: हजुर
0: त्यसरी अल्छी बन्न पाइन्छ र भने?
2: अब पाइन्दो रहेछ, के गर्ने,
0: त्यही छ नि, पाइन्दो रहेछ होइन?
2: हजुर
0: संसारीतिरका मान्छेहरू लास्टै अल्छी हुन्छन् भन्ने सुनेको थिएँ होइन?
2: हजुर कसले भने तपाईँलाई फेरि?
0: अब कोही कोहीले त भनेको थिए कि।
2: हजुर
0: नभन्दै अमृताको कुराले साँच्चै हो कि क्या हो जस्तो लाग्यो मलाई त।
2: हुन पनि सक्छ।
0: हुन पनि सक्छ,
2: अब हुन पनि सक्छ।
0: त्यति साह्रो अल्छी त हुनुहुन्न हौ?
2: अब अरू कसै कसै अल्छी नभए पनि म त अल्छी नै छु है फेरि।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, आज के सुन्न पाउँछौ तपाईँको आवाजबाट?
2: म बाबालाई सुनाउने कोसिस गर्छु नि त।
0: ओके ल सुनाउनुहोस् त।
2: ल सुन्छ, म सुरु गरेँ है,
0: सुनाउनुहोस् ल।
2: फेरि तिमी फुल पनि बसिदिनु बगैँचाको माथमा फेरि तिमी फुल पनि बसिदिनु बगैँचाको माथमा भमरा पनि आउने छु म कुनै दिनको साथमा भमरा पनि आउने छु म कुनै दिनको साथमा हजुर तिमी भन्नु पर्छ
0: भमरा पनि आउने छु म कुनै तिम्रो साथमा होइन
2: हजुर
0: ल न ढाटिकन भन्नु त कसलाई भन्नुभयो भावनामा मात्रै सीमित भन्दा भन्दै कोसँग पुइला गइ जानुहुन्छ अनि बल्ल भावना मात्रै सीमित भन्नुहुन्छ
2: होइन भावनामा मात्रै सीमित हो म त त्यस्तो छैन
0: अब कतिजनाले हामीलाई के भावनामा मात्रै सीमित भन्नुहुन्छ होइन कार्यक्रममा फोन गर्ने कति साथीहरूले भावनामा मात्रै सीमित भन्नुहुन्छ 14, 15, 16, 17, 18 वर्षकै उमेरमा पहिला गइसके खबर सुन्नुपर्छ कि हामीले
2: हजुर जाने जान्छन् होला तर म चाहिँ जाँदैन है फेरि
0: ए तपाईँ चाहिँ जानुहुन्न तपाईँ चाहिँ नजाने मध्या पर्नुभयो होइन
2: म चाहिँ नजाने मध्यामा परे कि रे अरू त खै के गर्छन् त मलाई केही पनि थाहा भएन
0: ल ठिक छ कार्यक्रममा आउनुभयो सानै उमेरमा विवाह पहिला जाने काम पनि राम्रो होइन कि फेरि होइन
2: अघि राम्रो होइन नि त त्यस्तो गर्नु हुँदैन
0: नत्र फेरि बाल विवाहको मुद्दा लाग्छ हेर्नुहोस् है
2: लागिहाल्छ नि
0: ठिक छ कार्यक्रममा आउनुभयो अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हस् हुन्छ म गुड नाइट भन्नुपर्दा सर्वप्रथममा हजुरलाई गुड नाइट शुभ छ पनि भन्न चाहन्छु अनि मेरो घर आउ फ्यामिलीलाई गुड नाइट भन्न चाहन्छु र प्रदेशमा हुने दुवैजना दाईलाई गुड नाइट शुभ छ पनि आनाकि आज भोलि पानी परेको बर्खाको समय हुनाले मैले फोन गर्न पाएको छुइनँ सम्झिरहेको छु भन्छु अनि यतिखेर त समयमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बसिरहनु भएको छ त्यहाँ सम्पूर्णलाई र मभन्दा अगाडि आउँ मभन्दा पछाडि आउने सम्पूर्णलाई गुड नाइट भन्दैछु थ्याङ्क यू नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो अमृता गुरुङ उहाँसँग कुराकानी गरिसकेका छौँ बालो तपाईँको हो अर्का सहभागी पनि हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि हुनुहुन्छ नमस्ते हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मिस कल गर्ने काम चाहिँ नराम्रो हो मैले भनिराखेको छु अर्को साथी हुनुहुन्छ मलाई फेरि आज किन बाडलुकी लागिरहेछ कसले मलाई सम्झिरहनु भएको छ कि यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथीहरूलाई मैले मिस कल नगर्नु भनिराखेको छु यति बेला साथी नमस्कार हजुर लाउड स्पिकर नगरिकन गीत गाउनुहोस् त लाउड स्पिकर बन्द गरेर गीत गाउनुहोस् है आवाज अलिअलि बुझ्यो अलिअलि बुझिएन साथी आउने बित्तिकै गीत गाउन थाल्नुभयो तर के गर्ने लाउड स्पिकर गरेर गीत गाउनुभयो आदि एउटा चौबन्दीमा छैन भन्दै पधेरीमा भन्ने यसरी आयो अब के गर्ने त आदि शब्द आउने आदि शब्द नआउने भएपछि त गाह्रो हुन्छ त्यसैले पहिल्यै नै लाउड स्पिकर नगरिकन तपाईँले चाहिँ यदि सुरुमै गीत गाउने मन छ भने भनौँ न लाउड स्पिकर नगरिकन फोन डायल गरिदिनु तपाईँको शब्द नरोकिकन धारा प्रवाहका साथ आउँछ होइन यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर ए साथी तपाईँको मोबाइलमा समस्या छ प्रब्लम छ अर्को मोबाइलबाट कल गरिदिनु होला म तपाईँलाई आग्रह गर्छु किनभने तपाईँको आवाज धेरै सानो आएको छ र तपाईँको मोबाइलमा जहाँसम्म मलाई लाग्छ समस्या छ समस्या भएर नै त्यस्तो भएको हुनसक्छ अर्को मोबाइलबाट कल गरिदिनु भयो भने तपाईँको आवाज राम्रो आउँछ होइन तपाईँको मोबाइलको माइकमा समस्या छ जस्तो लागिरहेछ मलाई अथवा अब कतिपय साथीको मोबाइलमा माइकमा समस्या भएर पनि त्यस्तो हुन्छ मैले बारम्बार मिस कल नगर्नु भनिराखेको छु मिस कल गर्ने साथीको लास्टमा कति छ लास्टमा 40 छ है यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा मैले बारम्बार भनिराखेको छु मिस कल नगर्नु साथी भनेर मिस कल चाहिँ नगर्नु होला लास्टमा 90 कसको नम्बर हो 90 होइन मिस कल नगर्नु होला मैले तपाईँलाई आग्रह गरिराखेको छु मिस कल गर्नु हुँदैन कार्यक्रममा फोन डायल गर्नुपर्छ 97 6 11 त्यसपछि 21 0 90 कसको नम्बर हो यो यो नम्बरबाट चाहिँ मिस कल आइराखेको छ हैन कृपया मिस कल नगर्नु होला भनिराखेको छु तर पनि मानिरहनु भएको छैन मिस कल गर्नु कार्यक्रममा नराम्रो हो मैले फोन गर्नको लागि नम्बर दिएको छु मिस कल गर्नको लागि होइन म तपाईलाई आग्रह गर्छु त्यसैले मिस कल चाहिँ नगर्नु होला सकिन्छ फोन गरौं सकिदैन मिस कल नगरौं तपाईलाई म यो कुरा आग्रह गर्छु आज तपाईको मनमा लागेका कुनै पनि प्रतिभा तपाईले सुनाउन पाउनु हुन्छ यो कुरा म तपाईलाई जानकारी गराउँछु त्यसैले फटाफट फोन डायल गर्नु होला अब अर्को गीत राख्छु मैले त्यो गीत पनि असाध्यै राम्रो छ सिरी मसिरी हुरी बतासै चल्यो भन्ने गीत छ सिरी मसिरी बतासै चल्यो यो निकै पुरानो गीत छ यो निकै पुरानो गीत हो यो गीत असाध्यै राम्रो गीत पनि हो नारायण गोपालको गीत छ यो होइन सिरी मसिरी नारायण गोपाल यो नारायण गोपालले गाउनु भएको लोकगीत हो ल यो गीत तपाईँको लागि अब हामी राख्छौँ गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ तबसम्मका लागि यो गीत तपाईँको लागि राख्छौँ

यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौं। कुनै पनि प्रतिभा तपाईँले सुनाउन पाउनुहुन्छ सक्नुहुन्छ। आजको कार्यक्रममा आउनु भयो भने यो कुरा म तपाईँलाई जानकारी गराउँछु। मैले बारम्बार भनिराखेको छु, मिस कल चाहिँ नगर्नु होला होइन। यो 90 भएको नम्बर को साथीले चाहिँ अहिले पनि मिस कल गरिरहनु भएको छ। लास्टमा 90 भएको साथीको मिस कल आएको छ। अहिले चाहिँ 98478 होइन, त्यसपछि 31 अनि 390 कसको नम्बर हो, 98478 31 390 यो नम्बरबाट मिस कल आइराखेको छ। कृपया मिस कल होइन, मैले कार्यक्रममा फोन गर्नको लागि तपाईँलाई आग्रह गरिराखेको छु। ब्यालेन्स छैन भने मजाले कार्यक्रम सुनेर साथ दिनुहोला, तर मिस कल चाहिँ नगरिदिनु होला। अनि धेरै साथीहरूले फोन प्रयास गर्नुभएको हुन्छ, फोन लगाउने प्रयास गर्नुभएको हुन्छ, उहाँहरूको फोन लागिरहन्न होइन। एकदमै तपाईँले चाहिँ मिस कल गर्ने काम चाहिँ नगर्नु होला। जुनसुकै प्रतिभा तपाईँको, तपाईँलाई जुनसुकै प्रतिभा आउँछ त्यो प्रतिभा लिएर आउनु होला र तपाईँले आफ्नो प्रतिभा सुनाउनु होला। गुड नाइटका शब्दहरू पनि राख्न पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। तसर्थ मिस कल चाहिँ नगर्नु होला, सकिन्छ फोन गरौं, सकिँदैन मिस कल नगरौं, मैले तपाईँलाई आग्रह गरिराखेको छु। 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। आवाजमा म छु वीरेन्द्र गिरी भने मलाई पारी भाच यति बेला साथ दिइरहनु भएको छ। विभिन्न प्राविधिक साथीहरूले यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला, 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। अब म केही म्यासेजहरू वाचन गर्छु, म्यासेज पनि साथीहरूले गर्नु भएको छ होइन। 9864417298 पनि म्यासेज पनि आएका छन् र ती म्यासेजहरू अथवा फेसबुकका कमेन्टहरू पनि म भाषण गर्नुपर्छ, वाचन गर्नेछु। फोन सम्पर्कमा साथीहरू आउनु भएको छैन, त्यो कारणले गर्दाखेरि फेसबुकको कमेन्टतिर म लाग्छु। हामीलाई धेरै साथीहरूले कार्यक्रम सुन्नुहुन्छ, माया गर्नुहुन्छ होइन, फेसबुकबाट पनि धेरै साथीहरूले सुन्नुहुन्छ, त्यो कारणले गर्दाखेरि कमेन्टहरू पनि वाचन गर्नुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। हामीलाई पहिलो कमेन्ट आएको छ, दिलीप मगरले लेख्नु भएको छ, हेलो वीरेन्द्र सर नमस्ते, सुन्दैछु भारतबाट, सबैलाई गुड नाइट भन्नुभएको छ। दिलीप मगरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा सौरभ केसीले लेख्नुहुन्छ, हेलो दादा गुड इभिनिङ, बागचौरको मान्छे हाल भारतबाट कार्यक्रम सुन्दैछु, मेरो बुढी र छोरालाई म सम्झिन्छु भन्नुभएको छ। गणेशमान मगरले कार्यक्रम म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका 4 चक्रेबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रम गुड नाइटमा यति कमेन्ट चाहिँ आएका छन्, मैले भनौँ न भाषण गरिसकेको छु। 4 जनाले कार्यक्रम हेर्दै हुनुहुन्छ अहिले। तपाईँ फटाफट फोन डायल गर्नुहोला, 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गर्नुहोला। खोइ त साथीहरू आउँदै आउनु भएन त, के भएको हो, हाम्रो टेलिफोन पनि ठिक छ होइन, चलिराखेको छ, फोन पनि लागिराखेको होला, साथीहरू किन आउनु भएन बुझ्नै गाह्रो छ होइन। फटाफट फोन डायल गर्नुहोला, तपाईँका मनभित्र रहेका प्रतिभाहरू सुनाउनका लागि आउन सक्नुहुन्छ।
यो कुरा म तपाईलाई जानकारी गराउँछु, फटाफट फोन डायल गर्नु होला 9868309940 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गर्नु भए पनि हामी तपाईसँग कुराकानी गर्ने छौं, फटाफट फोन डायल गर्नु होला। आज हिजो यस्तो मजाले सहभागिता भएको थियो भने आज साथीहरू कता हराउनु भयो, कता हराउनु भयो होइन, त्यसरी त हराउने काम गर्नु भएन क्यारे होइन भन्छु। र अब फेरि अर्को गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। यो गीत त हामीले बजाइसकेका छौ, चल्यो भन्ने गीत हामी बजाइसकेका छौ। अब अर्को एउटा राम्रो गीत तपाईँको लागि राख्दैछौ, यो गीत पछि तपाईँको माझमा हामी फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: युगेपछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौं। तपाई यतिबेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा रहिरहँदा आज हामी शनिबारीय बसाईमा छौं र शनिबारीय बसाई भन्न बित्तिकै तपाईसँग हामी तपाईका प्रतिभाहरू सुन्ने र गुड नाइटका शब्दहरू तपाईले बोल्न पाउने बसाई हो र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? विपना पाण्डे। के छ विपना, हालखबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ? यति बेला के गर्दै हुनुहुन्छ? खाना खाएर सुत्न लाग्नु भएको होइन? अनि दिनहरू कसरी बिताउनु भयो? कोदोको के भन्नुभयो? विपना पाण्डे। के छ विपना, हालखबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ?
1: हजुर,
0: यति बेला के गर्दै हुनुहुन्छ?

0: धमा धम चलिरहेको छ हैन त
1: हजुर
0: अब कोदो फले चाहिँ हामीलाई दिने कि नदिने
1: दिने
0: कति कति मुरी दिने हो है लाउड स्पिकर गर्नु भएको छ बन्द गर्नु न है ए अनि आज के सुनाउनुहुन्छ त हामीलाई लास्ट सुनाउनुहोस्
1: ओ पराले त आफ्नोमा भनेर रुदैछु म परानी भनेर ओ पराले माया आउँदैन पकै म
0: ओ भन निर्माया आउँछ आउँदैनौ यस्तै मर्छु म देख्न पाउँदैन होइन कसलाई हो भन्नुभएको गीतमा मात्रै हो र खै त गीतमा मात्रै होला जस्तो लागेन है मलाई त है ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि विदा गर्छौ तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस् धन्यवाद
1: अनि पराम बस्नुभएकोलाई अनि यहाँभन्दा अगाडि आउनुभएको सम्पूर्णलाई
0: नमस्ते टेलिफोन सम्पर्कमा विपन आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नम्बरमा साथी आउनु भएको छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्ते हजुर
2: नमस्कार दादा
0: को बोल्नुभयो कहाँबाट
2: म खुर्खा बिरकोटबाट मुना घिमिरे कान्छी
0: मुना घिमिरे कान्छी के छ मुना हालखबर
2: सबै ठिकै छ भन्नुभयो दादा
0: यति बेला के गर्दै हुनुहुन्छ नि
2: कार्यक्रम सुन्दैछु
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है
2: हजुर हजुर
0: अनि कुन माध्यमबाट सुन्नुभयो हामीलाई जलजला एफएमबाट सुन्दै हुनुहुन्छ कार्यक्रम कस्तो लाग्छ तपाईँलाई
2: राम्रो लाग्छ
0: कार्यक्रमको कुन कुरा चाहिँ सबभन्दा राम्रो लाग्छ होला भन्नुहोस्
2: सबै कुरा राम्रै छ भन्नुपर्छ है
0: सबै कुरा राम्रै छ होइन
2: हजुर
0: कुनै कुरा नराम्रो त छैन नि
2: छैन अब कुनै कुरा भयो भने भनौँला नि
0: अनि कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनुहुन्छ रोपाईहरू सकिएको सकिएन गोर्खातिर
2: अब हल्का हल्का बाँकी छ धेरै जति चाहिँ सकियो भन्नुपर्छ है
0: हल्का हल्का बाँकी छ तपाईँहरू रोपिसक्नुभयो
2: अब एक दिनको मेलो जति बाँकी छ नत्र अरू सबै सकिन्छ भन्नुपर्छ है
0: ए ल ठिक छ कार्यक्रममा आउनुभयो आज के सुनाउनुहुन्छ हामीलाई
2: म गीत सुनाउँछु है
0: ओके ल सुनाउनुहोस्
2: हस्

0: চলে কে গারমে তুই মুটুই তাতা। একটু আর বলবে দাদা?
1: हाम्रो मुना सोची हुनुहुन्छ होला भनेको त मुटु भित्र राख्ने मान्छे पनि बनाइसक्नु भएको रहेछ नि।
0: हैन गीत मात्रै हो भन्नुभयो चाहिँ?
1: खै त गीत मात्रै हो कि साँच्चै बनाइसक्नु भएको हो कि? हैन
0: हैन हैन गीत मात्रै हो भन्नुभयो चाहिँ
1: मलाई त शङ्कै लाग्यो हो।
0: खै अब तपाईँलाई शङ्का लाग्यो भए त के भन्नु र खै
1: आज भोलिका खिटीहरू हैन
0: त्यस्तो होइन म त्यस्तो छैन भन्ने
1: है उमेर भएपछि त बनाउनु पर्छ भयो
0: होइन किन बनाउनु पर्यो र?
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि व्यवसायमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छु तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
0: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्दै नमस्कार दादा
1: नमस्ते। टेलिफोन सम्पर्कमा मुना घिमिरे आउनु भएको थियो।

0: उहाँसँग कुराकानी गरिसकेका छु। भालो तपाईँको हो, पट्टापट फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट?
1: हजुर, म चाहिँ तपाईँको रोल्पा नगरपालिका चार सिभिल आटोलदेखि हो।
0: नाम के भन्नुभयो?
1: नाम मेरो बमबहादुर कुँवर।
0: बमबहादुर कुँवर है?
1: हजुर सर।
0: के छ बमबहादुरको हालखबर?
1: एकदमै ठिक छ सर।
0: के गरिदिनुहुन्छ यति बेला?
1: म ठ्याक्क तपाईँको रेडियो सुन्दै बसिरहेको थिएँ सर।
0: ए, मेरो मात्रै रेडियो हो र भने त तपाईँको पनि होला कि? अरे
1: त्यही त, सबैको
0: सबैको होइन।
1: हजुर,
0: के छ हालखबर? के गरिदिनुहुन्छ आज भोलि?
1: के गर्ने त्यही हो, अटो चलाउने, त्यही गर्ने, बस्ने त्यही हो।
0: ए, अटो चलाउनुहुन्छ?
1: हजुर सर।
0: ओहो, भनेपछि त हामीलाई यसो हामीलाई हामी बेलामा यसो ल जाउँ है दाई अटोमा भन्न पाइन्छ होइन?
1: म सबैले फ्रीमा बोक्ने मान्छे।
0: ए, सबैलाई फ्रीमा बोकेर हिँड्नुहुन्छ?
1: होइन, हो कि सर,
0: गफ नलगाउनुहोस् कि।
1: गफ लगाएन, कस्तो कुरा गर्नुहोस्, त्यो रियल हो।
0: किन सबैलाई फ्रीमा बोकेर हिँड्नुहुन्छ?
1: म तपाईँको चाहिँ फ्रीमै हुर्किया मान्छे हो कि भएर।
0: ए, त्यस्तो त होइन, सबैलाई त होइन होला।
1: होइन, जे भयो भने मैले धेरै धेरै सहयोग गरेको सबैलाई।
0: ए, धेरैचोटि सबैलाई सहयोग गर्नु भएको छ होइन?
1: हजुर,
0: कहिले काहीँ सहयोग पनि गर्नुपर्छ धर्म गरी।
1: म त हजुरकोमा फोन हानेको हानि, त्यो कहाँ त्यो नम्बर मिस्टेक भएछ र अनि त्यही भएर चाहिँ बल्ल अहिले पछि नम्बर सुनि बल्ल फोन गरेको।
0: ए, त्यस्तो पो हो।
1: हजुर,
0: अनि आज दिनहरू जस अटो चलाएर पानी परेको बेला बर्खाको बेला अटोमा कतिको हुन्छ?
1: तपाईँको चाहिँ हाम्रो अफ रोडतिर हिँड्नु पर्यो भने धेरै नै गाह्रो हुन्छ, तपाईँको फर्रा बेलुका बोक्नुपर्छ।
0: हजुर,
1: अनि गाह्रै हुन्छ अफ रोडतिर, अब यतातिर बजार लाइनतिर भयो भने ठिकै हुन्छ।
0: लिबाङमा तपाईँ लिबाङ बजारमा रेउघा लिबाङ माडीचौर यतातिरबाट अटो लिएर हिँड्नुहुन्छ होइन?
1: हजुर, मान्छे भएपछि उतातिर हिँडिदिन्छ सर, अब नत्र चाहिँ हाम्रो चाहिँ अब उतैतिर मार्केट हुन्छ के अरे, उता हाम्रो गाउँतिर के सल्लीपत ब्लासिना त्यो खेवाचे हरिघाटनातिर।
0: ए, वामातिर पनि हुन्छ होला?
1: वामा चाहिँ म जान्न सक्छु।
0: ए, जानुहुन्न नि?
1: हजुर,
0: ठिक छ। आज के सुनाउनुहुन्छ हामीलाई?
1: एउटा यस्तो गरिदिनु, एउटा इङ्ग्लिसबाट छ होइन?
0: हजुर,
1: इङ्ग्लिसबाट छ, इङ्ग्लिसबाट सुनाउनु मिल्छ?
0: मिल्छ, मजाले ल सुनाउनुहोस्।
1: कतिवटा सुनाउने भन्नुहोस्?
0: अब दुईवटा सुनाउनु न।
1: ल, तपाईँको एउटा चाहिँ तपाईँको साइरी जस्तै नि इङ्ग्लिसबाट होइन?
0: ल सुनाउनुहोस्।
1: फ्यान्टा इज द फ्यान्टा नट अ कोक। फ्यान्टा इज द फ्यान्टा नट अ कोक, लभ इज लाइफ नट अ जोक।
0: वाउ वाउ, अब अर्को सुनाउनुहोस्।
1: अनि अर्को चाहिँ एउटा हाम्रो त्यो एउटाको स्लोगन भन्छु होइन, अब त्यो चेन्ज इज पेनफुल। सुन्नुभयो?
0: भन्नुहोस् भन्नुहोस्।
1: चेन्ज इज पेनफुल बट इज निडफुल, परिवर्तन ल्याउन गाह्रो छ तर आवश्यकता छ।
0: ल, धन्यवाद छ, यति मिठो मिठो भनाई, यति मिठो मिठो कुरा सुनाइदिनु भयो अङ्ग्रेजीमै भए पनि। हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: अब गुड नाइटको शब्द चाहिँ अब हजुरले चाहिँ मलाई भनिन भनेर चाहिँ नेगेटिभ नसोच्नु होला होइन? म सबभन्दा सर्वप्रथम चाहिँ हाम्रो बालन सरकारले चाहन्छु, बालेन्द्र शाह कि प्रधानमन्त्री,
0: त्यही त भन्नुहोस् न।
1: अनि त्यसपछि सेकेन्ड टाइम तपाईँ सम्झिन्छु, अरू मेरो कोही पनि छैन, केही पनि छैन, म अरू कसरी सम्झिन चाहन्न?
0: हुन्छ, विदा गर्छौ, नमस्ते। बडा रमाइलो कुराकानी गर्नुभयो, हाम्रो शिवालयबाट आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बरमा। 48 मिनट गइसकेको छ होइन, कुर्दा कुर्दै तपाईँको फोन कल कुर्दा कुर्दै 48 मिनट गयो, हेर्नुहोस् त, हेर्दा हेर्दै 48 मिनट गइसक्यो, अब कार्यक्रम सकिने बेला भइसक्यो। तपाईँ चाहिँ मजाले फोन डायल गर्नुहोस्, हामी मजाले कुराकानी गरौंला होइन। कुर्दा कुर्दा कुर्दै भयो 10:30 भने जस्तै, कुर्दा कुर्दै बज्न थाल्यो 10, अझै पनि आएन माया हुने बस भन्ने गीत सुन्नुभयो होला कि अरे होइन। फटाफट फोन डायल गर्नुहोस्, तपाईँको प्रतिभा पनि सुनाउन पाउनुहुन्छ, गुड नाइटका शब्दहरू पनि बोल्न पाउनुहुन्छ होइन। मैले मिसकल गर्नको लागि भनेको छैन है साथीहरूलाई, तर मिसकल गरिरहनु भएको छ। मैले मिसकल नगर्नुहोस् भनिराखेको छु, फोन गर्नुहोस् भनिराखेको छु, र त्यही पनि यो 90 भएको दुईवटा नम्बर छ कि 90 भएको, एउटा 98478 को लाइन, एउटा चाहिँ 97682 यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: म रोल्पाबाट सपना बस्नेत।
0: रोल्पाबाट के नाम भन्नुभयो?
2: सपना बस्नेत।
0: सपना बस्नेत, रोल्पा कुन ठाउँबाट हो?
2: होलेरी।
0: रोल्पा होलेरीबाट?
2: हजुर।
0: अनि सपनाले के गर्दिनुहुन्छ?
2: खाना खाएर बसे।
0: ए, म त सपनाले सपना देख्दै बस्दै गर्नु भएको छ क्या हो भनेको त होइन रहेछ, होइन? कति क्लासमा पढ्नुहुन्छ सपनाले?
2: नौमा।
0: ओहो, नौमा पढ्नुहुन्छ, कुन स्कुलमा हो? अनि नढाटिकन भन्नु त आज तपाईँ स्कुल जानु भएन नि? किन नि? आज किन स्कुल जानु भएन?
2: आज शनिबार।
0: अनि भोलि नि?
2: आइतबार।
0: हामी त आइतबार पनि स्कुल जान्थ्यौँ क्या अरे, होइन? ए, तपाईँहरू त जानुहुन्न नि?
2: हजुर।
0: भनेपछि तपाईँहरू अल्छी हुनुभएछ। हामी त आइतबारदेखि शनि शुक्रबारसम्म स्कुल जान्थ्यौँ क्या अरे, होइन? जान पर्थ्यो क्या अरे, अहिले गर्दा त शनिबार नि छुट्टी, आइतबार नि छुट्टी, होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के सुन्न पाउँछौ सपनाको आवाजबाट? आज के सुन्न पाउँछौ? तपाईँको पछाडिबाट कसले सिकाइरहनु भएको छ कि? तपाईँ आफै बोल्न सक्नुहुन्न? नौमा पढ्ने मान्छेले आफै बोल्न सक्नुहुन्न? कहाँ आवाज नआउने, ऊ त पछाडिबाट कहिले सिकाइरहनु भएको छ? अब सिकाएको भरमा नबोल्नु न, आफै बोल्नु कि। आज के सुनाउनुहुन्छ भन्नु त? हजुर,
2: गीत
0: ल गाउनुहोस्।
2: देउराली कुम्बर पेपरमा सँगै कसम खाउँदा डोली गर्ने बस्नु तिमी सन्धी लिएर आउला, देउराली कुम्बर पेपरमा सँगै कसम खाउँदा डोली गर्ने बस्नु तिमी सन्धी लिएर आउला, शिरमा दिनु शिरबन्दी हातमा तिमको बाला, तिम्रै लागि साँचेको छु सोयन्दरको माला, जोबन गए निर्माया निर्माया आउँदैन है खेती फर्केर। यति
0: कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद, गुड नाइटको शब्दहरू राख्नुहोस् साथीहरूले सम्झिनुहोस् भनेको के
2: हुन्छ। सबैलाई गुड नाइट
0: हुन्छ, अहिलेको लागि विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सपना बस्नेत, उहाँलाई अर्काले सिकाएर बोल्नु भएको थियो भनौँ भने, सायद म गल्त हुँदैन होला, तर सकेसम्म आफैले बोल्ने प्रयास गर्नुपर्छ, अरूले त कहिलेसम्म पो सिकाउनु होला, होइन? एक दिन सिकाउनु होला, दुई दिन सिकाउनु होला, त्यसपछि अर्को अर्को मान्छे कहाँ गइजानुहुन्छ, तपाईँ एक्लै बसे बसे, होइन? त्यो कारणले गर्दाखेरि आफैले बोल्ने प्र्याक्टिस गर्नुपर्छ। ल त, आजको लागि कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिएको छ, यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो धनकुटाबाट सञ्जीता लिम्बू, रेडियो हापुरेबाट रिता बुढा मगरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। रेडियो जलजलाबाट म आफै छु, म आफैले धन्यवाद दिन मिलेन क्या अरे, गाह्रो छ मलाई, होइन? भन्दै यतिन्जेल अब घर बाहिर भित्रै ल्याउनु पर्ला भनेर कुनै सामान घर बाहिर राख्नु भएको थियो होला, ल्याउनु भयो कि ल्याउनु भएन, ल्याउनु भएको छैन भने ल्याउनु होला, झाल ढुकाको चिकन राम्रोसँग लगाउनु भयो सबै कोठाको पशु चौपाईहरू के गर्दैछन् त्यतातिर पनि हेर्नुहोला। भान्सा कोठाको आगो खाना पकाइसकेपछि भान्सा कोठामा आगोलाई राम्रोसँग निभाउनु भयो कि नाइ, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि नाइ, पानी परिरहन्छ क्यारे विचार गर्नुहोला भन्छु। अनि त्यसपछि औषधि खानुपर्ने मान्छे बिरामी हुनुहुन्छ, औषधि खानुभयो कि खानु भएको छैन, खानुहोला। कार्यक्रम कस्तो लाग्छ? आज बेलुका चाँडै सुत्नुहोस्, चाँडै उठ्नुहोला, भोलि बिहान नै उठ्नुहोला। 5 बजे हाम्रो रेडियो जलजला फेरि सुन्न पाउनुहुन्छ। 5 बजेदेखि बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म हामी रहन्छौँ क्यारे, होइन? यो कार्यक्रम लगत्तै अब टाइम चेक बज्छ, सयथुङ्गा फुलगामी बज्छ, त्यसपछि हाम्रो समापन सकिन्छ, होइन? भन्दै आजको लागि कार्यक्रमप्रति कुनै पनि सुझाव सल्लाह वा प्रतिक्रिया भए 98644 17298 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रैक चेक यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
2: सुरक्षा घरको
1: साथ जीवन।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बग्दैरहेका नदी नाला एवं छहरा छहराहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सुच्चन, हामीले थाहा पाएका छौं हाम्रो मनको चञ्चलता नै हाम्रा समस्त दुःखको मूल हो। हाम्रो मानसिक उद्विग्नता, हाम्रो मानसिक बेचैनी वास्तवमा हामीले दुःख पाउने प्रमुख कारण हो। त्यसैले योगमा भनिएको छ, हाम्रा आचार्यहरूले भनेका छन्, पतञ्जलिले भन्नुभएको छ, योगश्चित्त वृत्ति निरोध, योग भनेको चित्तका वृत्तिहरूलाई निरोध गर्ने काम हो। जहाँ हाम्रा चित्तका वृत्तिहरू शान्त भएका हुन्छन्, मनको उहापोह शान्त भएको हुन्छ, मानसिक दौडधुप समाप्त भएको हुन्छ, त्यो अवस्था योगको अवस्था हो। प्रिय सज्जन, हाम्रो सम्पूर्ण प्रयत्न यसैका निमित्त केन्द्रित हुनुपर्दछ। कुन विधिले हुन्छ, कुन तरिकाले हुन्छ, बस हामीले हाम्रो मानसिक अवस्थालाई स्थिर तुल्याउनु छ, धीर तुल्याउनु छ, शान्त तुल्याउनु छ। मनको शान्त अवस्था नै वास्तवमा चित्तको वृत्तिमा भएको निरोधको अवस्था हो। मन शान्त हुनु नै चित्त शान्त हुनु हो, किनभने चित्त भन्नु नै मन हो, मन भन्नु नै चित्त हो। अन्यथा जतिसुकै धेरै वैभव भए पनि, सम्पत्ति भए पनि, ऐश्वर्य भए पनि हामीलाई दुःख हुनबाट कसैले रोक्दैन, हामीले दुःख पाउनबाट कसैले रोक्न सक्दैन। होइन, हाम्रो मन शान्त छ, हामी स्थिर छौँ, आफैभित्र सन्तुष्ट छौँ, कुनै गुनासाहरू छैन, कुनै मानसिक दौडधुप छैन, शान्ति र सन्तोषको अवस्था छ भने भलै वैभव नहोस्, ऐश्वर्य नहोस् र पनि हामी सुखी हुनबाट कसैले रोक्न सक्दैन, कसैले छेक्न सक्दैन। त्यसैले हाम्रो सुख र दुःखको जुन कारण हो त्यो बाहिर देखिने वैभव होइन, बाहिरी भौतिक पदार्थ र विषयहरूले हाम्रो सुख र दुःखलाई निर्धारित गर्न सक्दैन। हामी भ्रममा बाँचेका छौँ। प्रिय सज्जन, हामीलाई लाग्दछ बाहिर देखिने जुन वैभव छ, जुन सम्पत्ति छ, जुन ऐश्वर्य छ, यो नै वास्तवमा सुखको आधार। सुख पाउने हो भने सम्पत्ति कमाउनुपर्छ, धन कमाउनुपर्छ, इज्जत प्रतिष्ठा कमाउनुपर्छ, प्रसिद्धि कमाउनुपर्छ, आदि इत्यादि भौतिक कमाईले नै हामी सुखी हुन्छौँ भन्ने किसिमको हाम्रो चिन्तन हाम्रो अनकन्सियस माइन्डमा पनि, हाम्रो गुप्त मनमा पनि प्रवेश गरेको छ। त्यस्तो भएका हुनाले हामी दुःखी छौँ। सबैभन्दा ठूलो कुरा त चित्तको शान्त अवस्था, मनको सन्तोषको अवस्था
स्थिरताको अवस्था र धीरताको अवस्था नै सुखको अवस्था। किनकि सुख पाउने मान्छेले जहिले पनि आनन्द प्राप्त गरेको हुन्छ, शान्तिलाई प्राप्त गरेको हुन्छ। जो शान्त हुन्छ त्यो सुखी हुन्छ। शान्ति नै सुखको सबैभन्दा ठूलो उदाहरण प्रिय सोच। त्यसकारण त्यो व्यक्ति योगी हो जसले आफ्नो चित्तको वृत्तिलाई स्थिर राख्दछ, धीर राख्दछ, शान्त राख्दछ। अब त्यो योगी कसरी श्रेष्ठ हुन्छ? भगवान श्रीकृष्णले अर्जुनलाई बताउनु भएको छ गीतामा, आत्मोपमेन सर्वत्र समम

अर्जुन, प्रिय अर्जुन, यह आत्मोपमेन जसले आफूलाई जस्तै स्वयंलाई जस्तै सर्वत्र समम पसेको सबैतिर त्यही समताका साथ हेर्दछ, आफूभन्दा बाहिर र स्वयंलाई विभेदपूर्ण दृष्टिले जसले हेर्दैन, समताका साथ हेर्दछ, समान स्वीकार्दछ, आफ्नो जस्तो अस्तित्व छ, जुन मूल्य छ त्यही मूल्य र अस्तित्वहरूलाई प्रदान गर्दछ, वा अथवा सुखम यदि वा दुःखम, दुःख होस् अथवा सुख होस् सहयोगी परमहमत, त्यो दुःख होस् अथवा सुख होस् दुवै अवस्थाहरूमा उसले समान दृष्टि राख्दछ, त्यो व्यक्ति नै वास्तवमा परम श्रेष्ठ योगी हो। प्रिय अर्जुन, भगवान श्रीकृष्णले भन्दैछ, जो योगी हुन्छ त्यसले कसैमा भेद देख्दैन, प्रिय सिद्ध उसका लागि कोही पराई हुँदैन, न त उसका निमित्त कोही आफन्त हुन्छ, सबै आफन्त सबै पराई, कसैप्रति पनि उसको द्वेष हुँदैन, वितृष्णा हुँदैन, कसैप्रति पनि विरोध हुँदैन, उसले न त आफूलाई नै धेरै महत्व दिन्छ मूल्य दिन्छ, न त अरूलाई नै कम महत्व र मूल्य दिन्छ, जुन मूल्य आफ्नो शरीरलाई दिन्छ, आफ्नो घर आफ्नो परिवार अथवा आफ्नो क्षमतालाई दिन्छ त्यही मूल्य त्यही महत्व उसले बाहिरको परिवार बाहिरको परिवेश परिस्थितिलाई दिन्छ। प्रिय सज्जन, कोही सानो कोही ठूलो योगीको दृष्टिमा यो सम्पूर्ण किसिमको भेद समाप्त भएर जान्छ, प्रिय र अप्रियको भेद पनि समाप्त भएर जान्छ, त्यसैले त उसको चित्त शान्त हुन्छ। हामीले यो प्रिय यो अप्रिय, यो सानो यो ठूलो, यो राम्रो यो नराम्रो, यो गुणी यो अवगुणी, यस्तो किसिमले टिप्पणी गर्न थाल्यो भने, छुट्याउन थाल्यो भने, भेद गर्न थाल्यो भने मनको दशा पनि त्यसै अनुसारको चञ्चल भएर जान्छ, मन पनि घरि ठिक घरि बेठिक, घरि राम्रो घरि नराम्रो, घरि गुणी घरि अवगुणी, विभिन्न किसिमका दशा मनका हुन्छन्, त्यसैले त्यो दशामा पुगेको व्यक्ति योगी हुन सक्दैन। त्यसकारण जसले समताका साथ हेर्दछ, सबैलाई एउटै मूल्य दिन्छ, त्यो व्यक्ति वास्तवमा योगी हो। आत्मोपमेन सर्वत्र समम पश्यति अर्जुन, आफ्नो जुन आत्मतत्व छ आफूलाई जस्तै स्वयंलाई जस्तै सर्वत्र जसले हेर्दछ जसले बुझ्दछ स्वीकार गर्दछ बाहिरपट्टिको जुन संसार छ त्यसलाई स्वयंलाई जस्तो मूल्य दिन्छ जसले, त्यो नै वास्तवमा योगी हो। सुख होस् अथवा दुःख होस् समान धारणा हुन्छ उसको, सुखमा मात्तिने दुःखमा मात्तिने योगीको लक्षण होइन। त्यसैले मनलाई सुख र दुःखका पछाडि पछाडि हामीले दौड़ाउनु हुँदैन। हामीले चर्चा गरिसकेका छौं, सत्य नै सुन्दर छ, सत्य नै शाश्वत छ, त्यसैले हाम्रो चित्तलाई बारम्बार सत्यको चिन्तनमा हामीले लगाउन सक्नु पर्दछ, त्यसैका माध्यमबाट हाम्रो चित्तको दशा पनि शान्त हुन्छ, स्थिर हुन्छ। अर्जुनलाई भगवान श्रीकृष्णले भन्नुभयो, यो मन छ जुन यसलाई शान्तिका साथ दुःख र सुखका बीचमा पनि समताका साथ र उभ्याउन सक्नुपर्दछ, राख्न सक्नुपर्दछ र बल्ल त्यो व्यक्ति योगी हुन्छ। अर्जुनलाई जिज्ञासा पैदा भयो मनभित्र, त्यसैले भगवान श्रीकृष्णसँग सोध्यो, ठिक छ, मनलाई दुःख र सुखका बीचमा पनि समताका साथ राख्नुपर्दछ, शान्त राख्नुपर्दछ, तर यो निकै गाह्रो कुरा हो, निकै गाह्रो कुरा हो। प्रिय सज्जन, अर्जुनलाई त यो कुरा गाह्रो लाग्यो, हामी मनुष्य हाम्रा निमित्त त झन् अप्ठ्यारो छ, झन् गाह्रो छ। अर्जुनले सोध्नु भएको थियो भगवान श्रीकृष्णसँग, योयम् योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन एतस्याहं न पश्यामि चञ्चलत्वा स्थितिं स्थिरम्। योयम् योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन।